0: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
1: सुमिरन एफएम
0: 100.9 मेगाहर्ट्ज।
2: सुप्रभात, काया कैरनमा तपाईँलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
3: आज 2083 साल भदौ 29 गते सोमबार, सन् 2026 सेप्टेम्बर 14 तारिक भदौ शुक्ल पक्षको तृतीया उपरान्त चतुर्थी तिथि, आज तीज पर्व।
4: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली,
4: राष्ट्रको शान किसान,
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
2: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
3: आज हरितालिका तीज पर्व मनाइँदै पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भिड, चारै ढोका खुला, विपदका कारण यस वर्ष तीजको उत्साह कम।
2: अर्थतन्त्रमा एकपछि अर्को धक्का, भोटेकोसी बाढीपछिको पुनर्निर्माणमा 7.25 खर्ब लाग्ने प्रारम्भिक अनुमान, व्यापारिक नाका रोस्वागढी नै बनाउने गरी गृह कार्य।
3: आघातजन्य अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार आवश्यक, आकस्मिक अवस्थापछि मनोबल बढाउन हरेकले सिक्नै पर्ने मनोविद आचार्यको भनाई।
5: कहिले नसोचेको त्यो बाढीको संसारले फेस नगरे बाढी हाम्रो देशले फेस गर्नु पर्यो। अन्त यो पिएफए सबै क्षेत्रकाले सिक्नुपर्छ, टिचर्सले, विद्यार्थीले, सबैले सिक्नुपर्छ।
2: इरान र खाडी देशहरूबीच हर्मुज जलमार्ग सञ्चालनबारेको कूटनीतिक बैठक स्थगित, मध्य पूर्वको ऊर्जा आपूर्तिमा थप चिन्ता।
3: र एसिसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, श्रीलङ्कालाई हराउँदै महिला टी20 एसिया कपको उपाधि भारतले जित्यो।
6: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
7: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
8: साझा पृथ्वी, साझा दायित्व।
6: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काक, काली गण्डकीको तट, मोक्ष भूमि जोमसुम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083मा सहभागी बनौ।
7: आयोजक घरबझोङ गाउँपालिका जोमसुङ मुस्ताङ,
6: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
7: घरबझोङ घोषणा पत्र जारी गरौँ, जलवायु न्यायको नेतृत्व गरौँ।
9: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 056-494-3333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: काया कैरनमा अब खबरको सिलसिला। आज हरितालिका तीज पर्व मनाइँदैछ। भदौ शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ। हिजो दर खाएपछि औपचारिक रूपमा सुरु भएको तीज पर्व यस वर्ष भोलि ऋषि पञ्चमी गरी सकिनेछ। तीजका अवसरमा पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा आज बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। तर विगतमा जस्तो यस वर्ष तीजको उत्सव छैन। हालैको भोटेकोसी बाढीले पुर्याएको क्षतिको प्रभाव तीज पर्वमा समेत परेको छ। आज तीज मनाउन महिला कर्मचारीलाई बिदा छ। दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ। तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव छ। आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गरी सक्ने भए मात्र निराहार व्रत बस्न, र नभए व्रत बस्दा प्रशस्त पानी, फलफुल र जुस खान डाक्टरको सल्लाह छ। निराहार व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोस हुन सक्ने जोखिम हुन्छ। सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत गर्न सकिने धर्मशास्त्रमा पनि उल्लेख छ। स्वास्थ्य ठिक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत गर्न सकिने धार्मिक मान्यता छ।
3: यसैबीच आज तीज पर्वको अवसरमा पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भिड लागेको छ। पशुपतिनाथको दर्शन गर्न रातिदेखि नै भक्तजन त्यहाँ पुग्ने गर्छन्। 3 बजेदेखि नै पशुपतिनाथका 4 ढोका खोलिएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर प्रवेश गर्ने भक्तजनका लागि 4 दर्शन मार्गको व्यवस्था गरिएको छ। पहिलो मित्र पार्क उमाकुण्ड दक्षिणामूर्ति कैलाश बद्री नरसिंहको भवन हुँदै बाँसुकीनाथको उत्तरतर्फको ढोकाबाट पशुपति मन्दिरको उत्तरतर्फको ऱ्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने गरी दोस्रो लाइन भने जयबागुश्रीबाट देब्रेतर्फको मार्ग, दथु टोल, पाँचा गणेश, अन्नपूर्ण भण्डार, महास्नान घरको 1 ढोका अघि राखिएको आकाशे पुलबाट भुवनेश्वरी नासल चोक हुँदै शङ्कराचार्य मठ अघिको आकाशे पुल, प्रहरी पहरागणको सानो ढोकाबाट 2 पशुपतिको पश्चिमतर्फ रहेको काठको ऱ्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने, त्यसै गरी तेस्रो तिलगङ्गा पर्यटन काउन्टरसँगै रहेको ढोका राम मन्दिर बागमती किनार हुँदै आर्यघाटको पुलबाट ब्रह्मनाल पूर्व ढोकामा राखिएको ऱ्याम्पबाट पूर्व मुहारको दर्शन गराई त्यही ढोकाबाट फर्कने, र अर्को पिङ्ला स्थानमा रहेको ढोका हुँदै 4 शिवालय पञ्चदेवल वृद्धाश्रम दक्षिणतर्फको ठुला ढोका अघि अस्थायी आकाशे पुल हुँदै सानो ढोकाबाट 64 कोटिलिङ्गेश्वर हुँदै मन्दिरको दक्षिण मुहारको दर्शन, उन्मत्त भैरव मन्दिरको पश्चिमतर्फबाट मूलभट्ट निवास अघिबाट फर्कने प्रबन्ध मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। आज पशुपति मन्दिर प्रवेश गरी धेरैमा 2 भक्तजनले दर्शन गरेर फर्किसक्ने गरी लाइनको व्यवस्था गरिएको छ। स्वयंसेवक, सुरक्षाकर्मी र कर्मचारी भिड व्यवस्थापनमा परिचालन भएका छन्। शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर पुग्नेहरूलाई बहुमूल्य गरगहना नलगाउन कोषले आह्वान गरेको छ। पशुपतिमा दर्शन गर्न जाने भक्तजनको गाडी पार्किङका लागि गुहेश्वरी पारी, सिफल चौर, तिलगङ्गाको खाली स्थान, कोषको कार्यालय परिसर र गौशालामा रहेको महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयमा व्यवस्था गरिएको छ। सरकारी गाडीलाई कोष कार्यालय र सुरक्षा निकायलाई प्रहरी प्रभागमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ।
2: २०७२ भूकम्पले थिलो थिलो बनाएको देशको अर्थतन्त्र तङ्ग्रिन नपाउँदै तराई मधेसको बाढी हुँदै कोरोना महामारीसम्मले थप जर्जर बनाएको छ र आर्थिक गतिविधि चलायमान हुने अपेक्षाका बीच अहिले भोटेकोसी बाढीले अकल्पनीय मानवीय क्षतिसँगै भौतिक पूर्वाधार तहस नहस बनाएको छ। रसुवाको भोटेकोसीमा आएको बाढीले पुर्याएको क्षतिको पुनरुत्थान तथा पुननिर्माणका लागि कुल 7 अर्ब 23 रुपियाँ लाग्ने प्रारम्भिक अनुमान छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले संयुक्त रूपमा तयार पारेको दूर्त क्षति र आवश्यक मूल्याङ्कन प्रतिवेदनले पुनर्निर्माणका लागि प्रारम्भिक प्रक्षेपण गरेको हो। भोटे कोशी नदीमा आएको बाढीका कारण भौतिक, सामाजिक तथा उत्पादन क्षेत्रमा व्यापक क्षति छ। प्रतिवेदन अनुसार बाढीबाट सबैभन्दा धेरै पूर्वाधार क्षेत्र प्रभावित छ। पूर्वाधार क्षेत्रमा मात्रै 1.90 खर्ब रुपियाँको भौतिक क्षति छ भने यो क्षेत्रको पुनरुत्थानका लागि 4.73 करोड रुपियाँ लाग्ने प्रक्षेपण गरिएको छ। प्रतिवेदन अनुसार बाढीका कारण झण्डै 16 लाख मानिस प्रत्यक्ष रूपमा प्रभावित बनेका छन्। 1388 जनाको ज्यान गएको पुष्टि भइसकेको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन गरी 5 जिल्लामा ठूलो भौतिक क्षति छ। यी जिल्लाहरूमा 7,570 निजी घर क्षतिग्रस्त बनेका छन्। त्यसै गरी विद्यालय, सार्वजनिक संस्था, स्वास्थ्य संस्था, सांस्कृतिक सम्पदा पनि प्रभावित छन्। यो सामाजिक तथा भौतिक क्षेत्रको पुनरुत्थानका लागि 1.354 करोड रुपियाँ बजेट आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ। शिक्षा र स्वास्थ्य पूर्वाधारतर्फ प्रभावित जिल्लामा 19 विद्यालयका 6,901 विद्यार्थी प्रभावित बनेका छन्। अर्थतन्त्रमा एकपछि अर्को धक्का आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ भने भोटेकोशी बाढीले क्षति र पुनर्निर्माणका लागि 7.25 खर्ब प्रारम्भिक अनुमानको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
3: भोटेकोशी बाढीपछि ध्वस्त बनेको चिनसँगको रसुवागढी नाकालाई फेरि सञ्चालनमा ल्याउन दुवै देशका सरकारले तयारी थालेका छन्। रसुवागढीदेखि स्याफ्रुबेसीसम्म चिनकै अनुदान सहयोगमा सडक निर्माण गरेर नाकालाई फेरि सञ्चालन गर्ने योजनामा दुवै देश लागेका छन्। चिन सरकारको अनुदानमा झन्डै 16 किलोमिटर दूरीको स्याफ्रुबेसी रसुवागढी सडकको स्तर उन्नतिको काम गर्दै गर्दा भदौ 10 को बाढीले बगाएको हो। 6.5 अर्ब रुपियाँमा 39 महिनाभित्र सक्ने गरी ठेक्का भएर स्तर उन्नतिको काम भइरहेको थियो। रसुवागढी नाकादेखि स्याफ्रुबेसीसम्म सडक निर्माणका लागि सहयोग गर्न चिन सरकारसँग प्रस्ताव गरिसकिएको र यसमा सकारात्मक प्रतिक्रिया आएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताउनुभयो। अरनीको राजमार्ग अन्तर्गत कोदारी खण्डमा पहिरोको जोखिम रहेको र 2072 को भूकम्पपछि तातोपानी नाका क्षेत्रको पूर्वाधारमा क्षति पुगेपछि रसुवागढी केरुङ नाकालाई चिनसँगको प्रमुख वैकल्पिक मार्गका रूपमा अघि सारिएको थियो। तर भदौ 10 आएको बाढीले रसुवागढीतर्फको नाकामा समेत क्षति पुर्याएपछि मुख्य व्यापारिक सम्पर्क समेत टुटेको छ। व्यापारिक नाका रसुवागढी नै बनाउने गृह कार्य कान्तिपुरमा खबर छ।
2: काया कैरनमा आघात जन्ने अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा UAE द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA, BCA, BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बिई सिभिल, बिई कम्प्युटर, बी आर्किटेक्चर र बिआइटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-5971222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैङ्क लिमिटेड, नेपालको पहिलो बैङ्क।
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
6: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज हरितालिका तीज पर्व मनाइँदै पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भिड, बाढीले पुर्याएको क्षतिका कारण यस वर्ष उत्साह कम, अर्थतन्त्रमा एकपछि अर्को धक्का, भोटेकोसी बाढीपछिको पुनर्निर्माणमा 7.25 खर्ब लाग्ने प्रारम्भिक अनुमान, व्यापारिक नाका रसुवागढी नै बनाउने गृह कार्य लगायत खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी खबर। भोटेकोसी त्रिशुली बाढीमा घर, सडक र पुलको क्षति अभिलेख हुँदैछ, तर विस्थापनसँगै टुटेको सामाजिक सम्बन्ध, थाथल्लो सांस्कृतिक पहिचान र मनोसामाजिक क्षतिको हिसाब किताब गरिएको छैन। पुनर्निर्माणको सफलता कति सडक बने, कति पुल जोडिए र कति घर ठडिए भन्नेबाट मात्रै नापिँदैन, बाढीबाट विस्थापित परिवार सुरक्षित ठाउँमा पुगेपछि उनीहरूको पुरानो समुदायसँगको सम्बन्ध कसरी कायम हुन्छ, बालबालिकाको पढाइ र मनोसामाजिक पुनस्थापना कसरी हुन्छ, सांस्कृतिक तथा धार्मिक अभ्यास कसरी निरन्तर हुन्छ भन्ने कुरा महत्त्वपूर्ण हुने विज्ञको भनाइ छ। अन्नपूर्ण पोस्टमा खबर छ।
6: भोटेकोसी बाढीको झन्डै 3 हप्ता हुनै लाग्यो। बाढीले ठूलो जनधनको क्षति गर्नुका साथै धेरै मानिसलाई मानसिक रूपमा आघातमा पारेको छ। आकस्मिक विपदपछि देखिने डर, त्रास, बेचैनी, निराशा, निन्द्रामा समस्या, झस्किने वा यस्ता घटनाहरू बारम्बार सम्झिने प्रतिक्रिया समयसँगै कम हुँदै जान सक्छन्। तर यी लक्षणहरू लामो समयसम्म रहिरहेमा त्यसले गम्भीर मानसिक स्वास्थ्य समस्या निम्त्याउन सक्छ। आघातजन्य अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार किन आवश्यक छ भनेर साथी सम्झना महर्जनले मनोविद बासु आचार्यलाई सोध्नु भएको छ।
8: कोही न कोही यो ट्रमामा परेका, विशेष गरी भूकम्प, बाढी जन्ने आघात, युद्ध, डरलाग्दा हिंसा, दर्दनाक घटना परिघटनाहरूका कारणले उसमा परेको त्यो आघातको कन्डिसन कस्तो छ भनेर पहिलो उसको बेसिक एनालाइसिस गरेर, उसको विषयहरू हेरेर, उसका कुराहरू सुनेर, आवश्यकता छ छैन महसुस गरेर उसलाई सम्बन्धित ठाउँमा लिङ्क गरिदिने एउटा प्लान हो जुन विश्व स्वास्थ्य सङ्गठनलेलाई पिएफए भनेर नामाकरण गरेको छ। मनको पीडा त छामेर थाहा हुँदैन, मनको पीडाको टेस्टहरू यो अरू बायोलोजिकल टेस्ट जस्तो हुँदैन, सबभन्दा राम्रो उसको इभ्यालुएसन र टेस्ट भनेकै क्वेसन एन्सर, र क्वेसन एन्सर गर्दाखेरि व्यक्तिको कुरा सुनेर उसको सोच्ने तरिका गाह्रो गाह्रो छ, फिजिकल सिम्टमहरू गाह्रो गाह्रो छ, डर लागेको छ, ढुकढुक छ, पसिना आएछ, असहज छ, अथवा सोच्ने हकमा मलाई बाँच्न मन लागेन, अथवा ला म थेग्न सकिने यो पीडा, अथवा मलाई झझल्कोहरू धेरै आए, अब जम्मैको हकमा, अब दर्दनाक घटनामा मै पो दोषी हुँ कि भने मतलब त्यो अपराधबोधले त नि दुर्घटना घटाउन सकिन्छ नि त।
1: व्यक्तिलाई चाहिँ यहाँले अलिकति सुझाव नै दिनु पर्दाखेरि के सुझाव दिनुहुन्छ?
8: अब अहिले उनीहरूले खोजेको हुन्छन् कि हुँदैनन् भन्ने हुन्छ, खोजेको छैन भने सुझाव पनि दिन पाइँदैन,
1: यो आघातजन्य अवस्थामा सुझाव दिनै पाइँदैन,
8: दिनै पाइँदैन, सुन्नियो धेरै सुन्यो नि, आवश्यकता छ भने केही सुझाव दिने, आवश्यक छ भने लिङ्क गरिदिने, र आवश्यकता छ कि छैन महसुस गरे छैन भने चाहिँ यतिकै उहाँलाई अब्जर्भमा राखेर छोडिदिने भन्ने हुन्छ, होइन त्यो फिडब्याकहरू लिने, बेला बेलामा असेसमेन्टहरू गर्ने राख्या हुन्छ, राख्नै पर्छ। अहिले गर्ने महत्त्वपूर्ण पक्ष भनेको चाहिँ त्यहाँ उसलाई के आवश्यकता छ त्यो महसुस गर्ने, मलाई बच्चालाई हुर्काउनको लागि भूमिका खेल्दै हुन्छ, अरू मलाई केही चाहिँदैन। एकजना सरले भन्नुभयो, सायद मगर हुनुहुन्थ्यो, म चारवटा ट्रमा फेस गरेँ सर, यो चौथो ट्रमा मलाई त ट्रमै लागेन भन्नु, चारवटा भूकम्प पनि फेस गर्नुभएछ, एक्सिडेन्ट फेस गर्नुभएछ, पहिरोले गर्दा बुवा या आमा मध्ये एकजनाको डेथ फेस गर्नुभएछ, र यो चौथो फेस गर्नुभएछ, चारवटा फेस गर्दा मलाई त अब यो जिन्दगी त यो त केही प्रब्लमै लागेन सर, उत्तर गएको माझगाउँ भन्ने कामको कुरा हो, कहाँ कहाँलाई के हेल्प गरौँ, मलाई त हेल्प गर्ने तरिका सिकाइदिनु सर भनेर भन्नु,
1: कस्तो राम्रो,
8: कस्तो राम्रो।
1: कम्तीमा पनि एक वर्ष त्यहाँ सँगै बसेर त्यहाँ उहाँहरूको अवस्थाहरू एकदमै अवलोकन गरेर आवश्यकता अनुसार चाहिँ त्यहाँ उहाँहरूलाई सहयोग चाहिँ गरिराख्नु पर्छ।
8: पीएफए चाहिँ दुई चार दिन, पाँच दिन, दस दिन, एक महिनासम्मको हुन्छ, त्यसपछि चाहिँ अर्को स्टेज, अर्को फेज सुरु हुन्छ, त्यसको लागि चाहिँ असेसमेन्ट फेज भन्छ। पीएफए भनेको चाहिँ फर्स्ट एड मात्रै हो, एकदम टच गर्ने र लिङ्क गरिदिने, टच गर्ने लिङ्क गरिदिने, त्यसपछि अब आवश्यकता के छ त, हिजो लिङ्क गरिएका अब नयाँ केही चाहिएको छ कि भनेर चाहिँ, अनि त्यो चाहिँ असेसमेन्ट गर्ने,
1: मनोपरामर्श चाहिँ कम्ती नै एक वर्ष चाहिँ दिनु पर्यो,
8: दिनै पर्छ। यतिसम्म कि फर्स्ट एड त सेनाहरूले पनि सिक्नुपर्छ, सशस्त्र प्रहरीले नै सिक्नुपर्छ, ट्रेनिङ जनपथले नै सिक्नुपर्छ, अझ वडा वडामा भएका युवाहरूले सिक्नुपर्छ अब त, किनभने अब त ट्रमा कतिखेर कहाँबाट आउने रहेछ थाहा नै भएन, हेर्नु त अकल पनि कहिले नसोचेको त्यो बाढीको संसारले फेस नगरे बाढी हाम्रो देशले फेस गर्नु पर्यो, मतलब यो पिएफए सबै क्षेत्रकाले सिक्नुपर्छ, टिचर्सले, विद्यार्थीले सबैले सिक्नुपर्छ, र यो यो सिक्नु किन पर्छ भने यो जतिखेरै पिएफए ट्रेनिङ लिएका मनो सामाजिक परामर्शदाताहरू मात्रै त फिल्डमा जान सक्नुहुन्न नि, त्यही वडाका विद्यार्थीहरू जान सक्थे, त्यही वडाका अन्य भोलिन्टियरहरू जान सक्थे, त्यही वडाका अन्य कर्मचारीहरू, त्यो वडाका अन्य विद्वान साथीहरू जान सक्थे, त्यसरी सिक्नुपर्छ उहाँहरूले, र अनि त्यसपछिको काम भनेको चाहिँ मनोविद, मनोपरामर्शदाता र साइकियाट्रिस्टको हुने छ।
6: उहाँ हुनुहुन्थ्यो मनोविद बासु आचार्य, उहाँसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: कृषि मन्त्र नार्कसँग
10: बाढीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: एकमात्र डीटीएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ।
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौँ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउँ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौँ।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। भोटेकोशी बाढीपछि रसुवाका जलविद्युत आयोजनाका सुरुङ तथा भग्नावशेषमा विभत्ताको खोजीमा खटिएका विदेशी उद्धार टोली फिर्ता हुन थाले पनि नेपाली सेना र बाँकी विदेशी टोलीले खोज तथा उद्धार कार्यले निरन्तरता दिएका छन्। जटिल भौगोलिक अवस्था, सुरुङभित्र जमेको पानी, माटो तथा ठूला चट्टानका कारण चुनौतीपूर्ण बनेको खोजीमा चिनिया, कोरियाली र संयुक्त अरब इमिरेट्स युएईका टोली फिर्ता भएका हुन्। नेपाली सेना, भारतीय र अस्ट्रेलियाली टोली भने विभिन्न आयोजनामा परिचालित छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सुरुङभित्रको खोजीलाई प्राथमिकता दिँदै अन्य भग्नावशेषमा समेत खोज तथा उद्धारलाई निरन्तरता दिने तयारी भइरहेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार 22 मेगावाटको चिलिमी जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाका 13 र भारतीय टोलीका 11 गरी 24 जना खोजीमा खटिएका छन्। सुरुङभित्र झन्डै 70 मिटर गेग्रान हटाउने काम भइरहेको छ। यसै गरी 20 मेगावाटको लाङटाङ जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाका 35 जनाले खोजी गरिरहेका छन्। यस्तै 37 मेगावाटको त्रिशुली 3B आयोजनामा नेपाली सेनाका 98 तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका 10 जना खोजीमा छन्। आयोजनाको आवास गृह क्षेत्रमा गहिराईसम्म उत्खनन भइरहेको छ। फर्किन थाले विदेशी उद्धार टोली, सुरुङभित्र खोजी चल्दै आजको गोर्खापत्रमा खबर छ।
4: अब विदेशको खबर। इरान र खाडी देशहरूबीच हर्मुज जलमार्गबाट हुने जल यातायात व्यवस्थापनबारे छलफल गर्न तय भएको बैठक स्थगित भएको छ। यो सँगै मध्यपूर्वमा जलमार्ग सञ्चालनबारेको कूटनैतिक समाधानको प्रयास प्रभावित बनेको छ। ओमानका विदेश मन्त्री सैयद बद्र अल बुसैदीले क्षेत्रीय सहमतिका लागि बैठक स्थगित गरिएको बताउनु भएको छ। रोइटर्सका अनुसार इरान र ओमान बीचको सहमतिमा हर्मुजबाट हुने जल यातायात सञ्चालन सम्बन्धी प्रस्ताव खाडी देशहरू सामु प्रस्तुत गर्ने तयारी थियो, तर केही क्षेत्रीय देशको अनुरोधमा बैठक स्थगित गरिएको इरानी पक्षले जनाएको छ। यसैबीच हर्मुजमा तेल आपूर्तिमा देखिएको अवरोधका कारण विश्व ऊर्जा बजारमा चिन्ता थपिएको छ। साउदी अरबले ड्रोन आक्रमणबाट क्षतिग्रस्त भएको आफ्नो मुख्य पूर्व पश्चिम तेल पाइपलाइन तत्कालका लागि बन्द गरेको छ।
5: अब केही खेल खबर। एसएससी प्रिमियर कपको उपाधि विजेता भएसँगै एसिया कपमा पुग्न सफल नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। अस्ति मलेसियामा सम्पन्न प्रतियोगिताको फाइनलमा युएईलाई 44 रनले हराउँदै उपाधि जितेको नेपाली टोली गैराति काठमाडौँ आइपुगेको हो। ट्रफी सहित स्वदेश फर्किएको नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ क्यानका सचिव पारस खड्का सहितका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। मलेसियाको बायोमास ओभलमा अस्ति शनिबार भएको फाइनलमा नेपालले युएईलाई पराजित गर्दै एसिसी प्रिमियर कपको उपाधि जितेको हो। उपाधिसँगै नेपाल एसिया कपका लागि पनि छनौट भएको छ। खेलकै अर्को प्रसङ्गमा भारतले साबिक विजेता श्रीलङ्कालाई 72 रनले पराजित गर्दै महिला टी20 एसिया कपको उपाधि जितेको छ। दुबईमा हिजो भएको फाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 183 रन बनाएको थियो। 184 रनको लक्ष्य पछ्याएको श्रीलङ्का 18 ओभर 4 बलमा 111 रनमै अलआउट भयो। यी दुई टोलीबीच भएका 7 फाइनल मध्ये भारतले 6 पटक उपाधि जितेको हो।
4: अब केही खबर संक्षेपमा। काङ्ग्रेस केन्द्रीय कार्य सम्पादन समितिको हिजो बसेको बैठकले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्य समितिमा रहेका सबैलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ। असोज 3 सुरु हुने महाधिवेशनमा सहभागी हुने तत्कालीन सदस्य सबै वर्तमान केन्द्रीय कार्य समितिमा मनोनित गर्ने निर्णय काङ्ग्रेसले गरेको हो।
5: अहिले गण्डकी प्रदेशदेखि पूर्वका पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गैराति देशका धेरैजसो पहाडी तथा हिमाली क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भयो। पछिल्लो 6 घण्टामा तनहुँमा सबैभन्दा धेरै 65.4 मिलिमिटर वर्षा भएको छ। यस्तै लमजुङ, सिन्धुपाल्चोक, बागलुङ, रामेछाप र जुम्ला लगायतका ठाउँमा पनि मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। पहाडी क्षेत्रको तुलनामा तराई क्षेत्रमा भने कम वर्षा भएको छ। महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
4: भोटे कोशी बाढीबाट घरबार विहीन पीडितलाई सरकारले अस्थायी आवासका लागि मासिक खर्च उपलब्ध गराउने भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको प्रारम्भिक क्षति मूल्याङ्कन प्रतिवेदन अनुसार बाढीमा 7,770 घर क्षतिग्रस्त छन्। तीमध्ये कतिपय पूर्ण र कतिपय आंशिक क्षति भएको विवरण छ। 4 सदस्यसम्मको परिवारलाई मासिक 15,000 तथा त्यसभन्दा बढी परिवार सङ्ख्या भएमा थप प्रति सदस्य बराबर 2,000 का दरले खर्च उपलब्ध गराउने सरकारको निर्णय रहेको छ। सुविधा लिन नचाहनेलाई भने स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्प पनि उपलब्ध गराउने सरकारको निर्णय छ। यो खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
5: नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई पुनर्संरचना गरिने भएको छ। विज्ञान तथा प्रविधिको तीव्र विकास, कृत्रिम बुद्धिमत्ता, प्रवर्धन अनुसन्धान र वर्तमान आवश्यकता संस्थागत गर्न प्रतिष्ठानको संरचना र कार्यप्रणालीमा व्यापक सुधार गर्न लागि हो।
4: र कृष्णवीरमा बनाइएको नयाँ ट्र्याकको परीक्षण सफल भएको छ र आउँदो असोज 1 गतेदेखि यातायात खुलाउने गरी तयारी छ। ग्यास बुलेटलाई नयाँ ट्र्याकबाट पठाएर हिजो सडकको परीक्षण गरिएको हो। काया कैरनमा अब पालो उखानको
5: तीजका कुरा गरे खाए जस्तो हुन्छ।
4: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
5: आज हरितालिका तीज पर्व मनाइँदै पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भिड, चारै ढोका खुला, विपदका कारण यस वर्ष तीजको उत्साह कम।
4: अर्थतन्त्रमा एकपछि अर्को धक्का, भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा 7.25 खर्ब लाग्ने प्रारम्भिक अनुमान, व्यापारिक नाका रसुवा गढी नै बनाउने गृह कार्य,
5: आघातजन्य अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार आवश्यक, आकस्मिक अवस्थापछि मनोबल बढाउन हरेकले सिक्नै पर्ने मनोविद आचार्यको भनाई,
4: इरान र खाडी देशहरूबीच हर्मुज जलमार्ग सञ्चालनबारेको कूटनैतिक बैठक स्थगित, मध्य पूर्वको ऊर्जा आपूर्तिमा थप चिन्ता,
5: र एसएससी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, श्रीलङ्कालाई हराउँदै महिला T20 एसिया कपको उपाधि भारतले जित्यो।
4: र अन्त्यमा आजको कार्टुन, फेसबुकमा भेटिएको पुरानो कार्टुन लिएका छौँ। यहाँ तीज लागेकी श्रीमतीलाई लिएर श्रीमान मोटरसाइकलमा कतै जाँदैछन्। श्रीमतीले शिरदेखि पाउसम्म झरीझुट्ट गरगहना लगाएकी छन्। त्यही बेला प्रहरीले दुवैजनालाई रोकेको छ अनि श्रीमान भन्दैछन्, कहाँ सुन तस्करी गर्नु हजुर, बुढीलाई तीजको दरखाने प्रोग्रामबाट घर लाइजाँदैछु। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क।
2: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
3: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
2: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
4: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
3: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म।
4: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
4: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
3: इतिहास गाथा र कथा गाँठका कुरा।
4: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।

0: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11:00 भजन श्रवण, 11:00 देखि 11:30 ध्यान साधना, 11:30 देखि 12:00 सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12:00 देखि 12:30 भजन गायन। थप जानकारीका लागि 01437।
1: कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2:00 बजेदेखि 2:30 भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3:00 बजेदेखि 3:30 सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1, सम्पर्क नम्बर 01437614, 01437614, 98511-0293, 98511-0293।
2: काली, तारा, धुमावती, भैरवी, छिन्नमस्ता, मातङ्गी, बगलामुखी, त्रिपुरा सुन्दरी, कमला, भुवनेश्वरी, यी 10 महाविद्याहरूको एकै छानामुनि रहेको विशाल पूर्णकदको श्री विग्रहको दर्शन गर्ने सौभाग्य प्राप्त गर्न चाहनुहुन्छ वा तन्त्र मार्गबाट ब्रह्मोपासनामा उद्यत हुन चाहनुहुन्छ भने बुढानीलकण्ठ वडा नम्बर 1 अवस्थित 10 सिद्धपीठ यहाँहरूको लागि सदैव खुला छ। थप जानकारीका लागि 98411-9984 वा 01437614 सम्पर्क गर्न सक्नुहुनेछ।
3: श्रीनाथादि गुरु त्रयम् गणपतिम् पीठ त्रयम् भैरवम् सिद्धौघम् बटुकत्रयम् पदयुगम् दूतीक्रमम् मण्डलम् वीरान्द्वष्ट चतुष्क षष्टि नवकम् वीरावली पञ्चकम् श्रीमन्मालिनि मन्त्र राजसहितम् वन्दे गुरुमण्डलम्।
4: आदरणीय श्रोता, यहाँहरू अहिले सुमिरन एफएम 100.9 MHz सुनिरहनु भएको छ। म प्रस्तुत नारद भण्डारी यहाँहरू समक्ष अध्यात्म सुमिरन कार्यक्रम लिएर उपस्थित भइसकेको छु। आज हामी विशेष दिनमा छौँ, विशेष पर्वमा छौँ। यो विशेष पर्व भनेको हामी आज गणेश चतुर्थी पनि भन्दछौँ, अर्थात् महागणपतिको प्राकट्य भएको दिन। यहाँ मैले महागणपति भनिरहेको छु, यो शब्दमा पनि म जानेछु, यसको अर्थमा पनि म जानेछु। आज भगवान् गणेश, भगवान् आदिदेव गणपति, जसले हामी कन्नडनाथ पनि भन्छौँ, हाम्रो नाथ परम्परामा चाहिँ गुरु होइन, आदिगुरुको रूपमा पार्वतीलाई हामी उदयनाथ भन्छौँ, सत्यनाथ, विष्णु होइन, यसरी नै विभिन्न नाथ परम्पराको हिसाबले मैले भनिरहँदाखेरि चाहिँ उहाँलाई कन्नडनाथ भनेर उहाँलाई त्यो शब्दद्वारा उहाँलाई चिनाइन्छ नाथ परम्परामा चाहिँ। आज महागणपतिको प्राकट्योत्सव दिन, उहाँको प्रादुर्भाव भएको दिन, आज गणपति प्रादुर्भाव हुने दिन, गणपति महाविद्याको प्रादुर्भाव हुने दिन, ब्रह्मस्वरूप महागणपति, ब्रह्मस्वरूप गणपति, यो विषयमा पनि म चर्चा गर्नेछु आज बृहत्। अलिकति फरक पनि लाग्नेछ।

कुरालाई यो विषय, किनभने मैले भनि नै रहेको छु, म अलिकति शाक्त धारामा रहेर मैले कार्यक्रम चलाइरहेको छु। शाक्त धाराका आफ्ना वैशिष्ट्यता छन्, आफ्नो विशेषता छन्, आफ्नो एउटा मौलिकता छ। त्यो मौलिकताको आधारमा, त्यो मौलिक दर्शनको आधारमा पनि मैले गणपतिलाई चिनाउने प्रयास गर्नेछु यहाँहरूलाई। दुई तरिकाले मैले गणपतिलाई, कन्नडनाथलाई, म हजुरहरूलाई चिनाउने प्रयत्न गर्नेछु। एउटा वेदको मार्गबाट, मैले भनिरहँदा षड् दर्शनको माध्यमबाट मैले हजुरहरूलाई चिनाउँछु भने, अर्को भनेको आगमिक दृष्टिकोणबाट म कन्नडनाथलाई अर्थात् गणपतिलाई म चिनाउने प्रयत्न गर्नेछु, महागणपतिलाई चिनाउने प्रयत्न गर्नेछु। सर्वप्रथम जाउँ गणेशको शब्दको अर्थबाट, गणेशको शब्दको अर्थबाट जाउँ। त्यहाँ गणेश भनेपछि दुईवटा गण प्लस ईशा गणेश, है, गण प्लस ईश, ईश भनेपछि देवता भइहाल्नुभयो, गणका देवता। त्यो गण भने के, अब यसमा जाउँ पहिला। गणका देवता, अब गणपति भनेर पनि भनिन्छ, गणपति, गणेश, गणपति एउटै एउटै शब्दको रूपमा लिएको छ, सामान्यतया त्यति भेद पनि छैन। गण र पति, पति भनेको स्वामी होइन, स्वामी भनेको के भन्दा अधीनस्थ, जसको अधीनमा होइन, जसको मालिक, स्वामी भनेको मालिक, मालिकको अधीनमा के हुन्छ, दास हुन्छ नि। भनेपछि जसको अधीनमा ती गणहरू छन् अथवा ती गण छन् भने, ती गणलाई, ती गणका पतिलाई हामी के भन्छौँ, गणपति भन्दछौँ, गणका स्वामी भन्दछौँ, होइन त। भनेको गणेशको नामको आधारमा म पहिला होइन, आज महागणपतिको प्राकट्योत्सव, गणेश चतुर्थी, तिजको भोलिपल्ट होइन, गणेश चौथी पनि भन्छौँ हामी, गणेश चौथीको विषयमा पनि अलि अलि रोचक कुराहरू छन्, त्यो म हजुरहरूलाई भन्ने नै छु। तर आज मुख्यतया म गणेशको शब्दतिर गइरहेको छु। अहिले पहिला प्रारम्भिक रूपमा म महागणपतिको शब्द अर्थात् गणेशको शब्दको अर्थमा म गइरहेको छु। अब गण भनेपछि त्यहाँ के हुन्छ भन्दाखेरि, गणका अनेक अर्थ छन्, म प्रत्येक अर्थ एक एक गरेर हजुरहरूलाई बुझाउँदैछु। गण भनेको सामान्यतया, गण भनेको समूह होइन, समूह, समूहलाई हामी गण भन्छौँ, समूह वा समुदाय। के समुदाय भन्दाखेरि, यो भनेको जगत, गण भनेपछि जगत, जगत मात्रै होइन, जगतमा रहेका जीव, मैले दुइटै भने है, जगत भने जगतमा रहेका जीव, जीव पनि कहाँदेखि कहाँसम्मको भन्दाखेरि, ब्रह्मलोकदेखि तल जे जति लोक लोकान्तर छन्, पाताल लोकसम्मका होइन, सातवटा लोक भनिन्छ, ती लोकमा विचरण गर्ने शक्ति, ती शक्ति दुइटैलाई गण संज्ञा दिएको छ। गण, गण भनेको मैले फेरि बुझाएँ, एउटा जीव समुदाय, जीव समुदायभित्र मैले कहाँदेखिको कहाँदेखि कहाँसम्मको राखेँ, ब्रह्मलोक पर्यन्त तल पातालोक पर्यन्तसम्म जे जति शक्तिहरू छन्, जे जति जीवहरू छन्, जे जति आत्माहरू छन्, ती सबै र जीव जगत, जगत भनेको स्थावर जङ्गम, यो जे जति विश्व ब्रह्माण्ड जे जति रचना भएको छ, ती रचनाका, ती गणका, त्यसलाई गण भन्यो, त्यो गणका स्वामीको भन्दाखेरि गणपति, गणका स्वामी अर्थात् जीव र जगतका स्वामी, जीव र जगतका ईश, ईश्वर, त्यो जीव र जगतको ईश्वर भनेको को हो भन्दाखेरि गणेश, गणेश हो। त्यही भएर गणेशको शब्दको अर्थ हो ज स्थावर जङ्गम लगायत सम्पूर्ण स्वर्गादिमा विचरण गरेका चाहिँ जीव जीवात्माहरू जे छन्, ती सबैका ईश्वर जो हुनुहुन्छ, ती ईश्वरलाई, त्यो ब्रह्मलाई के नामले व्यवहारित गरिन्छ भन्दा गणेश भन्ने नामले व्यवहारित गरिन्छ। भनेको गणपति, गण, गणाधिपति भनेर भन्छ, ऊ गणेश भन्ने शब्दले ब्रह्म बुझाउनु खोजिरहेको छ, ब्रह्म तत्त्वलाई बुझाउनु खोजिरहेको छ। यदि ब्रह्म छ भने त्यो भनेकै गणेश हुन् भनेर बुझाउनु खोजिरहेको छ। प्रामाणिक रूपमा पनि म हजुरहरूलाई विभिन्न तथ्यहरू यहाँ अगाडि सार्नेछु, तर मूलतया हामीले गणेश भन्ने तत्त्वलाई बुझ्नुपर्ने हुन्छ होइन, महागणपतिलाई हामीले बुझ्नुपर्ने हुन्छ, कन्नडनाथलाई हामीले बुझ्नुपर्ने हुन्छ, आदिगुरुलाई बुझ्नुपर्ने हुन्छ। त्यो बुझ्नको निमित्त हामीलाई शास्त्रको सहारा, पहिला उहाँको शब्दको अर्थबाट जानुपर्छ भन्ने भएर। अब गणको अर्को पनि अर्थ छ, गण, मैले यो अर्थ मा मैले गको अर्थ हुन्छ ज्ञान अर्थात् बोध, र णको अर्थ हुन्छ अबोध। फेरि है, गको अर्थ हुन्छ बोध जसलाई भन्छौँ ज्ञान, णको अर्थ हुन्छ अज्ञान अर्थात् अबोध। ती दुवैको पति स्वामी को हो भन्दाखेरि गणपति,
ती दुवैको ईश्वरको भन्दाखेरि गणेश विद्योहम अविद्योहम अथर्व शीर्ष होइन, अथर्व शीर्ष मैले देव्योपनिषद लिएँ, म ज्ञान पनि हुँ म अज्ञान पनि हुँ, म विद्या पनि हुँ म अविद्या पनि हुँ भन्नुभएको छ ब्रह्मले होइन, ब्रह्मशक्तिले भन्नुभएको छ। भन्नुको अर्थ त्यो दुइटै ज्ञान र अज्ञानको आश्रयस्थल के हो भन्दाखेरि गणेश हो, त्यो दुइटैको आश्रयस्थल भनेको गणेश हो, यो बुझ्नुहोस् है, दुवैको आश्रयस्थल भनेको गणेश हो। गणेशबाट नै ज्ञान हुन्छ, गणेशबाट नै अज्ञान पनि हुन्छ। सबै राम्रा राम्रा गुण मात्रै परमात्मा हुन्, नराम्रा गुण परमात्मा होइन, साक्तहरूले त्यसरी बुझ्दैनन्। साक्तहरूले राम्रा पनि परमात्मा हुन्, नराम्रा पनि परमात्मा हुन् भनेर बुझ्दछ। त्यही त हो नि अद्वैत, सबैतिर परमात्मा छन् भनेर बुझ्नु नि त अद्वैत हो नि। परमात्मालाई अज्ञान भन्यो भनेर भन्नु होला, त्यसको पनि प्रमाण म दिउँला अहिले एकछिनमा। भनेको अज्ञान स्वयं ऋण पनि, ऋणकार रूप अन्धकार, अज्ञान अवोध पनि को हुन्? स्वयं गणपति हुन्। ती दुइटै ज्ञान र अज्ञानको प्रेरक तत्त्व जुन छ, त्यो प्रेरक तत्त्व भनेकै को हुन्? गणेश हुन्। त्यो ब्रह्म तत्त्वलाई गणेशको रूपमा यसरी व्याख्या गरिएको छ। साङ्ख्य दृष्टिकोणबाट पनि गणपतिलाई बुझ्न सकिन्छ। गको हुन्छ प्रकृति, ऋणको अर्थ हुन्छ पुरुष, यसरी पनि व्याख्या गरेको छ, गरेको देखिन्छ। र पति भनेको ती दुइटै प्रकृति र पुरुषको प्रेरक अथवा प्रेरणा, जो चाहिँ त्यो पुरुषोत्तम भन्छौँ नि हामी योगसूत्रले भनिरहेको जुन पुरुषोत्तम छ। आत्मा असङ्ख्य छन्, निष्क्रिय छन्, प्रकृति सक्रिय छ, जड छ। ती दुइटै प्रकृति पुरुषात्मक जगत, प्रकृति र पुरुष, यी सबैलाई प्रेरणा दिने र जसको आश्रयमा यी दुवै तत्त्व के गरिरहेका छन्, विचरण गरिरहेका छन्, त्यो तत्त्व भनेको पुरुषोत्तम। त्यो पुरुषोत्तम तत्त्वकोलाई व्याख्या गर्नु पऱ्यो भने पनि के भनेको छ, वेदले व्याख्या गर्दा के गरेको छ भने गणेश भन्ने शब्दले व्याख्या गरिरहेको छ पुराण आदिमा भनेर व्याख्या गरिन्छ। भनेको साङ्ख्य भनेकै गणेश हुन् भनेर पनि व्याख्या भएको देखिन्छ। अब यसको अर्को अर्थ हुन्छ, अलिकति साक्तबाट जाउँ म, यो चाहिँ तन्त्रको आधारमा मैले लिएँ। ग होइन गणेश भनेपछि ग अ ण अ होइन, हामीले व्याकरण हेऱ्यौँ भने शब्द बनेपछि व्यञ्जन र स्वर मिलेर अक्षर बन्दछ। क भनेपछि आधा क होइन, हलन्त क भयो अनि त्यसको स्वर वर्ण अ भन्ने आयो होइन, अ भनेपछि शक्ति बुझायो। अब यहाँ म बुझाउँदैछु ग अ ण अ भन्ने, यो त चारवटा भयो। यसले के बुझाउँदैछ भने ग भनेको शान्ति है, अ भनेको सूर्य, ण भनेको शिव, फेरि अर्को अ भनेको विष्णु। प्रथम अ सूर्य, दोस्रो अ विष्णु भनेर भनिएको छ। अब यी सबैको, यी ग ण अ होइन, ग अ ण अ, यी चारै तत्त्वको, चारै तत्त्व भने हेर्नुहोस् त पाञ्चायन देवता भन्छौँ नि हामी। पाञ्चायन देवता कस्तो महत्त्वपूर्ण विषय छ है। पाञ्चायन देवतामा के पर्दछन्? शक्ति, जसलाई शान्तिको रूपमा व्याख्या गरिएको छ, सूर्य सूर्य भइहाले, शिव शिव भइहाले, विष्णु विष्णु भइहाले। भनेको अब बाँकी रहेकै गणेश है। त गणेश, शक्ति, विष्णु, शिव र सूर्य, यही पाञ्चायन देवतामा यी पाँचवटा देवता त हुनु मूल। यो पाँचवटा देवता भनेको यो ग अ ण अले चारवटा देवता बुझाए। ती चारवटा देवताको पनि ईश गणेश भनेपछि ती तिनीहरूको पनि ईश को हुन् भन्दाखेरि गणेश हुन् भनेर व्याख्या गरियो। गणपत सम्प्रदायमा यो अर्थ बढी महत्त्वका चाहिँ महत्त्वका साथ लिइन्छ। जो गणपति साधना गर्नुहुन्छ, अहिले हामीले त्यो गणपत सम्प्रदाय हेर्न सक्छौँ, अहिले पनि छ नि मुम्बईतिर हामी गयौँ भने होइन, गणपति जुन महोत्सव मनाइन्छ, अझै पनि गणपतिको ब्रह्मरूप गणपतिको साधना यदि उपासना हुन्छ भने कहाँ हुन्छ भने मुम्बईमा हुन्छ। अनि ती चारै पाञ्चायन देवताका जुन चार देवता छन् ती स्वयं गणेशका कलांश हुन् भनेर व्याख्या गरिएको छ। यो कसले व्याख्या गरेको छ भन्दाखेरि तन्त्रमा पनि व्याख्या छ र यो व्याख्या मुद्गल पुराणमा पनि छ, हजुरले हेर्न सक्नुहुन्छ। भनेपछि गणेश भन्ने शब्द गणको ईश भन्ने शब्दको अर्थमा लियो। ग अ ण अ भन्यो यहाँ चारवटा देवताको बारेमा, पाञ्चायन देवता मात्रै, चारवटा देवता पनि स्वयं गणेशकै कलांश हुन् भनेर व्याख्या गरेको छ मुद्गल पुराणले। यसर्थ जे तत्त्व छ त्यो भनेको गणपति नै हो, अरू सबै गणपतिका अंश मात्रै हुन् भनेर पनि व्याख्या गरिएको छ। हामी यो विषयमा फेरि पनि चर्चा गर्नेछौँ। अहिलेको लागि यो मिठो वचन यहाँहरूलाई पस्कदैछौँ, स्वीकार्नुहोस् यो वचन।

कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1, सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98511-0293, 98511-0293।

0: नम्बरमा
1: डिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
2: डिस होम, खुसीको कनेक्सन।
3: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11:00 सम्म भजन श्रवण, 11:00 देखि 11:30 सम्म ध्यान साधना, 11:30 देखि 12:00 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12:00 देखि 12:30 सम्म भजन गायन। थप जानकारीका लागि 01437614 3, 01437614 3, ओम आश्रम बुढानीलकण्ठ 1।
4: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
5: सुमिरन एफएम
4: 100.9 MHz।
6: आदरणीय श्रोता, यहाँहरू अहिले सुमिरन एफएम 100.9 MHz सुनिरहनु भएको छ। म आज गणेश चतुर्थी महागणपति प्राकट्योत्सवको उपलक्ष्यमा मैले महागणपतिको चर्चा लिएर आइरहेको छु। गणेश भन्ने शब्दको मैले 4-5 वटा अर्थ दिएँ। गण भनेपछि त्यहाँ पाञ्चायन देवताको अर्थमा लिएँ, देव्योपनिषद्को ज्ञान र अज्ञान दुइटैको बोध र अबोधको रूपमा पनि मैले लिएँ, र अर्को साङ्ख्यको दृष्टिकोणबाट पनि मैले भने। र अब गणेश भनेपछि हजुरहरूले बुझ्नुहोस्, सर्वम खल्विदम ब्रह्म। मुद्गल पुराणले के भन्दछ भने, वेदको मूल सार तत्त्व भनेको सर्वम खल्विदम ब्रह्म, ब्रह्म जताततै छ भन्ने अर्थमा हो। जताततै छ भनेको

यो भन्दाखेरि त्यो भनेको गण, गण भनेको समुदाय। के समुदाय? समुदाय भनेको सम्पूर्ण जगत र देवता पनि भन्ने अर्थमा लाग्दछ। त्यहाँ देवता भनेको विभिन्न स्वर्गहरूमा होइन निवास गर्ने, विभिन्न स्वर्गहरूमा निवास गर्नेलाई पनि हामी के भन्छौँ? गण भन्छौँ। गण भनेको तत्त्व, चौबिसै तत्त्वलाई पनि गण भनियो, चौबिसै तत्त्वलाई पनि गण भनियो। भनेको जुन साङ्ख्यको जुन चौबिस तत्त्व छ त्यसलाई पनि गण भनिएको छ, र त्यसको पति स्वामी भनेर भनेपछि त्यो दुईवटा अर्थमा ल्याएको छ। एउटा गण, ग भनेको प्रकृति, ण भनेको पुरुष, होइन, तिनीहरू दुवैलाई अधीनस्थ पार्ने पुरुषोत्तम गणपति हुन् भनेर पनि व्याख्या भएको देखिन्छ। अर्को गण भनेको समुदाय, चौबिस तत्त्वको जुन समुदाय छ होइन, ती चौबिस तत्त्वको समुदायको स्वामी जो, तिनलाई पनि गणपति भनिएको छ भन्ने व्याख्या गरिन्छ। हुन त व्याख्या आफ्नो तरिकाले गरिन्छ, तर पनि मैले शास्त्र प्रमाणलाई नै लिनुपर्ने हुन्छ। यो मैले जे भनिरहेका कुरा हुन् तन्त्र र मुद्गल पुराणको आधारमा मैले लिएको छु, यो हजुरहरूलाई मैले मेरो स्रोत भने। अब गणेशको हिसाबले मैले भन्दा गण भनेको भूत समुदाय भन्ने, अहिले भर्खर मैले व्याख्या गर्दाखेरि चाहिँ भूत समुदाय र ईश भनेको स्वामी, यो भूत समुदायका स्वामी लाई गणेश भनियो। यसकारण नै गणपतिलाई के भनिएको? ब्रह्म भनियो। जताततै गणेश मात्रै हुनुहुन्छ, यसर्थ सर्वम खल्विदम ब्रह्म। त्यो सर्वम खल्विदम ब्रह्म भनेपछि हजुरहरूले बुझ्नुहोस् त्यहाँ गणपतिको कुरा आइरहेको छ, गणेशको कुरा आइरहेको छ। गणेशलाई प्रतिपादन, ब्रह्म रूपमा प्रतिपादन गर्नलाई प्रादुर्भाव गरिएको चाहिँ वेदवाक्य भनेको सर्वम खल्विदम ब्रह्म। त्यसले बुझाउन खोजेको गणपति नै हो भनेर बुझाउन खोजेको। मैले गणेशको शब्दको अर्थमा गएँ, यसले सबैले बुझाउन खोजेको एउटै कुरो त्यो भनेको ब्रह्म गणेशलाई, ब्रह्म गणेशको ब्रह्मस्वरूपलाई बुझाउन खोजिएको। वेदको आधारमा मैले मुद्गल पुराणको आधारमा लिएँ है, अहिले मैले वेद र होइन निगमको आधारबाट मैले गणेश भन्ने शब्दलाई ब्रह्म रूपमा मैले चिनाउने प्रयत्न गरेँ। हजुरहरूले हेर्नुभएको होला गणेशको 21 नामहरू देखिन्छन्। 21 नाम के हुन्? गणेश, एकदन्त, चिन्तामणि, ढुण्डीराज, विनायक, मयुरेश, गजानन, हेरम्ब, वक्रतुण्ड, लम्बोदर, ज्येष्ठराज, निजास्थित, आशापुर, वरद, धरणीधर, सिद्धपति, बुद्धिपति, ब्रह्मणस्पति, माङ्गल्येश, सर्वपूज्य, विघ्ननाशक। गणेशका 21 नामको बारेमा व्याख्या हुन्छ। तथापि पनि गणेशको 8 अवतार पनि छन्। फेरि यो म हजुरहरूलाई बुझौँ, 8 अवतारको बारेमा नै व्याख्या गरिन्छ। यो गणेशको नामान्तर भयो, गणेशले तद्वत रूपमा अवतार पनि लिनुभएको छ, त्यो मध्येको 8 अवतारको बारेमा चर्चा हुन्छ। मुद्गल पुराणले भनेअनुसार 8 अवतारले चाहिँ 8 पास रूपी जुन असुरहरू छन् त्यो असुरहरूको नाशको निमित्त 8 अवतार ग्रहण गर्नुभएको देखिएको छ। त्यहाँ 8 जुन अष्टपास भन्छ नि, अष्टपाससँग 8 यो मैले तादातमा बनाएको होइन, 8-8 मिलाउनु खोजेर व्याख्या गरेँ नभन्नु होला, यो हजुरहरूले हेर्न सक्नुहुन्छ होइन। जस्तो मुह भनेपछि मुहासुरको वध गर्नुको निमित्त, वक्रतुण्ड भनेपछि मदासुरलाई वध गर्नुको निमित्त, गजानन भनेपछि क्रोधासुरलाई गर्नु भनेपछि, यसरी 8 अष्टावतार 8 देखिन्छ। विघ्नराज, विकट, लम्बोदर, गजानन, महोदर, मद होइन र लम्बोदर, यसरी जम्मा गरी 8 चाहिँ उहाँको अवतार भएको देखिन्छ। गणपतिको 8 अवतार, जसरी विष्णुको 10 तर भागवतमा चाहिँ नि 24 अवतार भनेर पनि व्याख्या गरेको छ भगवान् विष्णुको होइन। त्यसमा कपिल पर्नुहुन्छ, देवर्षि नारद पर्नुहुन्छ, ऋषिमुनिहरू पर्नुहुन्छ, 10 भइ नै हाल्यो। यसरी अवतारको रूपमा व्याख्या गर्दाखेरि चाहिँ जसरी विष्णुको 24 बारेमा व्याख्या हुन्छ भने, गणेशको मूल गाणपत सम्प्रदायबाट जसले गणेशलाई मूल आफ्नो इष्टदेवताको रूपमा पूजा गरिरहनु भएको छ, उपासना गरिरहनु भएको छ, उहाँहरूको निमित्त यो एउटा महत्त्वपूर्ण विषय हुनसक्ला। उहाँको 8 अवतार भएको छ, उहाँले 8 अवतार ग्रहण गर्नुभएको छ, र त्यो प्रत्येक अवतारबाट एउटा असुरलाई मार्नुभएको छ, एउटा पासलाई मार्नुभएको छ, पास नष्ट गर्नुको निमित्त उहाँको प्रादुर्भाव गरिएको छ। यसर्थ उहाँ अष्ट पासलाई विनाश गर्ने ब्रह्म पनि हो, तर पास नष्ट गर्ने ब्रह्म शक्ति भनेकै गणेश हुन् भनेर पनि व्याख्या गरिएको छ। माया रूपी असुरलाई नष्ट गर्नलाई पनि गणेशको प्रादुर्भाव गरिएको छ। ल हेर्नुहोस्, माया अति नै दुष्कर होइन, भगवान् श्रीकृष्णले भन्नुहुन्छ नि, मा मेरो चाहिँ अति नै दुरत्यया भनेर त्यहाँ व्याख्या गरिएको छ, मेरो अत्यन्तै क्लिष्ट शक्ति हुन् माया भनेर व्याख्या गर्नुहुन्छ, यति दुष्कर शक्ति हुन् भनेर भनिएको छ, यति चाहिँ नि प्रतापीको रूपमा व्याख्या गरिएको छ मायालाई होइन। त्यो मायालाई पनि
नष्ट गर्ने सामर्थ्य यदि कसैमा छ भने, त्यो माया रूपी असुरलाई नष्ट गर्ने सामर्थ्य यदि कसैलाई कसैमा छ भने पनि त्यो छ केवल गणेशमा छ, गणपतिमा छ। यसर्थ गणपतिका उपासकहरू मायाबाट सहजै पार हुन्छन्, सहजै पार हुन्छन्। शान्तिनुको अर्थमा लिएको होइन है, भन्न त अब धुमावतीको कुरो गर्दाखेरि पनि त्यही भन्यो, बगलामुखीको कुरो गर्दा पनि त्यही भन्यो, मायाबाट होइन। अन्ततिर मायाबाट अलग हुने भन्ने कुरो हुन्छ, मायाबाट पार लाग्ने भन्ने कुरो हुन्छ, तर गणेशका उपासकहरूमा गणेश स्वयं आफैले के गर्नुभएको छ, माया रूपी असुरलाई नष्ट गर्न उहाँको प्रादुर्भाव भएको छ। शान्तिनु कुरो होइन, माया सुरको वध गर्नेवालाको गणेश होइन त, शास्त्र हेरौँ पुराण हेरौँ बकाइदा त्यसमा वर्णन छ, त्यत्तिकै त वर्णन। मैले शास्त्र प्रमाणलाई आफ्नो भाषामा आफ्नो भाष्य गर्न खोजेको होइन, यो भाष्य आफ्नो एउटा भाष्य छ, त्यो भाष्य तरिकाले गरिरहेको छ। अब यहाँ मैले आठवटा भने भनेर भन्नु होला, तर मुद्गल पुराणले के पनि भनेको छ भने मा गणपतिको 8 करोड अवतार छ भनेर व्याख्या गरेको छ। मूल अवतार भनेको चाहिँ 8 भनेर, त्यो मध्येको मूल अवतार भनेको 8 भनेर भनेको छ। मैले सङ्ख्या हिसाबमा एउटा जानकारी होस् भन्ने पनि हिसाबले मैले हजुरलाई राखेको हुँ। र कतै कतै गणेशलाई होइन, गणेशलाई गुणेश भनेर पनि व्याख्या गरिएको छ। ब्रह्मणे सृष्टिकर्तृत्व पालकाय च विष्णवे सहत्रैमे हरायैव गुणेशाय नमो नमः भन्ने छ, गुणेश लेखिया छ त्यहाँ। गुणका ईश भनेको सम्पूर्ण गुण मात्र होइन, गुण गुण भनेको 3 गुण, सत्व रज र तम, यी तिनै गुणको होइन गुणका ईश्वर अधिष्ठान शक्ति पनि के हुन्, स्वयं गणेश हुन् भनेर पनि व्याख्या गरेको यो मुद्गल पुराणको मैले आधारले भनेको। गणेशलाई गुणको आधारमा पनि, साङ्ख्यको आधारमा पनि, वेदान्तको आधारमा पनि, सर्वम खल्विदम ब्रह्मको आधारमा पनि, त्यसपछि पाञ्चायन देवताको आधारमा पनि, यो चाहिँ एकदमै अनौठो विषय हो, किनभने सबैले के भन्छन् आफ्नो एकेश्वरवादको सिद्धान्तको निमित्त पनि गरिएको देखिन्छ, तथापि पनि यसले राख्ने साङ्केतिक अर्थको पनि हुन्छ। यत्तिकै आफ्नो इष्ट देवतालाई मूल रूपमा मान्नको निमित्त होइन, अरू देवताहरूलाई खण्डन गर्नको निमित्त मात्रै शास्त्रहरू प्रतिपादन गरेको हुँदैन, त्यसका भित्र अन्तर्निहित विषय पनि हुन्छन्। यो अन्तर्निहित विषयतिर पनि गर्दिनँ। र अर्को गणको अन्तिममा जाउँ, गणपति भनिसकेपछि गण गले सिद्धि बुझाइरहेछ र हणले बुद्धि बुझाइरहेछ, दुवैका स्वामी पति होइन त, गणेशका दुईजना श्रीमती भनेर व्याख्या गरिन्छ नि, बुद्धि र सिद्धि, रिद्धि सिद्धि भन्यो त्यहाँ, त्यसको अर्थ बुद्धि र सिद्धि हो, सिद्धि र बुद्धि होइन, त्यो दुवैको स्वामीको भन्दाखेरि स्वयं गणपति। यसर्थ त्यहाँ सिद्धि र बुद्धि पनि व्याख्या गर्यो, त्यहाँ सिद्धि भनेको सिद्धि भइहाल्यो, त्यहाँ चाहिँ मोक्ष, किनभने सिद्धिको भागमा के पर्दछ होइन, मुद्गल पुराणलाई मैले आधार लिएँ भने धर्म अर्थ काम मोक्ष यो सिद्धिको जिम्मामा राख्नु भएको छ गणपतिले, बुद्धिको जिम्मामा 14 विद्याहरू र 64 कलाहरू चाहिँ बुद्धिको जिम्मामा छोड्नु भएको छ। यो दुवैको रिद्धि र सिद्धिको स्वामी को हो भने स्वयं गणपति हो। त्यही भएर यता सिद्धि मार्फतबाट उहाँ मुक्ति पनि दिनुहुन्छ, यता बुद्धि मार्फतबाट उहाँ भुक्ति पनि दिनुहुन्छ, यसर्थ उहाँ भुक्ति मुक्तिका स्वामी हुनुहुन्छ, उहाँ भुक्ति मुक्तिका स्वामी हुनुहुन्छ। इह लोकमै अन्त जानु पर्दैन, यही लोकमा गणपतिका उपासकहरू हजुरले देख्नुभएको छ भने बकाइदा चाहिँ नि भौतिक रूपमा पनि सम्पन्न भएको देख्नुहुन्छ र आध्यात्मिक रूपमा पनि स्वयं गणपतिको बलद्वारा उहाँले उचालिदिनु भएको, उहाँको काम उचालिदिने हो, साधकको भार पनि खेप्न सक्ने क्षमता छ, यसर्थ त उहाँ गजानन भनिएको। गजाननका पनि अर्थ छन्, म त्यसको मेरो विषयमा जानेछु होइन। हात्ती किन देखाएको, हात्ती सबैभन्दा प्रबल, सबैभन्दा प्रबल, सबैभन्दा बलियो, सबैभन्दा शक्तिशाली भनेको नि, सबैभन्दा शक्तिशाली शक्तिको रूपमा त्यहाँ व्याख्या गरेको, सर्वशक्तिमानको रूपमा व्याख्या गरेको। तर आफ्ना उपासकलाई के गर्नुहुन्छ, उचालिदिनुहुन्छ, आफ्नो शक्तिद्वारा आफ्नो सामर्थ्यद्वारा आफ्नो उपासकलाई उचालिदिनुहुन्छ। उचालिदिँदाखेरि त उहाँको हात परेको छ, उहाँको हात परिसकेपछि जतिसुकै जड होस्, हेर्नुहोस् त जतिसुकै जड होस्, भुक्ति पनि पाएको छ, मुक्ति पनि पाएको हुन्छ। त्यो स्वाभाविक गुण हो, भुक्ति र मुक्ति भनेर अन्ततिर सिद्धान्त त व्याख्या हुन्छ होला तन्त्रमा, तर भुक्ति र मुक्ति यदि सहजै तरिकाले अनुभूति गम्य तरिकाले यदि बुझ्नेछ भने अरू अरू भुक्ति र मुक्ति दिनुहुन्छ भनेर होइन त्यहाँ चाहिँ नि श्लोकमा पढेर गर्नु होला, तर त्यसको अनुभूतिमा उत्रिने हो भने त्यो सहज, यदि हजुरहरूले मा गणपतिको उपासकहरू देख्नुभएको छ भने सहजै भुक्ति र मुक्ति सहजै प्राप्त भएको देखिन्छ, सहजै प्राप्त भएको देखिन्छ। त्यो उहाँको विशेषता हो, किन उहाँ सर्वशक्तिमान हो, उहाँ गजानन हो,
उहाँ भारी हो, भारी भनेको सर्वशक्तिमान। त्यो भारीमा उपासकहरू जतिवटा उपासक बसे पनि केही फरक पर्नेवालामा छैन, जतिसुकै भारी भरकम संस्कारित होइन क्लिष्ट साधक बसे पनि गणपतिको त्यो जुन सामर्थ्य छ त्यो सामर्थ्यले जहिले पनि के हुन्छ उत्रिरहेकै हुन्छ, माथि उत्रिरहेको हुन्छ, त्यो अर्थको रूपमा पनि महागणपतिको रूपमा लिइन्छ। यो विषयमा हामी भोलि पनि चर्चा गर्नेछु, म दुईवटा तत्त्वबाट मैले गणपतिलाई बुझाउने यहाँहरूमा प्रयत्न गरिरहेको छु। आज नै श्रोता, फेरि पनि म यहाँहरूलाई भजनको श्रृङ्खलामा जोड्न चाहन्छु, स्वीकार्नुहोस् यो भजन।

कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 सम्म भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1, सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98511-0293, 98511-0293।

0: हजारमा डिस होम हरसभरी रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: डिस होम, खुसीको कनेक्सन।
2: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11:00 सम्म भजन श्रवण, 11:00 देखि 11:30 सम्म ध्यान साधना, 11:30 देखि 12:00 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12:00 देखि 12:30 सम्म भजन गायन। थप जानकारीका लागि 01437614 01437614 ओम आश्रम बुढानीलकण्ठ 1।
3: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
4: सुमिरन एफएम
3: 100.9 MHz।
5: आदरणीय श्रोता, यहाँहरू अहिले सुमिरन एफएम 100.9 MHz सुनिरहनु भएको छ। म प्रस्तुत नारद भण्डारी यहाँहरू समक्ष गणेशको चर्चा लिएर आइरहेको छु। आज कन्नरनाथ, उहाँको प्राकट्योत्सव, महागणपतिको प्राकट्योत्सव, प्राकट्यको महत्त्वको विषयमा चर्चा गरिरहेका छौँ। र चतुर्थी तिथि, होइन, हिजो हरितालिका तिज थियो, होइन, र आज चतुर्थी, आज गणेश, महागणपतिको प्रादुर्भाव भएको दिन। तन्त्रले पनि आजकै दिन, होइन, भाद्र मासको चतुर्थी तिथिमा महागणपतिको प्राकट्य भएको भनेर आगम रहस्यले पनि भनेको छ, शक्ति सङ्गम तन्त्रले पनि भनेको छ। है, यो शक्ति सङ्गम तन्त्रले व्याख्या गरेको कुरा मैले यहाँहरूलाई मैले भनिरहेको छु। गणेशको नाम विनायक पनि राखिएको छ नि। नायक भनेको नायकत्व भन्छौँ नि हामी, लिडर, होइन, नायकत्व भनेपछि लिडर भनेको त्यो अगुवा, त्यो अगुवाको रूपमा लिन्छ। यदि देवताहरूका पनि अगुवा कोही हुनुहुन्छ भने त्यो भनेको विनायक। यसर्थ गणेशलाई विनायक भनिन्छ। दुईवटा अर्थ लाग्दछ, एउटा नायकत्व र अर्को वि भन्नेले के गरिरहेको छ भने विगतो नायको यस स्वेच्छाचारी विनायक भनेर भनिएको छ। जसको कोही स्वामी छैन, जसको कोही नायक छैन, उसको नाम के हो? विनायक हो। बुझ्नुहोस् है, विनायकको अर्थ हुन्छ वि भन्नेले। जस्तो हामी भन्छौँ नि वि भन्ने उपसर्ग त्यहाँ लाग्यो, त्यो वि भनेको छैन भन्ने अर्थमा नायक, जसको कोही नायक छैन, जो आफैमा स्वतन्त्र छ, पूर्ण रूपमा स्वतन्त्र छ, होइन, जसको कोही अरू स्वामी छैन, ऊ स्वयं के हो? विनायक हो भन्छ। जसको नायक छैन, विनायक भनेको यसले के देखाउनु भयो? यो संसारमा एउटा मात्रै तत्त्व स्वतन्त्र छ, एउटा मात्रै स्वतन्त्र तत्त्व छ, अरू सबै परतन्त्र हुन्, त्यही स्वतन्त्रको अधीनस्थ मात्रै हुन्, अरू सबै चाहिँ नि के हुन्? दास हुन्। केवल एउटा मात्रै स्वामी छ संसारको, त्यो स्वामी भनेकै विनायक हुन्। यसर्थ गणेश सम्पूर्णका के हुन्? सम्पूर्ण देवताका पनि, मैले भने अघि नै मैले अर्थ लगाइसकेँ, देवताका पनि, ब्रह्मलोकमा विचरण गर्ने देवताका पनि स्वामी यदि कोही हुनुहुन्छ भने को हुनुहुन्छ? महागणपति हुनुहुन्छ। उहाँको सामर्थ्य बेगर कसैले हल्लिने पनि सामर्थ्य राख्दैनन्। उहाँको निर्णय अन्तिम निर्णय हो, उहाँको निर्णय अन्तिम निर्णय, उहाँको इच्छा अन्तिम इच्छा हो। र उहाँले आँट्नु भएपछि, उहाँको कृपा छ भने नि, उहाँको कृपा दृष्टि यदि शिरमा छ भने कसैले पनि यो संसारमा कुनै त्यस्तो तत्त्व छैन, स्थावर जङ्गमदेखि लिएर ब्रह्मलोक पर्यन्त कुनै त्यस्तो चाहिँ तत्त्व छैन जसले उहाँको इच्छा बेगरको कुनै कार्य गर्न सकोस्। किन? किनभने सबै परतन्त्र छन्, सब जड हुन्, चेतना त केवल महागणपति मात्रै हो। कसैमा केही चेतना छ देखिरहनु भएको छ भने त्यो महागणपति हो। चैतन्यता छ भने महागणपति हो। याद गर्नुहोस्, जुन शब्द प्रयोग गरिन्छ श्वेता स्वरूप उपनिषद्ले, फेरि म हजुरहरूलाई सम्बन्ध गर्छु, जुन शब्द छ नि, प्रकृति पुरुष छ र ती दुइटैलाई प्रेरणा दिने प्रेरक तत्त्वको रूपमा जुन ब्रह्मको व्याख्या भएको छ, त्यो प्रेरक तत्त्व भनेको, प्रेरणा दिने तत्त्व भनेकै महागणपति हो। श्वेता स्वरूप उपनिषद्ले जुन प्रेरक तत्त्वको रूपमा व्याख्या गरेको छ, त्यो प्रेरक तत्त्व भनेको को? स्वयं महागणपति। किन? गणपतिको काम प्रेरणा दिने हो। प्रेरणाको बीज कहाँ हालिन्छ? बुद्धिमा हालिन्छ। यसर्थ उहाँ कसको स्वामी हो? बुद्धिको स्वामी हो। बुद्धिको स्वामी भनेर किन व्याख्या गरियो? किन सिद्धिका स्वामी भनेर व्याख्या गरियो? गणेशका 8 जुन रूपमा अष्टपास मात्रै होइन, अष्टसिद्धि पनि छन्। त्यो अष्टसिद्धिका स्वामी पनि को हुन्? स्वयं महागणपति हुन्। त्यत्तिकै त्यसरी त्यो नाम दिएर आफ्नो भावावेशमा, मैले भने तन्त्रमा त्यत्तिकै भावावेशमा नाम दिँदैन, त्यत्तिकै भावावेशमा दिँदैन। यसो भाइ भन्छौ नि, तिमी नै मेरो आमा, तिमी नै मेरो पिता, भावावेशमा भनिएको विषय हुनसक्ला कतैतिर भक्तितिर, भक्तिमा हुन्छ त्यो भावावेशमा, आफ्नो परमात्मालाई सम्पूर्ण आफ्ना सखा पनि तिमी हौ, माता पनि तिमी हौ, पिता पनि तिमी हौ भन्न सकेला। तर तन्त्रमा चाहिँ त्यस्तो व्याख्या भएको हुँदैन, व्याख्या गरिँदैन। किन व्याख्या गरिँदैन? किनभने प्रत्येकको कुनै न कुनै मौलिक त्यहाँभित्रको अर्थ हुन्छ, त्यसलाई गूढार्थ भन्छौँ कि हामी। त्यो गूढार्थ भनेको के हो भन्ने कुरा तन्त्रबाट हामीले हेर्नुपर्छ। तर बुद्धिलाई प्रेरणा दिने काम के गर्दछ, कसले गर्नुहुन्छ भन्दाखेरि गणपतिले दिनुहुन्छ। बुद्धि आफैमा जड हो, साङ्ख्यमा फेरि भन्दैछु, बुद्धि आफैमा जड हो, तर त्यो बुद्धिलाई प्रकाशित गर्ने जुन तत्त्व छ, प्रेरणा छ, त्यो प्रेरणा भनेकै चेतनाद्वारा महाचैतन्य तत्त्वबाट हुन्छ। त्यो चैतन्य भनेकै गणपति, ब्रह्मरूप गणपति, यसर्थ महागणपति भन्यो। किनभने उहाँलाई विनायक पनि भन्यो, किनभने उहाँको अर्को कुनै स्वामी छैन, अर्को कुनै नायक छैन, उहाँ स्वयं आफै पर स्वतन्त्र हुनुहुन्छ, उहाँ स्वेच्छाचारी हुनुहुन्छ, भनेको उहाँ पूर्ण स्वतन्त्र हुनुहुन्छ, उहाँको अर्को कुनै स्वामी छैन, यसर्थ उहाँलाई गणपति भनियो, गणेश भनियो। शब्दको पछाडि ईश, शब्दको पछाडि पति त्यत्तिकै लाग्दैन, त्यसले अर्थ हो उहाँ अन्तिम स्वामी हो, केवल एक, एक हो ब्रह्म, द्वितीय नास्ति, केवल एक एउटा मात्रै ब्रह्म छ, त्यो ब्रह्म भनेकै महागणपति हुनुहुन्छ। र प्रेरित्वा भनेर जुन हुन्छ नि, प्रेरकको रूपमा जुन व्याख्या गरेको छ श्वेता स्वरूप उपनिषद्ले, र वेदले जुन भन्दछ सर्वम खल्विदम ब्रह्म भनेर जुन भन्दछ, त्यो भनेकै गणेशलाई बुझाउन खोज्यो। सम्पूर्णमा गणेश हुनुहुन्छ, किन सम्पूर्ण गणेशकै शक्तिद्वारा सम्पूर्ण जगत के भइरहेको छ, चालित भइरहेको छ। यो विषय महत्त्वपूर्ण हो, यसलाई एकदम महत्त्वका साथ हामीले बुझ्नुपर्छ। महागणपतिको साधना गर्दा के हुन्छ? उज्ज्वल बुद्धि प्राप्त हुन्छ, उज्ज्वल बुद्धि प्राप्त हुन्छ, सात्विक बुद्धि प्राप्त हुन्छ, बुद्धि सात्विक हुन्छ। उपासना गर्दा के हुन्छ? रिद्धि र सिद्धि दुवै प्राप्त हुन्छ, अर्थात् भुक्ति र मुक्ति दुवै प्राप्त हुन्छ। उपासना गर्नुहोस् अनि थाहा भइहाल्छ, मैले भनिरहनै पर्दैन। यदि चैतन्य मन्त्र प्राप्त गर्नुभएको छ, सद्गुरुबाट प्राप्त गर्नुभएको छ, र नियमपूर्वक उपासना गरिरहनु भएको छ भने आफ्नो मन्त्रले अथवा परमात्माले आफ्नो गुण आविर्भाव गर्न थाल्नुहुन्छ। यदि थाल्नुहुन्न भने मन्त्रशास्त्र झुटो हुन थाल्दछ। मन्त्रशास्त्र झुटो होइन, झुटो हुँदैन। उपासनामा उत्रिनुहोस्, यो सबै सम्पूर्ण चाहिँ गुणहरूको स्वयं के हुन थाल्दछ भने यसको सङ्केत हजुरहरूले पाउन थाल्नुहुन्छ। अर्को गणपतिलाई अथवा गणेशलाई के पनि भनिएको छ भने गणपति होइन, जीव र आत्माका पति भनेर भनिएको छ। जीव भनेको यो जीव समुदाय, यो सङ्ख्य नै अर्थ लाग्ला वेदान्तको अर्थमा लाग्ने भनेको, हरेक सम्प्रदायकोबाट, हरेक मार्गबाट गणेशलाई, हरेक मार्गको एउटै मात्रै प्रतिपाद्य विषय यदि छ भने त्यो स्वयं गणपति हुन् भनेर भन्न खोजेको। मुद्गल पुराणले वेदान्तबाट पनि गणपतिलाई प्रमाणित गरेको छ, शक्तिबाट पनि गरेको छ, साङ्ख्यबाट पनि गरेको छ, हेर्नु है, कथानक रूपबाट पनि गरेको छ, र पाञ्चायन देवताको मूलको रूप पनि व्याख्या गरेको छ। यो कुनै पनि अर्थ मेरो होइन, म कुनै पनि अर्थ मेरो चाहिँ नि अर्थमा मैले लिएको छैन, यो प्रत्येकमा हजुरहरूले मुद्गल पुराण हेर्नुभयो भने मुद्गल पुराण आफैमा महत्त्वपूर्ण पुराणको रूपमा लिइन्छ। स्वयं कृष्णद्वैपायनले रचना गर्नुभएको पुरा होइन, पुराण मध्येको एउटा विशिष्ट पुराण के हो, मुद्गल पुराण हो। त्यही भएर मुद्गल पुराण हजुरले हेर्नुभयो भने त्यहाँ स्पष्ट रूपमा चर्चा आउँछ। आदरणीय श्रोता, फेरि पनि यहाँहरूलाई म भजनको श्रृङ्खलामा जोड्न चाहन्छु, स्वीकार्नुहोस् यो भजन।

कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 सम्म भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1, सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98511-0293, 98511-0293।

0: हजारमा डिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: डिस होम, खुसीको कनेक्सन।
2: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11:00 सम्म भजन श्रवण, 11:00 देखि 11:30 सम्म ध्यान साधना, 11:30 देखि 12:00 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12:00 देखि 12:30 सम्म भजन गायन। थप जानकारीका लागि 01437614143 01437614143 ओम आश्रम बुढानीलकण्ठ 1।
3: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
4: सुमिरन एफएम
3: 100.9 MHz।
5: आदरणीय श्रोता, यहाँहरू अहिले सुमिरन एफएम 100.9 MHz सुनिरहनु भएको छ। म आज महागणपतिको विषयमा चर्चा गरिरहेको छु। आज गणेश चतुर्थी, विशेष दिन, विशेष पर्व, गणेश उपासकहरूको निमित्त एउटा महत्त्वपूर्ण दिन। यो महत्त्वपूर्ण दिनमा मैले महागणपति, कन्नडनाथ, नाथ परम्पराका आदिगुरु, 84 सिद्धमध्येमा होइन, नवनाथमा पर्नुहुन्छ, 84 सिद्धमा नि पर्नुहुन्छ, मैले उहाँको बारेमा आज चर्चा गरिरहेको छु। मैले एउटा विषय राखेँ, अनौठो विषय पनि राखेँ। हामी सामान्यतया गणेश भनेपछि हामीले पार्वती, शिव पार्वतीका पुत्रको रूपमा लिन्छौँ। यो विषय मैले प्रसङ्ग अगाडि पनि लिइसकेको छु, व्याख्या गरिसकेको छु, यदि हजुरहरूले श्रृङ्खलाबद्ध मेरो कार्यक्रम सुन्नुभएको हो भने। हामीले गणेशलाई सामान्यतया शिव र पार्वतीको सन्तानका रूपमा हामीले बुझेका छौँ। तर म हजुरहरूलाई जानकारी गराउँ, गणेश आदि गणपति, ब्रह्मस्वरूप गणपति हुनुहुन्छ। अघि मैले भने सबै पाञ्चायन देवताका पनि ईश हुनुहुन्छ, भनेको शिवको पनि ईश हुनुहुन्छ। मुद्गल पुराणका अनुसार शिव पनि स्वयं महागणपतिका अंशरूप कलामस हुनुहुन्छ भनेर भनिएको छ। मुद्गल पुराणलाई मैले आधार मानेर भन्यो भने स्वयं पार्वती र शिव दुवैको उपासनाको फलरूप गणेश कुमारले उपासना गर्नुभएको छ, महागणपतिको उपासना गर्नुभएको छ, र महागणपतिले शिव र पार्वतीलाई वरदान दिनुभएको छ कि म तपाईँको पुत्र रूपमा जन्मिनेछु भनेर भनिएको छ। मैले मुद्गल पुराण लिएको है, मुद्गल पुराणलाई प्रमाण लिएको। त्यही भएर गणपति छोराको रूपमा त अवतरित हुनुभएको मुद्गल पुराणको अनुसार। त्यति मात्रै होइन, मुद्गल पुराण भनेर जुन मैले भन्छु, मुद्गल भनेको महागणपतिका अत्यन्तै विरलै चाहिँ उपासक भक्त, पराभक्तमध्येको एक भक्त होइन, मुद्गल हुनुहुन्थ्यो। अनि उहाँको प्रसङ्ग किन आउँछ भने हामीले मुद्गल पुराणमै पनि हामीले हेर्न सक्छौँ। जब दक्ष प्रजापति, जब सतीदेवीका पिता दक्ष प्रजापतिले जब शिवले सम्मान नगरेको, ससुरालाई सम्मान नगरेको भन्ने भइसकेपछि एउटा ठुलो आयोजना गर्नुहुन्छ। त्यो आयोजना गर्दाखेरि होइन, आयोजना गर्नुहुन्छ र त्यो आयोजना गरिसकेपछि त्यहाँबाट जुन विध्वंस भएर उहाँ हुन्छ नि, अब सहिदेवीले त्यहाँ होइन अग्नि समाधि लिनुभएको, अनि समाधि लिइसकेपछि शिव रिसाउनु भएको होइन, त्यसपछि रुद्रलाई पठाउनु भएको, अनि त्यसपछि दक्ष प्रजापतिको शिर काटिएको, यो सबै घटना छ नि। यो घटना किन भयो मुद्गल पुराणले, यो किन भयो घटना भन्दाखेरि, राम्रो काम थियो नि त, उपासना यज्ञ गर्नु भनेको नराम्रो काम हो त, यसो बुझ्नुहोस् त, यसो हेर्नुहोस् त, यज्ञ गर्नु, तप गर्नु, चाहिँ नि अनुष्ठान गर्नु भने नराम्रो हो त, नराम्रो हो त, होइन नि। एउटा शिवलाई मात्र नबोलाएको, अरू सबैलाई त बोलाइएको थियो नि त, देवी देवता त बोलाइएको थियो, त्यत्रो ठुलो अपराध त होइन। हेर्नुहोस् है, त्यत्रो ठुलो अपराध होइन, यज्ञ यज्ञादि गर्दा, भगवान्को कर्म गर्दा पनि कहीँ नराम्रो हुन्छ त, हुँदैन नि। हामीले केवल शिवलाई हेरेर मात्रै के गर्यौँ भने हामीले व्याख्या गरिरहेको छौँ कि त्यो घटनालाई। त्यो घटना हेर्नुहोस् त, परमात्माको उपासना गर्ने, जहाँ ब्रह्मको उपासना भइरहेको छ त्यहाँ गलत हुन्छ, हुँदैन नि। तर किन त्यत्रो विध्वंस मच्यो, सतीदेवी किन गएर हाम फाल्नुभयो होइन, किन चाहिँ नि अग्नि समाधि लिनुभयो, अनि शिवले किन चाहिँ नि रुद्रलाई पठाएर उसको चाहिँ नि दक्ष प्रजापतिको शिर काट्यो, यसको घटनाको पछाडिको जुन कारण के हो थाहा छ? त्यो कारण भनेको दक्ष प्रजापतिले उपासना गर्दा उहाँले उपासना अथवा सुरुवात, त्यो उपासनाको सुरुवात कसको गर्नु पर्थ्यो भने गणेशको गर्नु पर्थ्यो। गणेशको साधनै नगरिकन, गणेशलाई आह्वानै नगरिकन, गणेशको अनुमति नै नलिकन के गरिएको छ, अनुष्ठान सुरु गरिएको छ। यहाँ त्यही भएर त तन्त्र खतरनाक हो भनेर भनेको त्यही त हो नि। यदि गुरु आज्ञा छैन भने, गुरु आज्ञा नलिकन गरिएको चाहिँ नि अनुष्ठानबाट के प्राप्ति हुन्छ, त्यो भनेको विघ्न नै प्राप्त हुन्छ, विघ्न नै प्राप्त हुन्छ। विघ्न भएन, त्यो विघ्न हर्ता तत्त्वलाई आज्ञा लिनु पर्दैन, त्यो विघ्न हर्ताको उपासना गर्नु पर्दैन, त्यो विघ्न हर्तालाई त्यहाँ आह्वान गर्नु पर्दैन। त्यही भएर आज हेर्नुहोस् त, हामी हरेक कर्मकाण्डमा के गर्छौँ, गणेश अनिवार्य रूपमा हामी गणेशको उपासना गर्छौँ। किन गरेको, आउने जुन विघ्न छ त्यो विघ्नको जिम्मा हजुरले लिनुहोस्, यो निर्विघ्न सम्पन्न होस् परमात्मा भनेर हामीले भन्छौँ नि। निर्विघ्न भन्ने शब्द, त्यो निर्विघ्नता दिनेवाला को हुन् त, त्यो निर्विघ्न दिनेवाला जुन शक्ति हुनुहुन्छ उहाँ महागणपति हुनुहुन्छ। महागणपति बेगरको उपासना निष्फल मात्रै भएर घाँटी नै काटिनु परेन दक्ष प्रजापतिको। दक्ष प्रजापति चान्चुन व्यक्ति थिएनन्, याद गर्नुहोस्, दक्ष प्रजापति चान्चुन व्यक्ति, जस्तै रावण चान्चुन व्यक्ति थिएनन्, महाज्ञानी थिए, त्यस्तै दक्ष प्रजापति नि महाज्ञानी थिए, त्रिपुरा सुन्दरीका साधक थिए दक्ष प्रजापति, शक्ति उपासक थिए, ज्ञानी थिए। कसरी ज्ञानी थिएनन्, त्यत्र शक्तिहरूलाई पुत्री रूपमा ग्रहण गर्नको निमित्त कति तप थियो होला, कति चाहिँ नि ज्ञान थियो होला। हामी त्यो हामी एउटा कथामा मात्रै अल्झेका छौँ, त्यसको अन्तर्निहित विषयतिर हामी जहाँ गएकै छैनौँ। दक्ष प्रजापति स्वयंले गणेशको प्रार्थना नगर्ने भएको कारणले गर्दाखेरि, अज्ञानवश गुरु आज्ञा नलिएको कारणले गर्दाखेरि, होइन, गुरु आज्ञा नलिकन उपासना अथवा चाहिँ नि कुनै अनुष्ठान गर्ने भएको कारणले गर्दा त्यो अनुष्ठानले विपरीत फल दिएको, यसर्थ तन्त्र जिस्किने विषय होइन भनिएको। त्यहाँ तन्त्र उपासना भएको थियो, तन्त्र उपासना भएको थियो। कसैले भन्छ दक्ष प्रजापतिलाई वेद मार्गबाट जानुभएको भनेर भनिन्छ है, होइन, उहाँ वेद मार्गी हुनुहुन्थ्यो, शिव चाहिँ नि शाक्त मार्गी हुनुहुन्थ्यो, वेद मार्गीलाई मन परेन शाक्त मार्गीको, किनभने अगोरी शिव त्यो मन नपरेपछि ज्वाइँ मन नपरेको भन्ने कथा पनि आउँछ, नआउने होइन, तर अन्तर्निहित रूपमा जे जति मार्ग गरिरहनु भएको छ होइन देखिन्छ। दक्ष प्रजापतिको पनि एउटा चाहिँ शक्ति साधनाका विषयहरू त्यहाँ देखा पर्दछ, देखा परेको देखिन्छ विभिन्न उसमा। अन्ततिर जान्न, उहाँले मुद्गल पुराण अनुसार मैले भनिरहँदा उहाँले के गर्नु बिर्सिनुभयो, गणेशको प्रार्थना गर्न बिर्सिनुभयो। प्रार्थना नभएपछि के हुन्छ, बुद्धिलाई आफ्नो स्वामीको, आफ्नो स्वामीको उपासना नभएपछि बुद्धिलाई रिस उठ्यो कि रिस उठेन, श्रीमतीलाई त रिस उठ्यो गणेशको श्रीमतीलाई, अनि बुद्धिले के गरिदिनु भयो, दक्ष प्रजापतिको बुद्धि भ्रमित गरिदिनु भयो। भ्रमित गरिदिइसकेपछि उसको भएको शिवसँग रिस त्यही भएर उठेको त्यही भएर आफ्नै छोरीलाई त्यत्रो के भन्नु होला, त हेर्नु त बुद्धिमा के प्रवेश, बुद्धि कसरी प्रवेश गरिदिनु भयो दक्ष प्रजापतिको, कि आफ्नै छोरीलाई सुन्न नहुने शब्दहरू बोलिदिनु भयो, जुन कुरो सुन्न नसकेर के भयो, गएर चाहिँ अग्निमा हाम फालिदिनु भयो। हाम फालिसकेपछि पनि आएर के गरिदिनु भयो, अब त्यो त्यसपछिको त परिणाम घाँटी नै काटिनु पऱ्यो। घाँटी काटेपछि जब उहाँलाई थाहा भयो यस्तो यस्तो भयो भनेपछि उहाँलाई मुद्गल ऋषिले के गर्नुभएको छ, महागणपतिको होइन बारेमा उहाँले के गर्नुभएको छ, ज्ञान दिनुभएको छ, जुन कुरा मुद्गल पुराणमा उल्लेख छ। यो विषय महत्त्वपूर्ण विषय हो, यो विषय धेरै चर्चा पनि भएको थिएन होला हजुरहरूले, सम्भवतः अब जान्नुभएको त जान्नुभएको होला, म यति चाहिँ विश्वस्त छु कि धेरै व्यक्तिहरूलाई यो पृष्ठभूमि छ, यो पृष्ठभूमि थाहा थिएन। तर गणपतिको साधना अनिवार्य रूपमा हरेक अनुष्ठानमा पहिला गणपतिको उपासना हुनैपर्छ, गणेशको आह्वान हुनैपर्छ। त्यो गणेश भनेका के हुन्, कन्हडनाथ हुन्, गुरु आज्ञा लिएको गुरु, तिनवटा गुरु दिव्यौ मानवौ सिद्ध्यौ गुरु हुनुहुन्छ। यसको मतलब गुणेशको मैले लिएँ चाहिँ भने मैले सुरु गरेँ होइन, त्यति मात्रै होइन, वर्तमान गुरुको पनि आज्ञा लिनु पर्यो र अर्को गणेशको पनि आज्ञा लिनु। त्यो हरेक अनुष्ठानमा हजुरहरूले हेर्नुहोस् त, गुरु आज्ञा, भौतिक गुरुको आज्ञा त लिने एउटा यो परिपाटी छ नै, तथापि पनि महागणपतिको पनि के लिएको छ, अनुमति लिएर हामीले के गर्ने गरेका छौँ। हाम्रा हरेक वेद हुन् कि निगम हुन् कि आगम हुन्, दुइटै मार्गमा गणपतिको आह्वान अनिवार्य मानिएको छ। किनभने त्यसबाट हामीलाई विघ्न, हामीले जुन विघ्न छ त्यो विघ्नको हर्ता, विघ्नहर्ताको रूपमा कसलाई लिन्छ भने गणपतिलाई लिन्छ। यसर्थ गणेशको नाम विघ्नहर्ता पनि हो। आज महागणपतिको प्राकट्य भएको दिन, आज महागणपति कन्नडनाथको, नाथ परम्पराका सिद्ध गुरु आदिगुरु कन्नडनाथको विशेष पूजन दशमा विद्या सिद्धपीठमा भइरहेको छ। उक्त कार्यक्रमको बारेमा यहाँहरूलाई मैले जानकारी दिँदै आजको यस कार्यक्रमबाट म बिदा माग्ने अनुमति माग्छु। अलख निरञ्जन, अलख निरञ्जन, अलख निरञ्जन आदेश।

गौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1, सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98511-0293, 98511-0293।

0: 1000 डिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत 1 महिनादेखि 1 वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: डिस होम, खुसीको कनेक्सन।
2: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11 सम्म भजन श्रवण, 11 देखि 11:30 सम्म ध्यान साधना, 11:30 देखि 12 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12 देखि 12:30 सम्म भजन गायन। थप जानकारीका लागि 01-43-76-143 01-43-76-143 ओम आश्रम बुढानीलकण्ठ 1।
3: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
4: सुमिरन एफएम
3: 100.9।

0: ਕਦਮ ਅਗੜ ਬੌਂਡਾ ਅਗੇ ਡਮਰੂ
1: ਹਰ ਹਰ ਹਰ ਹਰ ਹਰ ਹਰ

0: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
1: सुमिरन एफएम
0: 100.9 मेगाहर्ज।

0: वीरान्द्वष्टचतुष्कषष्टि नवकम् वीरावली पञ्चकम् श्रीमन्मालिनी मन्त्रराजसहितम् वन्दे गुरुमण्डलम्।
1: आदरणीय श्रोता, यहाँहरू अहिले सुमिरन एफएम 100.9 मेगाहर्ज सुनिरहनु भएको छ। म प्रस्तुत नारद भण्डारी यहाँहरू समक्ष अध्यात्म सुमिरन कार्यक्रम लिएर उपस्थित भइसकेको छु। आदरणीय श्रोता, हिजोसम्म हामीले करिब एक महिना श्री स्वस्थानी महात्म्य, श्री स्वस्थानी माताको, श्री स्वस्थानी व्रत कथा महात्म्य हामीले यस एफएम मार्फतबाट हामीले सुन्ने अवसर हामीलाई जुरेको थियो र यसको निमित्त म चेतन गिरीलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु। उहाँको स्वरमा हामीले श्री स्वस्थानी व्रत कथा महात्म्य सुन्ने अवसर पायौँ। आजदेखि यहाँहरूलाई जानकारी गरौँ, शिव पक्ष अर्थात् शिवरात्रिको पक्ष सुरु भएको छ। आजदेखि महादेव, शिव, पञ्चमुखी महाशिव, हामी जे भनौँ, नाथ, नाथका पनि नाथ, उहाँको साधनाको एउटा उर्वर समय अथवा पक्ष आजदेखि सुरु भएको छ। अर्थात् आजदेखि साधना सुरु भएर त्रयोदशी अर्थात् कृष्ण त्रयोदशी, त्रयोदशी भन्दा पनि त्रयोदशी र चतुर्दशीको त्यो सङ्गम

शिवरात्रिको बारेमा हामीले चर्चा गरेका थियौँ। हामीले त्यो बेलामा पाशुपत दर्शन, विहङ्गम रूपमा पाशुपत दर्शनको चर्चा गरेका थियौँ। पाशुपत दर्शनको चर्चा गरिरहँदाखेरि हामीले श्रद्धेय योगी पिताम्बरा मार्फतबाट शिवरात्रिको महत्ताको बारेमा पनि हामीले चर्चा गरेका थियौँ। मैले थोरै त्यसको बारेमा प्रकाश पार्दै म शिवरात्रिको यो पक्षभरिमा म शैव सिद्धान्तमा आधारित भएर विभिन्न महत्तम चर्चाहरू म चलाउने प्रयत्नरत रहनेछु। त्योभन्दा अगाडि म एउटा सानो जानकारी गरौँ। शिवरात्रि भनेको चाहिँ प्रत्येक रात्रि नै शक्ति रात्रि हो, प्रत्येक रात्रि शक्ति हो, किन रात्रि भनेकै शक्ति हो। रात्रिको अर्थ हामीले हेऱ्यौँ भने त्यो शक्ति हो। अब शक्ति र शिवमा अभेद छ, शिव भन्नु नै शक्ति हुन्, शक्ति भन्नु नै शिव हुन्, यी दुईमा भेद देख्नु हुँदैन। यी दुवै केवल शिवकै, शिवले आफूले आफूलाई नै दुई रूपमा विभक्त गर्नुभएको शैव दृष्टान्तबाट भनिरहँदाखेरि यही कुरा देव भागवतले पनि भन्दछ, म त्यसको स्रोत पछि दिउँला। त्यहाँ भनिएको छ शिव आफैले आफैलाई पुरुष रूप र वाममा शक्ति रूप अथवा स्त्री रूप र दक्षिणमा पुरुष रूपको रूपमा आफैलाई अभिव्यक्त गर्नुहुन्छ, जसलाई भनिन्छ अर्धनारीश्वर। जहाँ शाक्तहरूले त्यही स्वरूपलाई के भन्नुहुन्छ भने कामेश्वर, कामेश्वरी भन्ने स्वरूपमा होइन उपासना गर्नुहुन्छ। त्यो स्वरूप अभिन्न स्वरूप हो, भिन्न स्वरूप होइन, अर्धनारीश्वर अभिन्न स्वरूप हो। त्यसले बुझाउन खोजेको भने शिव र शक्तिलाई फरक फरक नबुझ, शिवकै केवल दुईटा अभिव्यक्ति रूप मात्रै हो, तर मूलत ती दुवै शिव नै हुन् भनेर शैव सिद्धान्त त्यसलाई व्याख्या हुन्छ। यसर्थ रात्रि भनेको सम्पूर्ण रात्रिहरू शिवरात्रि नै हुन्, शक्ति रात्रि नै हुन्। सम्पूर्ण रात्रिहरू 365 दिनको जुन रात्रिहरू छन् ती 65 दिनकै रात्रिहरू, दिन भन्न खोजेको दिनको रात्रि भन्न खोजेको, 65 दिन पश्चात आउने जुन रात्रिहरू छन् त्यो रात्रिहरू सम्पूर्ण रूपमा के हुन्, शिवरात्रि नै हुन्। त्यो रात्रि भइकन पनि प्रत्येक त्रयोदशी र चतुर्दशीको सङ्गममा पर्ने जुन रात्रि समय छ त्यो रात्रिलाई पनि हामी के भन्छौँ भने शिवरात्रि भन्दछौँ। त्रयोदशी र चतुर्दशीको सङ्गम, यो तिथिको हिसाबले भन्दैछु, सङ्गमलाई पनि शिवरात्रि भनिन्छ। सबै रात्रिमा पनि अझै उर्वर रात्रि भनेको चतुर्दशीको र त्रयोदशी र चतुर्दशीको सङ्गमलाई शिवरात्रि भन्छ। अब मैले 365 दिनबाट घटाएर कतिमा ल्याएँ भने होइन, महिनाको दुईटामा ल्याएँ भनेको 12 दिन 24 ल्याएँ। अब त्यो 24 मध्ये पनि दुई एउटा यस्ता रात्रिहरू पर्दछन् जसलाई हामी भन्छौँ शिवरात्रि भन्दछौँ। एउटा श्रावण शिवरात्रि, अर्को फागुन शिवरात्रि, जुन जसको पक्षमा, फागुन शिवरात्रिको पक्षमा अहिले हामी चलिरहेका छौँ, र यो शिवरात्रिलाई महाशिवरात्रि भनिन्छ। रात्रिको पनि रात्रि भएको कारणले गर्दा त्यो महाशिवरात्रि भयो। त्यो रात्रिको पनि उर्वरता, शक्तिको प्राधान्यताको हिसाबले हेर्दाखेरि त्यहाँ के भयो, त्यसलाई महाशिवरात्रिको गणनामा परिगणन गरियो, महाशिवरात्रिको रूपमा चिनियो। र जो जति शिव साधकहरू योभन्दा अगाडि हुनुहुन्थ्यो, जो जति शक्ति साधकहरू हुनुहुन्थ्यो, ती सम्पूर्णले भन्दा पनि म यसलाई किनभने शिव समयभन्दा पर हुनुहुन्छ, कालातीत हुनुहुन्छ, समयभन्दा माथि हुनुहुन्छ, समयातीत हुनुहुन्छ, कुनै कालले उहाँलाई बाधित गर्न सक्दैन। यसर्थ केवल शिवरात्रिमा मात्रै दर्शन हुन्छ भन्न खोजेको हो, तर शिवरात्रिमा शिवको कृपा धेरै उपासकहरूलाई भएको हामीले देख्न सक्छौँ। धेरै उपासकहरूले शिवरात्रिमा नै होइन शिव साधकहरूले शिवको साधना जो गरिरहनु भएको थियो उहाँहरूले शिवरात्रिकै दिन शिवको प्राकट्य गर्नुभएको धेरै भनौँ न केही किम्वदन्ती, केही शास्त्रीय प्रमाणहरू छन्। यसर्थ त यो महाशिवरात्रिको महत्ता छ, यसर्थ त यो महाशिवरात्रि यति भव्य रूपमा हामी मनाउँछौँ। र त्यो जसरी दसैँ प्रतिपदादेखि सुरु भएर नवमीसम्म जान्छ होइन, अब दशमी नै भनौँ, तथापि दशमी नै जान्छ भनौँ, तर जागरण भनेको शक्तिको जान अथवा शक्तिको प्राकटीकरण हुन्छ कहिले भन्दाखेरि अष्टमीको रात्रिमा हुन्छ, जसलाई हामी महाअष्टमी भन्छौँ होइन, भनिन्छ, जसलाई हामी महाअष्टमी भन्दछौँ, महाअष्टमीमा शक्तिको प्रकटीकरण हुन्छ। तर प्रकटीकरण हुनको निमित्त साधना कहिलेदेखि हुनु पर्यो, प्रतिपदादेखि हुनु पर्यो। त्यस्तै शिवरात्रिमा शिवको प्राकट्य हुनको निमित्त, किनभने प्राकट्य हुने अत्यन्तै उर्वर समय, यो उर्वर समय भन्छ के भनेको होला यसले भन्ने, त्यसको बारेमा थोरै बहुत चर्चा गर्छु। उर्वर समयको अर्थ हुन्छ के भन्दाखेरि, म एउटा उदाहरण दिउँ, हजुरहरूले इनार खन्दै हुनुहुन्छ भने त्यो
इनारको पहिला एउटा अनुसन्धान गर्नुहुन्छ।

कहाँनिर खन्दाखेरि पानी आउँछ? मरुभूमिमा इनार खनेर पानी आउला? त्यही भएर यस्तो ठाउँमा इनार खनिन्छ जुन ठाउँमा खन्

0: तपाईँलाई थाहा छ, हाम्रै बुढा नीलकण्ठमा वरिष्ठ चिकित्सकहरूबाट विभिन्न रोगहरूको उपचार सुलभ र सहज रूपमा नै प्राप्त भइरहेको छ।
1: यदि थाहा छैन भने थाहा पाइहाल्नुहोस्। बुढा नीलकण्ठ वडा नम्बर 3 निलोपुलमा रहेको सुश्रुत मेडिकल सेन्टर मार्फत सहज र सुलभ स्वास्थ्य सेवा आफ्नै ठाउँमा उपलब्ध भइरहेको छ।
0: प्याथोलोजी ल्याब, ECG, अल्ट्रासाउन्ड सहित बाल रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, नाक कान घाँटी विशेषज्ञहरूबाट यहाँ नियमित स्वास्थ्य परीक्षण गरिराखिएको छ।
1: सम्पर्क सुश्रुत मेडिकल सेन्टर बुढा नीलकण्ठ वडा नम्बर 3 निलोपुल।
0: मोबाइल नम्बर 97435 9548 70, 97435 9548 71।

0: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11:00 सम्म भजन श्रवण, 11:00 देखि 11:30 सम्म ध्यान साधना, 11:30 देखि 12:00 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12:00 देखि 12:30 सम्म भजन गायन। थप जानकारीका लागि 01437614143 01437614143 ओम आश्रम बुढानीलकण्ठ 1।
1: कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2:00 बजेदेखि 2:30 सम्म भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3:00 बजेदेखि 3:30 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1, सम्पर्क नम्बर 01437614143, 01437614143, 98511-0293, 98511-0293।
2: काठमाडौँको गङ्गोबुमा अवस्थित कक्षा 12 को राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा बोर्ड सेकेन्ड हुन सफल प्रतिष्ठित शैक्षिक संस्था चाणक्य पाठशाला बीएसटी कलेजले शैक्षिक सत्र 2083 लागि कक्षा 11 निम्न विषयहरूमा धमाधम भर्ना लिइरहेको सहर्ष जानकारी गराइन्छ।
3: साइन्स तर्फ बायोलोजी र कम्प्युटर,
2: म्यानेजमेन्ट तर्फ कम्प्युटर, होटल म्यानेजमेन्ट, टुरिज्म र बिजनेस,
3: ह्युमेनिटिज तर्फ मेजर इङ्ग्लिस, सोसियोलोजी र मास कम्युनिकेसन। अनुभवी शिक्षक, उत्कृष्ट शैक्षिक वातावरण र उज्जवल भविष्यको सुनिश्चितताको लागि समयमै आफ्नो सिट सुरक्षित राख्न 98140-40-86 वा 98018-86-78 सम्पर्क गर्नुहोस्
2: वा चाणक्य पाठशालाको अफिसियल वेबसाइट www.chanakyapathshala.edu.np मा गई अनलाइन बुकिङ गर्नुहोस्।

0: बुढा नीलकण्ठबाट तपाई सुन्दै हुनुहुन्छ
1: सुमिरन एफएम
0: 100.9 मेगाहर्ज। सिम्बुमाई आयुर्वेदिक औषधालय अब तपाईँको आँगनमा। पाइल्स, फिस्टुला, फिसरको बिना अपरेसन उपचार, ग्यास्ट्रिक, गानगोला, कब्जियत, एसिडिटी, अपच, अरुचि, अनिन्द्रा, अल्सर, बाथ, युरिक एसिड, नसा सम्बन्धी, नसा च्यापिएको, हड्डी खिएको, ढाड कम्मर दुख्ने, मांसपेशी झमझमाउने, महिला तथा पुरुषको यौन उत्तेजना नहुने, शीघ्र स्खलन हुने, महिला सम्बन्धी महिनावारी गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने, टाउको दुख्ने, रुगाखोकी, पिनास, घाँटी दुख्ने, जन्डिस, पत्थरी, मोटोपना घटाउने वा बढाउने, अनुहारको चाया पोतो, डन्डीफोर, घाउ खटिरा, एलर्जी, छाला चिलाउने आदिको सुविधा सहित आयुर्वेदिक तरिकाले उपचार गरिन्छ। सम्पर्क सिम्बुमाई आयुर्वेदिक औषधालय, बुढा नीलकण्ठ चपली, मोबाइल नम्बर 98415922000, 98285556, 98285556। सिम्बुमाई आयुर्वेदिक औषधालय, एकपटक सेवा गर्ने मौका दिनुहोस्।

0: श्री गणेश माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 नयाँ भर्ना खुला गरिएको छ। न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षाको पहिलो रोजा आयो।
1: अनुभवी, दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट अध्यापन, आधुनिक शैक्षिक वातावरण तथा परियोजनामा आधारित शिक्षण सिकाइ प्रणाली हाम्रो विशेषता हो। हामी कहाँ निम्न विषयहरू अध्ययन गराइन्छ: बिजनेस स्टडिज, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, मेजर नेपाली, मेजर अङ्ग्रेजी।
0: तपाईँको सफल भविष्यको आधार श्री गणेश माध्यमिक विद्यालय, गुणानीलकण्ठ 2, गणेश चोक, काठमाडौँ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस्
1: फोन नम्बर 01437792, 01437792, मोबाइल नम्बर 98414368, 98414368।

0: शैक्षिक सत्र 2083 लागि काठमाडौँको प्रतिष्ठित द इनसाइड भिजन स्कुल एन्ड कलेजमा धमाधम भर्ना खुलिरहेको छ।
1: विगत 34 वर्षदेखि गुणस्तरीय शिक्षा, उत्कृष्ट नतिजा र हजारौँ सफल विद्यार्थी उत्पादन गर्दै आएको द इनसाइड भिजन स्कुल एन्ड कलेज आज

0: तपाईँको पहिलो रोजाई।
1: कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज तथा ल संकायमा अध्ययन गर्ने सुनौलो अवसर, साथै उच्च शिक्षा अन्तर्गत बिबिएस, बिए र पिएचडब्ल्यू कार्यक्रमहरू पनि सञ्चालनमा रहेका छन्।
0: अनुभवी शिक्षक, आधुनिक शैक्षिक वातावरण, उत्कृष्ट शैक्षिक नतिजा तथा जेहेन्दार वित्पन्न र प्रतिभाशाली विद्यार्थीहरूका लागि आकर्षक छात्रवृत्तिको व्यवस्था।
1: सफलताको सही गन्तव्य रोज्नुहोस्, आजै भर्ना सुनिश्चित गरी आफ्नो उज्जवल भविष्यतर्फको यात्रा सुरु गर्नुहोस्।
0: सम्पर्क 01452357 01452357, मोबाइल नम्बर 9813415505, 9813415505।
2: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
3: सुवीरन एफएम
2: 100.9 मेगाहर्ज।

स्कुल कलेजका युनिफर्म, सर्ट, प्यान्ट, स्कर्ट, कोट, टाई, बेल्ट, ट्र्याक सुट, स्वेटर, होस्टेल ड्रेस, होटल, हस्पिटल र सेक्युरिटी युनिफर्म, हाउस युनिफर्म, स्पोर्ट्स युनिफर्म लगायत सम्पूर्ण युनिफर्मको लागि सिद्धि इन्टरप्राइजेस, बुढानीकण्ठ 3, गणेश चोक, सम्पर्क 01-43-77-969, 01-43-77-969।

0: तपाईँलाई फ्लेक्स प्रिन्ट, फ्लेक्स बोर्ड, भिनाइल प्रिन्ट, वान वे भिजन लाइट बोर्ड, 2D 3D लाइट बोर्ड, स्टिल लेटर बोर्ड, ब्रास लेटर सम्बन्धी सेवा चाहिएको छ?
1: ओहो, यति धेरै सेवा एकै ठाउँमा पाइन्छ र?
0: ल, किन नपाउनु? हाम्रै बुढा नीलकण्ठ भङ्गालमा रहेको कान्तिपुर आर्टमा यी सबै सुविधा पाइहालिन्छ नि।
2: त्यति मात्रै हो र, स्कुलका लागि आवश्यक सिल्ड, मेडल, कप, टोकन अफ लभ, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, प्रमाणपत्र प्रिन्ट लगायतका सेवा पनि एकै ठाउँमा पाइन्छ। साथै इभेन्टका लागि आवश्यक साउन्ड सिस्टमको पनि व्यवस्था छ।
0: सम्पर्क क्रान्ति कुमार महतो, कान्तिपुर 8, बुढानीकण्ठ 2, भङ्गालेश्वर चोक, भङ्गाल। फोन नम्बर 01-4371-498, 98-510-37-880, 98-010-37-880। कान्तिपुर 8, भङ्गाल।

0: के तपाईँ आफ्नो छोराछोरीलाई गुणस्तरीय, संस्कारयुक्त र प्रविधि मैत्री शिक्षा दिलाउन चाहनुहुन्छ?
1: शैक्षिक सत्र 2083 लागि कक्षा 11 म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स र होटल म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुला गरिएको छ।
0: बुढानिल कण्ठ क्षेत्रकै पहिलो आइएएस प्रमाणित विद्यालयको विशेषताहरू: आधुनिक तथा भूकम्प प्रतिरोधी भवन, प्रविधि मैत्री कक्षा कोठा, एआई बेस्ड स्मार्ट बोर्ड, सुविधा सम्पन्न विज्ञान तथा कम्प्युटर प्रयोगशाला, व्यावहारिक शिक्षा, सिप र रोजगारीमुखी तालिम, अनुभवी शिक्षक शिक्षिका र उत्कृष्ट शैक्षिक वातावरण, यी सबै अब एउटै छानामुनि।
1: अब बन्नुहोस् आफ्नो उज्जवल भविष्यको ध्रुव तारा। आजै सम्पर्क गर्नुहोस् र भर्ना सुनिश्चित गर्नुहोस्। ध्रुव तारा कार्निभाली स्कुल, चप्पली, बुढानिल कण्ठ।
0: सम्पर्क फोन नम्बर 01-4375-784, 01-4375-784, मोबाइल नम्बर 98-51-16-58-96, 98-51-16-58-96।
2: स्वस्थ जीवनको आधार वैज्ञानिक तथा विशेषज्ञ आयुर्वेदिक उपचार, महाकाल आयुर्वेद उपचार केन्द्र, बालाजु बाइपास। के तपाईँलाई दिसा गर्दा दुख्छ, पोल्छ, रगत जान्छ वा मासु पलाएको छ?
3: यदि यसो भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर पनि भएको हुन सक्छ।
2: विगत 20 वर्षदेखि आयुर्वेद उपचार गर्दै आइरहेको महाकाल आयुर्वेद उपचार केन्द्रमा विशेषज्ञ डाक्टरद्वारा बिना अपरेशन पाइल्स, फिसर, फिस्टुलाको सफल उपचार भइरहेको छ। साथै ग्यास्ट्रिक, अल्सर, कब्जियत, पत्थरी, जन्डिस तथा हेपाटाइटिस, पिनास, माइग्रेन, यौन दुर्बलता, नपुंसकता, छाला रोग, दाद, दुबी, डन्डीफोर, कपाल झर्ने, सुगर, बाथ प्यारालाइसिस, मानसिक तथा अन्य दीर्घ रोगहरूको सफल उपचारका लागि हामीलाई सम्झनुहोस्। महाकाल आयुर्वेद उपचार केन्द्र, बालाजु बाइपास। फोन नम्बर 01-4987-917, 4987-917, 98-510-69-555, 98-510-69-555।

0: ना झगड़ा होते की करते
1: बड़ सुंदर चल
2: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
3: सुमिरन एफएम
2: 100.9 मेगाहर्ज। सम्पूर्ण विद्यालयका पाठ्यपुस्तकहरू, स्टेसनरीका सामानहरू, गिफ्ट आइटम तथा खेलकुदका सामग्रीहरू, आवश्यकता अनुसारका जुनसुकै स्टेसनरी सामग्रीहरू अर्डर गर्न सकिन्छ। शारदा पुस्तक सदन, ओम आश्रम जाने बाटो नजिकै। सम्पर्क 98511 45064, 98511 45064।

काली, तारा, धुमावती, भैरवी, छिन्नमस्ता, मातङ्गी, बगलामुखी, त्रिपुरा सुन्दरी, कमला, भुवनेश्वरी, यी दशैं महाविद्याहरूको एकै छानामुनि रहेको विशाल पूर्णकदको श्री विग्रहको दर्शन गर्ने सौभाग्य प्राप्त गर्न चाहनुहुन्छ वा तन्त्र मार्गबाट ब्रह्मोपासनामा उद्यत हुन चाहनुहुन्छ भने बुढानीलकण्ठ वडा नम्बर 1 अवस्थित 10 महाविद्या सिद्धपीठ यहाँहरूको लागि सदैव खुला छ। थप जानकारीका लागि 9841-89-84-28 वा 01-4376-143 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: अय्या, यो ढाड कम्मर दुखेरै म त हैरान भइसकेँ भने।
1: यति सानो समस्यामा पनि चिन्ता लिएर बस्नुपर्छ त भने ल यो सन्देश सुन्नुहोस् त।
2: कोरियन प्रशिक्षकबाट प्रत्यक्ष रूपमा तालिम प्राप्त, विगत 15 वर्षदेखि निरन्तर उपचार सेवा प्रदान गर्दै आउनुभएका वरिष्ठ थेरापिस्ट सुशील अर्यालबाट उपचार गराई ढुक्क हुनुहोस्।
1: आयुर्वेदिक मसाज, कोरियन मसाज तथा अकुप्रेसर विधिद्वारा कम्मर तथा मेरुदण्डको दुखाइ, थकान महसुस भइरहने लगायतका समस्याको सफल उपचार।
2: उपचारका लागि सम्पर्क वरिष्ठ थेरापिस्ट दृष्टिविहीन सुशील अर्याल, ओजस आयुर्वेदिक हस्पिटल, सामाखुशी चोकबाट रानीबारी जाँदा 10 घर पर। फोन 01-4963-161, 98-49-39-1232, 98-49-39-1232।

0: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11:00 भजन श्रवण, 11:00 देखि 11:30 ध्यान साधना, 11:30 देखि 12:00 सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12:00 देखि 12:30 भजन गायन। थप जानकारीका लागि 01437614143 01437614143 ओम आश्रम बुढानीलकण्ठ 1।
1: पुरानोसँग नयाँ बाइक साट्न, पुरानो बेच्न, नयाँ बाइक किन्न, सर्भिसिङ गर्न अब टाढा जानै पर्दैन।
2: जेन्युन पार्ट सहित बजाज बाइकको सर्भिसिङ, सेल्स तथा एक्सचेन्ज, साथमा फाइनान्सको सुविधा पनि। एनटी अटो हब, रुद्रेश्वर चोक, बुढानीलकण्ठ। फोन 01-5925-597, मोबाइल 98-088-3007-1, 98-49-13-12-16, 98-49-13-12-16। एनटी अटो हब, रुद्रेश्वर चोक, बुढानीलकण्ठ।

0: पुरानोसँग नयाँ बाइक साट्न, पुरानो बेच्न, नयाँ बाइक किन्न, सर्भिसिङ गर्न अब टाढा जानै पर्दैन।
1: जेन्युन पार्ट सहित बजाज बाइकको सर्भिसिङ, सेल्स तथा एक्सचेन्ज, साथमा फाइनान्सको सुविधा पनि। एनटी अटो हब, रुद्रेश्वर चोक, बुढा नीलकण्ठ। फोन 01-5925-597, मोबाइल 98-088-300-71, 98-49-13-12-16, 98-49-13-12-16। एनटी अटो हब, रुद्रेश्वर चोक, बुढा नीलकण्ठ।

0: पुरानोसँग नयाँ बाइक साट्न, पुरानो बेच्न, नयाँ बाइक किन्न, सर्भिसिङ गर्न अब टाढा जानै पर्दैन।
1: जेन्युन पार्ट सहित बजाज बाइकको सर्भिसिङ, सेल्स तथा एक्सचेन्ज, साथमा फाइनान्सको सुविधा पनि। एनटी अटो हब, रुद्रेश्वर चोक, बुढा नीलकण्ठ। फोन 01-5925597, मोबाइल 98-088-3007, 98-49-13-12-16, 98-49-13-12-16। एनटी अटो हब, रुद्रेश्वर चोक, बुढा नीलकण्ठ।

0: झारखंड मिथिला मंच प्रस्तुत करे।
1: स्वस्थ जीवन को आधार वैज्ञानिक तथा विशेषज्ञ आयुर्वेदिक उपचार महाकाल आयुर्वेद उपचार केन्द्र बालाजू बाईपास। के तपाईलाई दिशा गर्दा दुख्छ, पोल्छ, रगत जान्छ वा मासु पलाएको छ?
2: यदि यसो भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर पनि भएको हुन सक्छ।
1: विगत 20 वर्षदेखि आयुर्वेद उपचार गर्दै आइरहेको महाकाल आयुर्वेद उपचार केन्द्रमा विशेषज्ञ डाक्टरद्वारा बिना अपरेसन पाइल्स, फिसर, फिस्टुलाको सफल उपचार भइरहेको छ। साथै ग्यास्ट्रिक, अल्सर, कब्जियत, पत्थरी, जन्डिस तथा हेपाटाइटिस, पिनास, माइग्रेन, यौन दुर्बलता, नपुंसकता, छाला रोग, दाद, दुबी, डन्डीफोर, कपाल झर्ने, सुगर, बाथ, प्यारालाइसिस, मानसिक तथा अन्य दीर्घ रोगहरूको सफल उपचारका लागि हामीलाई सम्झनुहोस्। महाकाल आयुर्वेद उपचार केन्द्र बालाजु बाईपास, फोन नम्बर 01-4987-917, 4987-917, 98-510-69-555, 98-510-69-555।
3: कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 भजन श्रवण, 2:30 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1, सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98-511-0293, 98-511-0293।

0: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
1: सुमिरन एफएम
0: 100.9 मेगाहर्ज। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
2: आज तीज पर्व व्रत सहित नाचगान गरेर मनाइँदै पशुपति सहित शिवालयहरूमा भिड, भोटेकोशी बाढीले निम्ताएको विपदका कारण रौनक घट्यो।
0: भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता, विपदका बेला सङ्घ प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुसी व्यक्त।
2: अकल्पनीय वेग र अस्वाभाविक बहावका कारण भोटेकोशी र त्रिशुली करिडोरमा ठूलो क्षति भएको सरकारी निष्कर्ष, पूर्व सूचना अवसर नै नपाएको भनाई।
3: त्यो यति रफ्तारमा थियो कि त्यसले चाहिँ तल क्षति गर्न नै भ्यायो, जुन हाम्रो सूचना पुग्नुभन्दा अगाडि पनि भइसकेको थियो।
0: बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरा प्रतिबन्धित, नयाँ मापदण्ड अन्तर्गत ताजा फलफुल तथा तरकारीको प्रवर्धन गर्ने।
2: र स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिप तालिकाबाट पाकिस्तानको 11 अङ्क काटियो।
4: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
5: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
6: साझा पृथ्वी साझा दायित्व,
4: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काक, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
5: आयोजक घरबझोङ गाउँपालिका जोमसोङ मुस्ताङ,
4: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
5: घरबझोङ घोषणा पत्र जारी गरौँ, जलवायु न्यायको नेतृत्व गरौँ।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333।

0: 93555।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज आज देशभर श्रद्धा भक्ति र उपासनाका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा श्रीमानको दीर्घायु, पारिवारिक सुख समृद्धि तथा अविवाहित महिलाले योग्य जीवनसाथीको कामना गर्दै निराहार व्रत बसेर भगवान् शिवको पूजा आराधना गर्ने धार्मिक विश्वास छ। तीजको अवसरमा आज बिहानदेखि काठमाडौँको पशुपतिनाथसहित देशभरका प्रमुख शिवालयहरूमा व्रतालु महिलाहरूको घुइँचो लागेको छ। पशुपतिनाथ परिसरमा दर्शनार्थीका लागि यस वर्ष दर्शन व्यवस्थापन विगतभन्दा सहज र चुस्त बनाइएको पाइएको छ। यद्यपि भुटेकोशी बाढीले निम्तिएको ठूलो विपदका कारण यसपालिको तीजमा अघिल्ला वर्षहरूको जस्तो रौनक भने देखिएन। मन्दिर परिसरमा पुगेका भक्तजनहरूले संस्कृति जोगाउन पूजा आराधना गरे पनि बाढी पीडितको पीडाका कारण मनमा पूर्ण उत्साह नरहेको बताएका छन्। व्रतालुहरूले पूजा आराधना मार्फत पारिवारिक सुस्वास्थ्यका साथै बाढी पहिरोमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावितहरूको शीघ्र उद्धार, पुनर्स्थापना र देशमा शान्तिको प्रार्थना गरेका छन्। हिजो दर खाएसँगै औपचारिक रूपमा सुरु भएको तीज पर्व भोलि गणेश चतुर्थी र पर्सि ऋषि पञ्चमीका दिन विधिवत रूपमा समापन हुनेछ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले बाल बालिकामा गरिने लगानी राष्ट्रको सुखद र समृद्ध भविष्यका लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083 अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले संवैधानिक तथा कानुनी अधिकारहरूलाई हरेक बाल बालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउनु अहिलेको मुख्य प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो। यसका लागि सङ्घ, प्रदेश र पालिकाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ। बालापनको रक्षा, भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदै गरिएको यस वर्षको बाल दिवसले बाल बालिकाको वर्तमान सुरक्षित बनाएर मात्र राष्ट्रको भविष्य निर्माण गर्न सकिन्छ भन्ने सत्यलाई आत्मसात गरेको प्रधानमन्त्रीले बताउनुभयो। नेपालको संविधान र बाल बालिका सम्बन्धी ऐनले बाल अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै प्रधानमन्त्री शाहले बाल अधिकारको संरक्षण र सम्वर्धनमा क्रियाशील सम्पूर्ण सरकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा उहाँले यस्तो प्रतिबद्धता जनाउनु भएको हो। पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा दात्री निकायहरूले उपलब्ध गराएको स्रोत साधन अधिकतम प्रयोग गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलका क्रममा प्रधानमन्त्री शाहले विपदका बेला सङ्घ, प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुसी व्यक्त गर्नुभयो। विगतमा तीन तहका सरकारबीच समन्वय नहुने गरेको सुनिए पनि यसपटक सबै एकै ठाउँमा उभिएर मिलेर काम गरेको उहाँको भनाइ छ। यस्तै सरकारले प्रभावित क्षेत्रमा सडक सञ्जाल छिटोभन्दा छिटो सञ्चालन गराउन निरन्तर काम गरिरहेको र सडक खुलाएसँगै जनजीवन सामान्य अवस्थामा फर्कन सहज हुने विश्वास उहाँले व्यक्त गर्नुभयो। नदी तटीय क्षेत्रमा रहेका पुराना बस्तीहरू अत्यधिक जोखिममा रहेकाले अब त्यही ठाउँमा पुनः बस्ती बसाल्न सम्भव नभएको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो। सरकारले प्रभावित क्षेत्र नजिकैको सुरक्षित स्थानमा वैज्ञानिक ढङ्गले नयाँ बस्ती बसाउने तयारी सुरु गरेको छ। नयाँ बस्ती निर्माण गर्दा प्रभावितहरूको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति र खेतीयोग्य जमिनको संरक्षणलाई विशेष ध्यान दिइने बताइएको छ। यसका लागि उपयुक्त र सुरक्षित जग्गाको पहिचान गरी सङ्घ सरकारलाई सिफारिस गर्न प्रधानमन्त्री शाहले स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ।
2: भोटेकोशीको बाढीका कारण क्षतिग्रस्त बनेको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीर सडक आउँदो असोज 1 गते बिहिबारदेखि दुईतर्फी नै सञ्चालनमा ल्याइने भएको छ। बाढी र पहिरोले सडकको तल्लो भाग बगाएपछि भित्तातर्फबाट नयाँ ट्र्याक खनेर सडक तयार पारिएको हो। हिजो परीक्षणका रूपमा ग्यास बुलेट पार गराइए पनि ग्राभेल बिछ्याउने र निकासको काम बाँकी रहेकोले असोज 1 गतेदेखि मात्र नियमित यातायात खुलाउन लागि सडक विभागले जनाएको छ। यद्यपि पहिरोको जोखिम कायमै रहेकाले अत्यावश्यक बाहेकका यात्रा नगर्न र सडकको अवस्था बुझेर मात्र निस्कन विभागको आग्रह छ। यसैबीच सरकारले असोज भित्रै बाढी प्रभावित क्षेत्रका सबै सडक सञ्जाल पुनः सञ्चालनमा ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह र प्रभावित क्षेत्रका जनप्रतिनिधिहरू बीच भएको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सडक तथा पुल पुननिर्माणका लागि 8 कार्यदल बनाएर काम तीव्र पारिएको जानकारी दिनुभयो। उहाँका अनुसार तत्काल गाडी सञ्चालनका लागि वैकल्पिक मार्ग तुइन र झोलुङ्गे पुल जडान गर्ने र त्यसपछि स्थायी पुनर्निर्माण अघि बढाइनेछ। मन्त्री लम्सालले काठमाडौँमै रहेका मन्त्रालय मातहतका विभिन्न निकायका प्रमुखसँग प्रभावित क्षेत्रका जनप्रतिनिधिलाई प्रत्यक्ष छलफलमा जोडेर क्षतिग्रस्त पूर्वाधारको विवरण सङ्कलन, योजना निर्माण, कार्यान्वयन समन्वय र अनुगमन गर्न आग्रह गर्नुभएको छ।
1: रसुवाको भोटेकोसीमा आएको बाढीपछि उद्धार गरी अस्पतालको सघन उपचार कक्ष अर्थात् आइसियूमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिई युट्युब च्यानल मार्फत सम्प्रेषण गरेको सामग्रीप्रति प्रेस काउन्सिल नेपालले ध्यान आकर्षण भएको जनाएको छ। काउन्सिलले प्रेस विज्ञप्ति निकालेर रसुवामा आएको बाढीका क्रममा त्रिशुली थ्री ए जलविद्युत आयोजनाबाट 10 दिनपछि उद्धार गरेका एक व्यक्तिसँग अस्पतालको आइसियूमा उपचाररत अवस्थामा अन्तर्वार्ता लिई इनसाइड द बङ्कर नामक युट्युब च्यानल मार्फत सामग्री प्रसारण गरिएको विषय आफ्नो जानकारीमा आएको जनाएको हो। प्रेस काउन्सिलले यस्ता सामग्रीको पत्रकार आचार संहिताको परिधिभित्र रहेर थप अध्ययन तथा अनुगमन भइरहेको जनाएको छ। यस विषयमा आवश्यक अध्ययनका लागि सम्बन्धित सञ्चारकर्मी अस्पताल तथा नेपाल मेडिकल काउन्सिलसँग पत्रचार गरेको काउन्सिलले जनाएको छ।
2: भोटेकोसी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीका कारण कृषि तथा पशुधन क्षेत्रमा ठूलो क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको प्रारम्भिक मूल्याङ्कन प्रतिवेदन अनुसार बाढीले विशेष गरी धान तरकारी र पशुपन्छी क्षेत्रमा व्यापक नोक्सानी पुर्याएको छ। प्राप्त विवरण अनुसार प्रभावित क्षेत्रका विभिन्न पालिकामा 1669 हेक्टर क्षेत्रफलको धान खेती नष्ट हुँदा 5843 टन धान उत्पादनमा क्षति पुगेको छ। यस्तै 137 हेक्टर क्षेत्रफलको तरकारी खेती प्रभावित भई झण्डै 1843 टन तरकारी नष्ट भएको छ। भौगोलिक रूपमा नुवाकोटको विदुर, लिखु, बेलकोटगढी तथा धादिङ, गोर्खा र रसुवाका विभिन्न पालिकाहरू बाढीबाट बढी प्रभावित भएका छन्। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेती र 98 हेक्टर तरकारी खेतीमा क्षति पुगेको छ। उता पशुधनतर्फ मात्रै 1,11,39,00,000 रुपियाँ बराबरको क्षति भएको अनुमान छ। बाढीबाट कुल 2,52,000 भन्दा बढी पशुपन्छी प्रभावित भएका छन्, जसमध्ये 4,572 भैँसी मरेर 45,72,00,000 रुपियाँको क्षति भएको छ भने बाख्रा र च्याङ्ग्रामा 39,13,00,000 तथा गाईगोरुमा 17,92,00,000 रुपियाँ बराबरको नोक्सानी भएको छ। बाढीका कारण ग्रामीण क्षेत्रका कृषकहरूको आम्दानी र अर्थतन्त्रमा गम्भीर असर परेको प्रतिवेदनले देखाएको छ।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। भोटेकोसी बाढीले अकल्पनीय क्षति गर्नुको कारणबारे गरेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए, बिसिए, बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैङ्कको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
0: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
3: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म,
0: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
0: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
3: इतिहास, गाथा र कथा, गाँठका कुरा,
0: गाँठका कुरा।
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज हरितालिका तीज पर्व व्रतसहित नाचगान गरेर मनाइँदै पशुपतिसहित शिवालयहरूमा भिड, भोटेकोशी बाढीले निम्त्याएको विपदका कारण रौनक घट्यो, भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी नदिने प्रधानमन्त्रीको प्रतिबद्धता, विपदका बेला सङ्घ प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुसी व्यक्त, धादिङको कृष्णवीर सडक आउँदो असोज 1 गते अर्थात् बिहिबारदेखि दुईतर्फी नै सञ्चालनमा ल्याउने तयारी लगायतका खबर प्रस्तुत गरे।
2: नेपाल दर्पणमा अब बाँकी खबर। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीको अकल्पनीय वेग, अस्वाभाविक बहाव र भिन्न व्यवहारका कारण ठूलो जनधनको क्षति भएको सरकारी निकायले निष्कर्ष निकालेको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले गरेको अध्ययन अनुसार यो बाढी 1000 वर्षमा एकपटक आउने बाढीभन्दा पनि विकराल स्तरको थियो। वर्षाका कारण नभई लाङटाङ, लिरुङ र छाङबुरीको भिरालो भूगोलबाट खसेको विशाल हिम पहिरोका कारण यो बाढी उत्पन्न भएको हो। ढुङ्गा, बरफ र माटोसहितको लेदो तीव्र वेगमा खसे खोलामा खसेपछि केही मिनटभित्रै तल्लो तटमा भीषण विनाश सुरु भएको अध्ययनले देखाएको छ। बाढीमा पानी मात्र नभई ठुला ढुङ्गा र गेग्रान उच्च गतिमा बगेका थिए। स्रोतबाट छुटेपछि सुरुमा 52 मिटर प्रति सेकेन्ड अर्थात् 188 किलोमिटर प्रति घन्टाको वेगमा बगेको यो बाढी बेत्रावती पुग्दा 65 र देवघाटसम्म पुग्दा पनि 26 किलोमिटर प्रति घन्टाको गतिमा रहेको थियो। बाढीको यही अकल्पनीय वेग र भिन्न व्यवहारका कारण जलस्तर मापन गर्ने धेरै स्टेसनहरू समेत बगाएको थियो। यस्ता बाढीको पूर्वानुमान परम्परागत प्रणालीबाट सम्भव नहुने भएकाले अब उच्च प्रविधिमा आधारित निगरानी आवश्यक देखिएको छ। अध्ययनको निष्कर्ष बारेमा साथी हृदय रिमालले केन्द्रको हिम विज्ञान तथा हिमताल शाखाका प्रमुख वरिष्ठ जलविज्ञ डाक्टर सुभाष तुलाधारसँग कुराकानी गर्नुभएको छ।
6: आउनुको मुख्य कारण भनेकै अब ग्लेसियल कोल्याप्स प्लस रक कोल्याप्सबाट अनि आइस रक एभलाइन्स हुन गयो। त्यसपछि चाहिँ एभलाइन्स चाहिँ तल डेब्री कभर्ड ग्लेसियरमा बजारिएपछि त्यहाँको ठुलो भोलुम पानी, त्यसपछि आइस रक अनि डेब्री, त्यो हाम्रो छुचेन खोला जुन चाहिँ नेपालको लाङटाङ लिरुङको मुनिबाट बग्ने छुचेन खोलामा एन्टर भएर त्यसपछि भोटेकोशी चाहिँ लेन्डे नदीसँग मिलेर भोटेकोशीमा छिरेको छ।
7: पूर्वानुमान गर्न सकिने अवस्थाको हो कि अथवा पूर्वानुमान गरेर सूचना दिँदा दिँदै पनि यो क्षति बचाउन सकिएन अथवा त्यसमा के थियो?
6: यस्तो खालको जुन आइस रक एभलाइन छ, जुन डिजास्टर छ, त्यसको पूर्वानुमान गर्न चाहिँ अलि यो गाह्रै हुन्छ, कठिन नै हुन्छ, अकस्मात मात्रै आएको वाला भयो। तर हामीले जब सूचना पायौँ तब रसुवागढीको हाम्रो सेन्सर लगायो, त्यो बेला नै हामीले सूचना पाइसकेका थियौँ र तत्कालै हामीले तल्लो तटीय क्षेत्रहरूमा सूचना चाहिँ सम्प्रेषण गरेका थियौँ र पनि त्यो यति रफ्तारमा थियो कि त्यसले चाहिँ तल क्षति गर्न नै भ्यायो, जुन हाम्रो सूचना पुग्नुभन्दा अगाडि पनि भइसकेको थियो र अझ तल जति हामीले सूचना सम्प्रेषण भएको छ त्यता
7: यो घटनामा जलमापन केन्द्रहरू अथवा ती संरचनाहरू नै बाढीले बगायो कतिपय। यो संरचनाहरू निर्माण गर्दाखेरि कम्तीमा यो बाढीबाट जोगिने गरी चाहिँ त्यसलाई चाहिँ संरचना तयार गर्न सकिँदैन अथवा चाहिँ यो त हाम्रो क्षमताभन्दा बाहिरको विषय भएको भएर त्यस्तो अवस्था आयो?
6: एक्ज्याक्टली, यो संरचना जुन हामीले जति हाइटमा राखेका छौँ त्यो चाहिँ हाम्रो वर्षाजन्य बाढी त्यसको लागि चाहिँ खोला छेउमा ब्याङ्कमा चाहिँ प्रशस्त अफसेट हाम्रो भन्छौँ प्रशस्त प्रिबोर्ड दिएर चाहिँ राखेका थियौँ। तर यो जुन किसिमको बाढी छ यसले त यति हाइटले त पुग्दै पुग्दैन, यो चाहिँ एकदमै रियर घटना भएकोले यस्तो खालको बाढीको लागि कल्पना गरिएर चाहिँ हामीले यो संरचना निर्माण गरेको होइन।
7: प्रतिवेदनले केही अझै माथिल्लो क्षेत्रमा 2 वटा ताल बनेको र त्यसबाट थप आकस्मिक बाढीको जोखिमको चाहिँ सम्भावना उल्याएको देखिन्छ। सम्भावित जोखिम र यसको निगरानीको सन्दर्भमा के गर्नुपर्छ?
6: कन्टिन्युसली मोनिटर गरिराख्नु पर्ने हुन्छ। अब त्यो क्षेत्र अलि अनस्टेबल भएकोले हाम्रो ल्यान्डस्लाइडहरू गइराख्ने त्यो कारणले गर्दाखेरि त्यसमा फेरि थुनिन पछि थुनिन गएर तालहरू बन्यो भने वा ठेक्न नसक्ने गरी माथि ओभरफ्लो हुने गरी बन्यो भने र प्रेसर त्यसले क्रिएट धेरै गर्यो भने चाहिँ अलि क्षति हुने गरिकन ब्रिज हुन सक्छ, होइन? मोनिटर गरिराख्नुपर्छ। अहिले त सेटेलाइट इमेजेसहरूको मार्फत हामीले त्यसलाई मोनिटर गरिराख्नु पर्ने हुन्छ।
1: उहाँ हुनुहुन्थ्यो जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका वरिष्ठ जलविज्ञ डाक्टर सुभाष तुलाधर। नेपाल दर्पणमा खबरकै सिलसिला। नेपाली काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयमा सहमत हुन नसक्ने जनाएको छ। देउवा समूहका शीर्ष नेताहरूको आज बिहान भएको छलफलमा संस्थापनको निर्णयप्रति सहमत हुन नसकिने निष्कर्ष निकालेको समूहका नेता एनपी साउदी जानकारी दिनुभयो। संस्थापन पक्षले हिजो केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएर 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सबैलाई वर्तमान केन्द्रीय कार्य समितिको सदस्यका हैसियतमा महाधिवेशनमा सहभागिताका लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको थियो। महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनमा कोही नछुटुन् भनेर असहमति र चासोलाई संवाद र सहमतिबाट सम्बोधन गर्न निरन्तर पहल कदमीका लागि यस्तो निर्णय गरिएको हो। यसअघि पूर्व सभापति शेरबहादुर देउवाको समूहले साउन 29 देखि 3 दिने राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो। सम्मेलनपछि काङ्ग्रेस असन्तुष्ट पक्षले छुट्टी 15 महाधिवेशन आउँदो मङ्सिर 21 देखि 23 गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ। संस्थापन पक्षले यसअघि नै पार्टीको 15 महाधिवेशन आउँदो असोज 16 देखि 19 गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरिसकेको छ। यसरी दुवै पक्षले छुट्टा छुट्टै 15 महाधिवेशन गर्ने निर्णय गरिसके पनि सहमति र एकताको प्रयास भने दुवै पक्षबाट कायमै छ।
2: नेकपा एमालेको पुनर्गठन र रूपान्तरणका बारेमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शङ्कर पोखरेलले तयार गरेको प्रतिवेदनलाई एकीकृत गर्ने सहमति जुटेको छ। फागुन 21 गतेको प्रतिनिधि सभा सदस्य चुनावमा एमाले भोगेको पराजयको कारण र नयाँ ढङ्गले पार्टी पुनर्गठन गर्न थापाको संयोजकत्वमा गठन भएको कार्यदलमा प्रतिवेदन बारेमा विवाद भएको थियो। महासचिव पोखरेलले प्रदेश लगायत 13 भेलाबाट आएका सुझावलाई समेटेर अध्यक्ष केपी शर्मा ओलीले स्वैच्छिक रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने, त्यसका लागि विधान महाधिवेशन र महाधिवेशन प्रतिनिधि भेला गर्नुपर्ने निष्कर्ष सहितको प्रतिवेदन बनाउनु भएको थियो। तर त्यसको खण्डनमा उपाध्यक्ष थापाले नेतृत्व पुनर्गठनको विषय बेमौसमी बाजा र दक्षिणपन्थी प्रवृत्ति भएका भनेका कारण आरोप लगाउनु भएको थियो। विवाद बढेपछि काभ्रेको एक होटेलमा आवासीय रूपमा चलेको कार्यदलको बैठक दुवै प्रतिवेदनलाई एकीकृत गर्न उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेललाई जिम्मा दिएको पार्टी सचिव राजन भट्टराईले जानकारी दिनुभयो।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
3: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौँ। मोबाइल चार्जमा राखौँ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौँ।
2: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: कृषि मंत्र नार्क संग।
3: बाढीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेसन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बिरवल तामाङलाई प्रहरीले पक्राउ गरेको छ। प्रधानमन्त्री बालेन शाहसँग बाढी प्रभावित क्षेत्रको समस्याबारे छलफल गरे लगत्तै जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले प्रहरीले तामाङलाई पक्राउ गरेको हो। ओसिस ट्रान्सपोर्ट एन्ड एडभेन्चरका सञ्चालक समेत रहेका तामाङ विरुद्ध बैङ्क कसुर सम्बन्धी मुद्दा अदालतमा दायर भएको कारण अदालतमा उपस्थित गराउने प्रयोजनमा पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
4: नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्जानी चिन्ह र सैनिक संरचना प्रयोग गरेको विवादमा परेको ग्रीन आर्मी नेपालको वैधानिकतालाई लिएर सर्वोच्च अदालतले सरकारसँग लिखित जवाब मागेको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषदकाले रक्षा मन्त्रालय र जङ्गी अड्डा सहितका विपक्षीहरूका नाममा कारण देखाउ आदेश जारी गरेको हो। अदालतले संस्थाको दर्ता, सञ्चालन, पोसाक र गतिविधिका विषयमा कानुनी आधारसहित जवाब पेश गर्न भनेको छ। बहसका क्रममा कानुन व्यवसायहरूले सरकारी संस्थालाई सैन्य प्रकृतिको पोसाक र दर्जाने चिन्ह प्रयोग गर्न गैर सरकारी संस्थालाई सैन्य प्रकृतिको पोसाक र दर्जाने चिन्ह प्रयोग गर्न दिनु राष्ट्रिय सुरक्षाका दृष्टिकोणले घातक हुने तर्क गरेका थिए। संविधानविद भीमार्जुन आचार्यले नेपाली सेना बाहेक अन्य कुनै पनि प्रकारका आर्मीको अस्तित्व संविधानले नस्वीकारेको स्पष्ट पार्नुभयो। यस्तै अन्य अधिवक्ताहरूले विपदका बेला यस्ता संस्थाको उपस्थितिले सर्वसाधारणमा भ्रम सृजना गरेको भन्दै नागरिक संस्था सिभिलियन भएरै काम गर्नुपर्नेमा जोड दिएका जानकारी दिनुभयो।
5: नेपालमा राजनैतिक आन्दोलन र हुलदङ्गाका बेला सङ्ग्रहालयहरू जोखिममा पर्ने गरेको एक अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय सङ्ग्रहालय परिषद आइकम नेपालले गरेको अध्ययन अनुसार देशका सङ्ग्रहालयहरूमा आधारभूत भौतिक सुरक्षा भए पनि संस्थागत सुरक्षा नीति, प्रशिक्षित जनशक्ति र आपतकालीन तयारीको ठूलो अभाव छ। राजनीतिक अशान्तिका क्रममा सङ्ग्रहालयहरूले जबरजस्ती प्रवेश, तोडफोड, चोरी, आगजनी र पुरातात्विक वस्तुको अवैध ओसार पसार जस्ता गम्भीर जोखिम भोग्नु परेको प्रतिवेदनमा उल्लेख छ। गएको वर्षको नवयुवा आन्दोलनका क्रममा सिंहदरबार लगायतका ऐतिहासिक भवन, प्राचीन वस्तु र अभिलेखहरूमा क्षति पुगेको उदाहरण दिँदै अध्ययनले सङ्ग्रहालय सञ्चालनमै सङ्कट आएको उजागर गरेको छ। अध्ययनले सङ्ग्रहालयको सुरक्षालाई राष्ट्रिय नीतिगत प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएको छ। यसका लागि भौतिक सुरक्षा, आपतकालीन पूर्व अभिलेखीकरण, बीमा र सङ्कटपछिको पुनर्स्थापनाका लागि न्यूनतम मापदण्ड तुरन्त निर्धारण गर्नुपर्ने निष्कर्ष निकालेको छ।
4: आज शेयर बजार दोहोरो अङ्कले बढेको छ। शेयर बजार परिसूचक नेप्सी आज 25.55 अङ्कले बढेर 2585 बिन्दुमा पुगेको छ। आज म्युचुअल फन्ड बाहेक सबै समूहको उपसूचक बढेकोमा फाइनेन्स, निर्जीवन बिमा समूह 1.5% उकालो लागेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि बढेको छ। गएको शुक्रबार 4.36 अर्ब रुपियाँको कारोबार भएकोमा आज 336 कम्पनीका 1.15 करोड किता सेयर 4.68 अर्ब रुपियाँमा किनबेच भएको छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। बेलायतमा विद्यालयको दिवा भोजन डिप फ्राइड अर्थात् धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध लगाइने भएको छ। यो एक दशकभन्दा धेरै समय यता विद्यालयको खाना सम्बन्धी व्यवस्थामा गरिएको सबैभन्दा ठूलो परिवर्तन हो। नयाँ मापदण्ड अन्तर्गत ताजा फलफुल तथा तरकारीको प्रवर्धन गरिने बिबिसीले जनाएको छ। अब विद्यालयको खानामा फाइबर र पूर्ण अन्नको मात्रा बढाइने छ भने ब्रेकफास्ट क्लबहरूले पहिलो पटक पोषण सम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ। साथै विद्यालयहरूको अनुगमन पनि गरिने खबरमा उल्लेख छ। एसोसिएसन अफ स्कुल एन्ड कलेज लिडर्स एएससिएलले यी परिवर्तनहरूको स्वागत गर्दै नयाँ नियमहरू प्रधानाध्यापकहरूका लागि हप्काउने वा दबाब दिने अर्को अस्त्र नबन्ने आशा व्यक्त गरेको छ। सरकारले जनाएअनुसार यी परिवर्तनहरू सन् 2027 लागू हुनेछन् र तिनका लागि विद्यालयहरूमा उपलब्ध अहिलेको रकमबाटै खर्च बेहोरिनेछ। नयाँ मापदण्ड अन्तर्गत माध्यमिक विद्यालयहरूमा नियमित खाजाका रूपमा दिइने केक जस्ता गुलिया परिकारहरूलाई अब हप्तामा 2 पटक र प्राथमिक विद्यालयहरूमा हप्तामा 1 पटकमा सीमित गरिनेछ। साथै अब यस्ता परिकारहरू दिँदा तिनका साथमा फलफुलको एक भाग पनि अनिवार्य रूपमा तयार गर्नुपर्नेछ। ह्याम, ससेज र चिकन नगेट्स जस्ता प्रशोधित मासु हप्तामा एक पटकमा सीमित गरिएको छ र यिनका साथमा तरकारी वा फलफुल अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ। शिक्षा विभागले यी सुधारहरूले बालबालिकामा देखिने मोटोपनको समस्या समाधान गर्न, पोषणमा सुधार ल्याउन तथा बालबालिकाको एकाग्रता, सिकाइ र समग्र हितमा टेवा पुर्याउन मद्दत गर्ने अपेक्षा व्यक्त गरेको छ।
4: हिमालय क्षेत्रका हिमनदी तीव्र गतिमा पग्लदै जाँदा भारतको अर्थतन्त्र उच्च जोखिममा परेको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड र परामर्श संस्था सिस्टमिक लगायतका संस्थाले तयार पारेको प्रतिवेदनलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार भारतको कुल गृहस्थ उत्पादन जिडिपीको झन्डै 20% हिस्सा हिमालयको पानी, कृषि, जलविद्युत र तीर्थयात्रामा आधारित रहेकाले हिमनदीको विनाशले भारतीय अर्थतन्त्र नै गम्भीर सङ्कटमा पर्ने चेतावनी दिएको छ। अध्ययनअनुसार हिमाली क्षेत्रमा हिमनदीहरू एक दशक अघिको तुलनामा 65% छिटो पग्लिरहेका छन्। भारतमा हुने कुल विपदमध्ये 35% हिमाली क्षेत्रमै हुने गरेको छ भने अध्ययन गरेका हिमतालमध्ये 56 अत्यधिक जोखिममा रहेका छन्। यद्यपि विशाल हिमालय काराकोरम क्षेत्रमा रहेका 40,000 हिमनदीमध्ये भारतसहितका देशहरूले जम्मा 21 मात्र नियमित अनुगमन गरिरहेका छन्। यस जोखिमबाट जोगिन प्रतिवेदनले कालो कार्बन उत्सर्जन घटाउन, हिमनदी अनुगमनको दायरा बढाउन र पहाडमा पर्यटन विकासको शैली फेर्न भारत सरकारलाई प्राथमिकताका सुझावहरू समेत प्रस्तुत गरेको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। इङ्ल्यान्डसँगको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा स्लो ओभर रेट अर्थात् खेलको गति सुस्त बनाएकोमा आइसिसी विश्व टेस्ट च्याम्पियनसिप तालिकामा पाकिस्तानको 11 अङ्क काटिएको छ। एजबास्टनमा भएको घरेलु टोली इङ्ल्यान्डसँगको टेस्टमा पाकिस्तान निर्धारित ओभरभन्दा 11 ओभर पछाडि रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले जनाएको छ। आइसिसीले पाकिस्तान टोलीलाई म्याच शुल्कको 50% जरिवाना पनि तिराएको छ। यो सँगै इङ्ल्यान्डसँगको टेस्ट श्रृङ्खलामा 3-0 क्लिन स्विप बेहोरेर पाकिस्तान विश्व टेस्ट च्याम्पियनसिप तालिकामा 5 अङ्कसहित पुच्छरमा छ। इङ्ल्यान्ड भ्रमण अघि पाकिस्तान 8 स्थानमा थियो। इङ्ल्यान्ड भ्रमणमा पाकिस्तान पहिलो खेलमा 1 पारी र 103 रन, दोस्रो खेलमा 194 रन र तेस्रो खेलमा 8 विकेटले पराजित भएको थियो। पाकिस्तानका लागि टेस्ट क्रिकेटमा यो निकै निराशाजनक समय रहँदै आएको छ। विश्व टेस्ट च्याम्पियनसिपको 2025-27 चक्रमा खेलका 9 टेस्टमध्ये पाकिस्तानले अहिलेसम्म जम्मा 3 मात्र जितेको छ।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: आज तीज पर्व व्रतसहित नाचगान गरेर मनाइँदै पशुपतिसहित शिवालयहरूमा भिड। भोटेकोसी बाढीले निम्ताएको विपदका कारण रौनक घट्यो।
4: भोटेकोसी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता। विपदका बेला सङ्घ, प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुसी व्यक्त।
5: अकल्पनीय वेग र अस्वाभाविक बहावका कारण भोटेकोसी र त्रिशुली करिडोरमा ठूलो क्षति भएको सरकारको निष्कर्ष। पूर्व सूचनाको अवसर नै नपाएको भनाई।
4: बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरा प्रतिबन्धित। नयाँ मापदण्ड अन्तर्गत ताजा फलफुल तथा तरकारीको प्रवर्धन गर्ने।
5: र स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिप तालिकाबाट पाकिस्तानको 11 काटियो।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौँ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज
1: कहाँबाट बाटो काट्न लाग्नु भएको ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
3: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888 98-12-35-888।
6: सीधा कुरा, प्रश्न विचार,
7: उज्यालो रेडियो नेटवर्क।
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब सुन्न सक्नुहुन्छ चित्रलहर।

0: विपद, दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
1: प्रहरी सहयोग चाहिँदा 100,
0: दमकलका लागि 101,
1: एम्बुलेन्स सेवा चाहिँदा 102,
0: ट्राफिक प्रहरीका लागि 103,
1: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: 3 तिर्नुहोस्, 7 चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: ਜਨਤਾ ਕੇਬਲ 5 ਦਸ਼ਕ ਦੇਖੀ।
1: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
2: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौँ।
1: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
2: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सडकमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
1: कार्यक्रम सडक र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
2: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
1: कार्यक्रम सडक र सवारी।

0: काठमाडौँको गङ्गोबुमा अवस्थित कक्षा बाह्रको राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा बोर्ड सेकेन्ड हुन सफल प्रतिष्ठित शैक्षिक संस्था चाणक्य पाठशाला बीएसटी कलेजले शैक्षिक सत्र 2083 लागि कक्षा 11 निम्न विषयहरूमा धमाधम भर्ना लिइरहेको सहर्ष जानकारी गराइन्छ।
1: साइन्स तर्फ बायोलोजी र कम्प्युटर,
0: म्यानेजमेन्ट तर्फ कम्प्युटर, होटल म्यानेजमेन्ट, टुरिज्म र बिजनेस,
1: ह्युमेनिटिज तर्फ मेजर इङ्ग्लिस, सोसियोलोजी र मास कम्युनिकेसन। अनुभवी शिक्षक, उत्कृष्ट शैक्षिक वातावरण र उज्जवल भविष्यको सुनिश्चितताको लागि समयमै आफ्नो सिट सुरक्षित राख्न 9841404611 वा 9808686678 सम्पर्क गर्नुहोस्
0: वा चाँडै
2: सिप सिकाऊ रोजगार बनाऊ।
3: एसी पछि नै कम्प्युटर इन्जिनियरिङ तथा सिभिल इन्जिनियरिङमा प्राविधिक शिक्षा अध्ययन गर्न चाहनुहुन्छ?
2: बुढानीलकण्ठ मन्दिर नजिकै रहेको श्री बुढानीलकण्ठ माध्यमिक विद्यालयमा 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ तथा डिप्लोमा इन सिभिल इन्जिनियरिङमा भर्ना खुला छ।
3: मात्र रु 1,20,000 3 प्राविधिक शिक्षा, साथै स्थानीय विद्यार्थीहरूका लागि 100% छात्रवृत्तिको विशेष सुविधा।
2: के बजार सुहाउँदो सिपको खोजीमा हुनुहुन्छ?
3: हामीले युवाहरूका लागि कम्प्युटर हार्डवेयर, नेटवर्किङ, ग्राफिक्स डिजाइन तथा बिल्डिङ इलेक्ट्रिसियन जस्ता विषयहरूमा 100% निशुल्क व्यावसायिक तालिम पनि सञ्चालन गरिरहेका छौँ।
2: शिक्षालाई सिपसँग र सिपलाई अवसरसँग जोड्ने हाम्रो प्रयास।
3: सीमित सिट मात्र बाँकी, आजै सम्पर्क गरी आफ्नो भविष्यको सही आधार निर्माण गर्नुहोस्।
2: सम्पर्क नम्बर 9849737, 9863141198, टेलिफोन नम्बर 01437230000।
3: थप जानकारीका लागि बुढानीलकण्ठ टेक्निकल स्कुलको फेसबुक पेज हेर्नुहोस्।
2: श्री बुढानीलकण्ठ माध्यमिक विद्यालय,
3: शिक्षाबाट सिप, सिपबाट अवसर।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
3: शैक्षिक सत्र 2083 लागि बुढानीलकण्ठ मन्दिर नजिकै रहेको श्री बुढानीलकण्ठ माध्यमिक विद्यालय तथा कलेजमा धमाधम भर्ना खुलिरहेको छ।
2: कक्षा 11 र 12 म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ल, मेजर इङ्ग्लिस, मेजर नेपाली, अप्सनल इङ्ग्लिस तथा अप्सनल नेपाली विषयहरू अध्ययन गर्ने सुनौलो अवसर।
3: विद्यालयदेखि स्नातक तहसम्मको शैक्षिक

0: क्षेत्रलाई एउटै छानामुनि निरन्तरता दिने अवसर।
1: उच्च शिक्षा अन्तर्गत त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बिबिएस तथा बिएड कार्यक्रमहरू सञ्चालनमा रहेका छन्।
0: यहाँ शिक्षा केवल प्रमाणपत्रका लागि होइन, क्षमता, नेतृत्व र भविष्य

0: 01-43702-9 छ।
1: श्री बुढानिल कण्ठ माध्यमिक विद्यालय तथा कलेज,
0: शिक्षाबाट ज्ञान, ज्ञानबाट अवसर।
2: काठमाडौँको गोङ्गोबुमा अवस्थित कक्षा 12 राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा बोर्ड सेकेन्ड हुन सफल प्रतिष्ठित शैक्षिक संस्था चाणक्य पाठशाला बीएसटी कलेजले शैक्षिक सत्र 2083 लागि कक्षा 11 निम्न विषयहरूमा धमाधम भर्ना लिइरहेको सहर्ष जानकारी गराइन्छ।
3: साइन्स तर्फ बायोलोजी र कम्प्युटर,
2: म्यानेजमेन्ट तर्फ कम्प्युटर, होटल म्यानेजमेन्ट, टुरिज्म र बिजनेस,
3: ह्युमेनिटिज तर्फ मेजर इङ्ग्लिस, सोसियोलोजी र मास कम्युनिकेसन। अनुभवी शिक्षक, उत्कृष्ट शैक्षिक वातावरण र उज्जवल भविष्यको सुनिश्चितताको लागि समयमै आफ्नो सिट सुरक्षित राख्न 98-41-40-86-11 वा 98-018-86-678 सम्पर्क गर्नुहोस्
2: वा चाणक्य पाठशालाको अफिसियल वेबसाइट www.chanakyapathshala.edu.np मा गई अनलाइन बुकिङ गर्नुहोस्।
4: के तपाईँ आफ्नो छोराछोरीलाई गुणस्तरीय, संस्कारयुक्त र प्रविधि मैत्री शिक्षा दिलाउन चाहनुहुन्छ?
5: शैक्षिक सत्र 2083 लागि कक्षा 11 म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स र होटल म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुला गरिएको छ।
4: बुढानिल कण्ठ क्षेत्रकै पहिलो आईएएस प्रमाणित विद्यालयको विशेषताहरू: आधुनिक तथा भूकम्प प्रतिरोधी भवन, प्रविधि मैत्री कक्षा कोठा, एआई बेस्ड स्मार्ट बोर्ड, सुविधा सम्पन्न विज्ञान तथा कम्प्युटर प्रयोगशाला, व्यावहारिक शिक्षा, सिप र रोजगारीमुखी तालिम, अनुभवी शिक्षक शिक्षिका र उत्कृष्ट शैक्षिक वातावरण, यी सबै अब एउटै छानामुनि।
5: अब बन्नुहोस् आफ्नो उज्जवल भविष्यको ध्रुवतारा। आजै सम्पर्क गर्नुहोस् र भर्ना सुनिश्चित गर्नुहोस् ध्रुवतारा कार्निभाली स्कुल, चप्पली, बुढानिल कण्ठ।
4: सम्पर्क फोन नम्बर 01-43757-783, 01-43757-783, मोबाइल नम्बर 98-51-16-58-96, 98-51-16-58-96।
5: श्री गणेश माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 नयाँ भर्ना खुला गरिएको छ। न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षाको पहिलो रोजाइ,
4: अनुभवी, दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट अध्यापन, आधुनिक शैक्षिक वातावरण तथा परियोजनामा आधारित शिक्षण सिकाइ प्रणाली हाम्रो विशेषता हो। हामी कहाँ निम्न विषयहरू अध्ययन गराइन्छ: बिजनेस स्टडिज, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, मेजर नेपाली, मेजर अङ्ग्रेजी।
5: तपाईँको सफल भविष्यको आधार श्री गणेश माध्यमिक विद्यालय, बुढानिल कण्ठ 2, गणेश चोक, काठमाडौँ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस्
4: फोन नम्बर 01-43779-22, 01-43779-22, मोबाइल नम्बर 98-41-34-62-68, 98-41-34-62-68।
5: शैक्षिक सत्र 2083 लागि काठमाडौँको प्रतिष्ठित द इनसाइट भिजन स्कुल एन्ड कलेजमा धमाधम भर्ना खुलिरहेको छ।
6: विगत 34 वर्षदेखि गुणस्तरीय शिक्षा, उत्कृष्ट नतिजा र हजारौँ सफल विद्यार्थी उत्पादन गर्दै आएको द इनसाइट भिजन स्कुल एन्ड कलेज आज पनि तपाईँको पहिलो रोजाइ।
5: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज तथा ल संकायमा अध्ययन गर्ने सुनौलो अवसर, साथै उच्च शिक्षा अन्तर्गत बिबिएस, बिए र बिएसडब्ल्यू कार्यक्रमहरू पनि सञ्चालनमा रहेका छन्।
6: अनुभवी शिक्षक, आधुनिक शैक्षिक वातावरण, उत्कृष्ट शैक्षिक नतिजा तथा जेहेन्दार, वित्पन्न र प्रतिभाशाली विद्यार्थीहरूका लागि आकर्षक छात्रवृत्तिको व्यवस्था।
5: सफलताको सही गन्तव्य रोज्नुहोस्, आजै भर्ना सुनिश्चित गरी आफ्नो उज्जवल भविष्यतर्फको यात्रा सुरु गर्नुहोस्।
6: सम्पर्क 01-45-23-57, 01-45-23-57, मोबाइल नम्बर 98-13-41-55-05, 98-13-41-55-05।
4: के तपाईँ आफ्नो छोराछोरीलाई गुणस्तरीय, संस्कारयुक्त र प्रविधि मैत्री शिक्षा दिलाउन चाहनुहुन्छ?
5: शैक्षिक सत्र 2083 लागि कक्षा 11 म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स र होटल म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुला गरिएको छ।
4: बुढानिल कण्ठ क्षेत्रकै पहिलो आईएएस प्रमाणित विद्यालयको विशेषताहरू: आधुनिक तथा भूकम्प प्रतिरोधी भवन, प्रविधि मैत्री कक्षा कोठा, एआई बेस्ड स्मार्ट बोर्ड, सुविधा सम्पन्न विज्ञान तथा कम्प्युटर प्रयोगशाला, व्यावहारिक शिक्षा, सिप र रोजगारीमुखी तालिम, अनुभवी शिक्षक शिक्षिका र उत्कृष्ट शैक्षिक वातावरण, यी सबै अब एउटै छानामुनि।
5: अब बन्नुहोस् आफ्नो उज्जवल भविष्यको

0: ध्रुव तारा आजै सम्पर्क गर्नुहोस् र भर्ना सुनिश्चित गर्नुहोस् ध्रुव तारा कार्निभल स्कुल चप्पली बुढाली कण्ठ।
1: सम्पर्क फोन नम्बर 01-4375-784, 01-4375-784, मोबाइल नम्बर 98-51-16-58-96, 98-51-16-58-96।
2: श्रीनाथादिगुरु त्रयं गणपतिं पीठत्रयं भैरवं सिद्धौ गम्बटुकत्रयं पदयुगं दूतीक्रमं मण्डलं वीरान्द्वष्टचतुष्कषष्टिनवकं वीरावली पञ्चकं श्रीमन्मालिनी मन्त्रराजसहितं वन्दे गुरुमण्डलम्। आदरणीय श्रोता, यहाँहरू अहिले सुमिरन एफएम 100.9 मेगाहर्ज सुनिरहनु भएको छ। म प्रस्तुत नारद भण्डारी यहाँहरू समक्ष अध्यात्म सुमिरन कार्यक्रम लिएर उपस्थित भइसकेको छु। आज हामी विशेष दिनमा छौँ, विशेष पर्वमा छौँ। यो विशेष पर्व भनेको हामी आज गणेश चतुर्थी पनि भन्दछौँ, अर्थात् महागणपतिको प्राकट्य भएको दिन। यहाँ मैले महागणपति भनिरहेको छु, यो शब्दमा पनि म जानेछु, यसको अर्थमा पनि म जानेछु। आज भगवान् गणेश, भगवान् आदिदेव गणपति, जसलाई हामी कन्नड नाथ पनि भन्छौँ, हाम्रो नाथ परम्परामा चाहिँ गुरु होइन, आदिगुरुको रूपमा पार्वतीलाई हामी उदयनाथ भन्छौँ, सत्यनाथ, विष्णु होइन, यसरी नै विभिन्न नाथ परम्पराको हिसाबले मैले भनिरहँदाखेरि चाहिँ उहाँलाई कन्नड नाथ भनेर उहाँलाई त्यो शब्दद्वारा उहाँलाई चिनाइन्छ नाथ परम्परामा चाहिँ। आज महागणपतिको प्राकट्योत्सव दिन, उहाँको प्रादुर्भाव भएको दिन, आज गणपति प्रादुर्भाव हुने दिन, गणपति महाविद्याको प्रादुर्भाव हुने दिन, ब्रह्मस्वरूप महागणपति, ब्रह्मस्वरूप गणपति, यो विषयमा पनि म चर्चा गर्नेछु आज बृहत। अलिकति फरक पनि लाग्नेछ हजुरहरूलाई यो विषय, किनभने मैले भनि नै रहेको छु, म अलिकति शाक्त धारामा रहेर मैले कार्यक्रम चलाइरहेको छु। शाक्त धाराका आफ्ना वैशिष्ट्यता छन्, आफ्नो विशेषता छन्, आफ्नो एउटा मौलिकता छ। त्यो मौलिकताको आधारमा, त्यो मौलिक दर्शनको आधारमा पनि मैले गणपतिलाई चिनाउने प्रयास गर्नेछु यहाँहरूलाई। दुई तरिकाले मैले गणपतिलाई, कन्नडनाथलाई, म हजुरहरूलाई चिनाउने प्रयत्न गर्नेछु। एउटा वेदको मार्गबाट, मैले भनिरहँदा षड् दर्शनको माध्यमबाट मैले हजुरहरूलाई चिनाउँछु भने, अर्को भनेको आगमिक दृष्टिकोणबाट म कन्नडनाथलाई अर्थात् गणपतिलाई म चिनाउने प्रयत्न गर्नेछु, महागणपतिलाई चिनाउने प्रयत्न गर्नेछु। सर्वप्रथम जाउँ गणेशको शब्दको अर्थबाट, गणेशको शब्दको अर्थबाट जाउँ। त्यहाँ गणेश भनेपछि दुईवटा गण प्लस इस, गणेश है, गण प्लस इस, इस भनेपछि देवता भइहाल्नुभयो, गणका देवता। त्यो गण भने के, अब यसमा जाउँ पहिला, गणका देवता। अब गणपति भनेर पनि भनिन्छ, गणपति, गणेश, गणपति एउटै एउटै शब्दको रूपमा लिएको छ, सामान्यतया त्यति भेद पनि छैन। गण र पति, पति भनेको स्वामी होइन, स्वामी भनेको के भन्दा अधीनस्थ, जसको अधीनमा होइन, जसको मालिक, स्वामी भनेको मालिक, मालिकको अधीनमा के हुन्छ, दास हुन्छ नि। भनेपछि जसको अधीनमा ती गणहरू छन् अथवा ती गण छन् भने, ती गणलाई, ती गणका पतिलाई हामी के भन्छौँ, गणपति भन्दछौँ, गणका स्वामी भन्दछौँ होइन त। भनेको गणेशको नामको आधारमा म पहिला होइन, आज महागणपतिको प्राकट्योत्सव, गणेश चतुर्थी, तिजको भोलिपल्ट होइन, गणेश चौथी पनि भन्छौँ हामी, गणेश चौथीको विषयमा पनि अलि अलि रोचक कुराहरू छन्, त्यो म हजुरहरूलाई भन्ने नै छु। तर आज मुख्यतया म गणेशको शब्दतिर गइरहेको छु। अहिले पहिला प्रारम्भिक रूपमा म महागणपतिको शब्द अर्थात् गणेशको शब्दको अर्थमा म गइरहेको छु। अब गण भनेपछि त्यहाँ के हुन्छ भन्दाखेरि, गणका अनेक अर्थ छन्, म प्रत्येक अर्थ एक एक गरेर हजुरहरूलाई बुझाउँदैछु। गण भनेको सामान्यतया, गण भनेको समूह होइन, समूह, समूहलाई हामी गण भन्छौँ, समूह वा समुदाय। के समुदाय भन्दाखेरि, यो भनेको जगत, गण भनेपछि जगत, जगत मात्रै होइन, जगतमा रहेका जीव, मैले दुइटै भने है, जगत भने जगतमा रहेका जीव, जीव पनि कहाँदेखि कहाँसम्मको भन्दाखेरि, ब्रह्मलोकदेखि तल जे जति लोक लोकान्तर छन् पाताल लोकसम्मका होइन सातवटा लोक भनिन्छ त्यो लोकमा विचरण गर्ने शक्ति ती शक्ति दुइटैलाई गण संज्ञा दिएको छ। गण गण भनेको मैले फेरि बुझाएँ एउटा जीव समुदाय, जीव समुदायभित्र मैले कहाँदेखिको कहाँदेखि कहाँसम्मको राखेँ ब्रह्मलोक पर्यन्त तल पाताललोक पर्यन्तसम्म जे जति शक्तिहरू छन् जे जति जीवहरू छन् जे जति आत्माहरू छन् ती सबै र जीव जगत, जगत भनेको स्थावर जङ्गम यो जे जति विश्व ब्रह्माण्ड जे जति रचना भएको छ ती रचनाका ती गणका त्यसलाई गण भनियो त्यो गणका स्वामी को भन्दाखेरि गणपति गणका स्वामी अर्थात् जीव र जगतका स्वामी जीव र जगतका ईश ईश्वर त्यो जीव र जगतको ईश्वर भनेको को हो भन्दाखेरि गणेश गणेश हो। त्यही भएर गणेशको शब्दको अर्थ हो जो स्थावर जङ्गम लगायत सम्पूर्ण स्वर्गादिमा विचरण गरेका चाहिँ जीव जीवात्माहरू जे छन् ती सबैका ईश्वर जो हुनुहुन्छ ती ईश्वरलाई त्यो ब्रह्मलाई के नामले व्यवहारित गरिन्छ भन्दा गणेश भन्ने नामले व्यवहारित गरिन्छ। भनेको गणपति गण गणाधिपति भनेर भन्छौ गणेश भन्ने शब्दले ब्रह्म बुझाउन खोजिरहेको छ, ब्रह्म तत्त्वलाई बुझाउन खोजिरहेको छ। यदि ब्रह्म छ भने त्यो भनेकै गणेश हुन् भनेर बुझाउन खोजिरहेको छ। प्रामाणिक रूपमा पनि म हजुरहरूलाई विभिन्न तथ्यहरू यहाँ अगाडि सार्नेछु तर मूलतया हामीले गणेश भन्ने तत्त्वलाई बुझ्नुपर्ने हुन्छ होइन, महागणपतिलाई हामीले बुझ्नुपर्ने हुन्छ, कन्नडनाथलाई हामीले बुझ्नुपर्ने हुन्छ, आदिगुरुलाई बुझ्नुपर्ने हुन्छ। त्यो बुझ्नको निमित्त हामीलाई शास्त्रको सहारा पहिला उहाँको शब्दको अर्थबाट जानुपर्छ भन्ने भएर अब गणको अर्को पनि अर्थ छ। गण मैले यो अर्थ मा मैले गको अर्थ हुन्छ ज्ञान अर्थात् बोध र णको अर्थ हुन्छ अबोध। फेरि है गको अर्थ हुन्छ बोध जसलाई भन्छौँ ज्ञान, णको अर्थ हुन्छ अज्ञान अर्थात् अबोध। ती दुवैको पति स्वामी को हो भन्दाखेरि गणपति, ती दुवैको ईश्वर को भन्दाखेरि गणेश। विद्योहम अविद्योहम अथर्व शीर्ष होइन, अथर्व शीर्ष मैले देव्योपनिषद् लिएँ, म ज्ञान पनि हुँ म अज्ञान पनि हुँ म विद्या पनि हुँ म अविद्या पनि हुँ भन्नुभएको छ ब्रह्मले होइन, ब्रह्मशक्तिले भन्नुभएको छ। भन्नुको अर्थ त्यो दुइटै ज्ञान र अज्ञानको आश्रय स्थल के हो भन्दाखेरि गणेश हो, त्यो दुइटैको आश्रय स्थल भनेको गणेश हो। यो बुझ्नुहोस् है, दुवैको आश्रय स्थल भनेको गणेश हो। गणेशबाट नै ज्ञान हुन्छ, गणेशबाट नै अज्ञान पनि हुन्छ। सबै राम्रा राम्रा गुण मात्रै परमात्मा हुन्, नराम्रा गुण परमात्मा होइन, साक्तहरूले त्यसरी बुझ्दैनन्। साक्तहरूले राम्रा पनि परमात्मा हुन् नराम्रा पनि परमात्मा हुन् भनेर बुझ्दछ। त्यही त हो नि अद्वैत, सबैतिर परमात्मा छन् भनेर बुझ्नु नि त अद्वैत हो नि। परमात्मालाई अज्ञान भन्यो भनेर भन्नु होला, त्यसको पनि प्रमाण म दिउँला अहिले एकछिनमा। भनेको अज्ञान स्वयं ऋण पनि ऋणकार रूप अन्धकार, अज्ञान अबोध पनि को हुन्, स्वयं गणपति हुन्। ती दुइटै ज्ञान र अज्ञानको प्रेरक तत्त्व जुन छ त्यो प्रेरक तत्त्व भनेकै को हुन्, गणेश हुन्। त्यो ब्रह्म तत्त्वलाई गणेशको रूपमा यसरी व्याख्या गरिएको छ। साङ्ख्य दृष्टिकोणबाट पनि गणपतिलाई बुझ्न सकिन्छ। गको हुन्छ प्रकृति, णको अर्थ हुन्छ पुरुष, यसरी पनि व्याख्या गरेको छ, गरेको देखिन्छ। र पति भनेको ती दुइटै प्रकृति र पुरुषको प्रेरक अथवा प्रेरणा जो चाहिँ त्यो पुरुषोत्तम भन्छौँ नि हामी योगसूत्रले भनिरहेको जुन पुरुषोत्तम छ, आत्मा असङ्ख्य छन् निष्क्रिय छन्, प्रकृति सक्रिय छ जड छ, ती दुइटै प्रकृति पुरुषात्मक जगत प्रकृति र पुरुष यी सबैलाई प्रेरणा दिने र जसको आश्रयमा यी दुवै तत्त्व के गरिरहेका छन् विचरण गरिरहेका छन् त्यो तत्त्व भनेको पुरुषोत्तम। त्यो पुरुषोत्तम तत्त्वको लागि व्याख्या गर्नु पऱ्यो भने पनि के भनेको छ वेदले व्याख्या गर्दा के गरेको छ भने गणेश भन्ने शब्दले व्याख्या गरिरहेको छ पुराणादिमा भनेर व्याख्या गरिन्छ। भनेको साङ्ख्य भनेकै गणेश हुन् भनेर पनि व्याख्या भएको देखिन्छ। अब यसको अर्को अर्थ हुन्छ, अलिकति साक्तबाट जाउँ म, यो चाहिँ तन्त्रको आधारमा मैले लिएँ। ग होइन गणेश भनेपछि ग अ ण अ होइन, हामीले व्याकरण हेऱ्यौँ भने शब्द बनेपछि व्यञ्जन र स्वर मिलेर अक्षर बन्दछ। क भनेपछि आधा क होइन हलन्त क भयो अनि त्यसको स्वर वर्ण अ भन्ने आयो होइन, अ भनेपछि शक्ति बुझायो। अब यहाँ म बुझाउँदैछु ग अ ण अ भन्ने, यो त चारवटा हो। यसले के बुझाउँदैछ भने ग भनेको शान्ति है, अ भनेको सूर्य, ण भनेको शिव, फेरि अर्को अ भनेको विष्णु, प्रथम अ सूर्य, दोस्रो अ विष्णु भनेर भनिएको छ। अब यी सबैको, यी ग र अ होइन, ग अ न अ, यी चारै तत्त्वको, चारै तत्त्व भने हेर्नुहोस् त, पाञ्चायन देवता भन्छौँ नि हामी, पाञ्चायन देवता कस्तो महत्त्वपूर्ण विषय छ है। पाञ्चायन देवतामा के पर्दछन्? शक्ति, जसलाई शान्तिको रूपमा व्याख्या गरिएको छ, सूर्य सूर्य भइहाले, शिव शिव भइहाले, विष्णु विष्णु भइहाले, भनेको अब बाँकी रह्यो कि गणेश है। त गणेश, शक्ति, विष्णु, शिव र सूर्य, यही पाञ्चायन देवतामा यी पाँचवटा देवता त हुनु मूल। यो पाँचवटा देवता भनेको यो ग अ न अले चारवटा देवता बुझाए, ती चारवटा देवताको पनि ईश गणेश भनेपछि ती तिनीहरूको पनि ईश को हुन् भन्दाखेरि गणेश हुन् भनेर व्याख्या गरियो। गणपत सम्प्रदायमा यो अर्थ बढी महत्त्वका चाहिँ महत्त्वका साथ लिइन्छ। जो गणपति साधना गर्नुहुन्छ, अहिले हामीले त्यो गणपत सम्प्रदाय हेर्न सक्छौँ, अहिले पनि छ नि, मुम्बईतिर हामी गयौँ भने होइन, गणपति जुन महोत्सव मनाइन्छ, अझै पनि गणपतिको ब्रह्मरूप गणपतिको साधना यदि उपासना हुन्छ भने कहाँ हुन्छ भने मुम्बईमा हुन्छ। भने ती चारै पाञ्चायन देवताका जुन चार देवता छन् ती स्वयं गणेशका कलांश हुन् भनेर व्याख्या गरिएको छ। यो कसले व्याख्या गरेको छ भन्दाखेरि तन्त्रमा पनि व्याख्या छ र यो व्याख्या मुद्गल पुराणमा पनि छ, हजुरले हेर्न सक्नुहुन्छ। भनेपछि गणेश भन्ने शब्द गणको ईश भन्ने शब्दको अर्थमा लियो, ग अ न अ भन्यो यहाँ चारवटा देवताको बारेमा, पाञ्चायन देवता मात्रै चारवटा देवता पनि स्वयं गणेशकै कलांश हुन् भनेर व्याख्या गरेको छ मुद्गल पुराणले। यसर्थ जे तत्त्व छ त्यो भनेको गणपति नै हो, अरू सबै गणपतिका अंश मात्रै हुन् भनेर पनि व्याख्या गरिएको छ। हामी यो विषयमा फेरि पनि चर्चा गर्नेछौँ। अहिलेको लागि यो मिठो वचन यहाँहरूलाई पस्कदैछौँ, स्वीकार्नुहोस् यो वचन।

कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 सम्म भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1, सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98511-0293, 98511-0293।

0: नम्बरमा
1: डिश होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
2: डिश होम, खुसीको कनेक्सन।
3: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओमाश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11:00 सम्म भजन श्रवण, 11:00 देखि 11:30 सम्म ध्यान साधना, 11:30 देखि 12:00 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12:00 देखि 12:30 सम्म भजन गायन। थप जानकारीका लागि 01437614143 01437614143 ओम आश्रम बुढानीलकण्ठ 1।
4: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
5: सुमिरन एफएम
4: 100.9 MHz।
6: आदरणीय श्रोता, यहाँहरू अहिले सुमिरन एफएम 100.9 MHz सुनिरहनु भएको छ। म आज गणेश चतुर्थी महागणपति प्राकट्योत्सवको उपलक्ष्यमा मैले महागणपतिको चर्चा लिएर आइरहेको छु। गणेश भन्ने शब्दको मैले 4-5 वटा अर्थ दिएँ। गण भनेपछि त्यहाँ पाञ्चायन देवताको अर्थमा लिएँ, देव्योपनिषद्को ज्ञान र अज्ञान दुइटैको बोध र अबोधको रूपमा पनि मैले लिएँ, र अर्को साङ्ख्यको दृष्टिकोणबाट पनि मैले भने। र अब गणेश भनेपछि हजुरहरूले बुझ्नुहोस्, सर्वम खल्विदम ब्रह्म। मुद्गल पुराणले के भन्दछ भने वेदको मूल सार तत्त्व भनेको सर्वम खल्विदम ब्रह्म। ब्रह्म जताततै छ भन्ने अर्थमा हो। जताततै छ भनेको के हो भन्दाखेरि त्यो भनेको गण। गण भनेको समुदाय। के समुदाय? समुदाय भनेको सम्पूर्ण जगत र देवता पनि भन्ने अर्थमा लाग्दछ। त्यहाँ देवता भनेको विभिन्न स्वर्गहरूमा होइन निवास गर्ने, विभिन्न स्वर्गहरूमा निवास गर्नेलाई पनि हामी के भन्छौँ? गण भन्छौँ। गण भनेको तत्त्व। 24 तत्त्वलाई पनि गण भनियो। 24 तत्त्वलाई पनि गण भनियो। अग्निको जुन साङ्ख्यको जुन 24 तत्त्व छ त्यसलाई पनि गण भनिएको छ, र त्यसको पति स्वामी भनेर भनेपछि त्यो दुईवटा अर्थमा ल्याएको छ। एउटा गण, ग भनेको प्रकृति, ण भनेको पुरुष, होइन, तिनीहरू दुवैलाई अधीनस्थ पार्ने पुरुषोत्तम गणपति हुन् भनेर पनि व्याख्या भएको देखिन्छ। अर्को गण भनेको समुदाय, 24 तत्त्वको जुन समुदाय छ होइन, ती 24 तत्त्वको समुदायको स्वामी जो, तिनलाई पनि गणपति भनिएको छ भन्ने व्याख्या गरिन्छ। हुन त व्याख्या आफ्नो तरिकाले गरिन्छ, तर पनि मैले शास्त्र प्रमाणलाई नै लिनुपर्ने हुन्छ। यो मैले जे भनिरहेका कुरा हुन् तन्त्र र मुद्गल पुराणको आधारमा मैले लिएको छु। यो हजुरहरूलाई मैले मेरो स्रोत भने। अब गणेशको हिसाबले मैले भन्दा गण भनेको भूत समुदाय भन्ने हो। अहिले भर्खर मैले व्याख्या गर्दाखेरि चाहिँ भूत समुदाय र ईश भनेको स्वामी। यो भूत समुदायका स्वामी लाई गणेश भनियो। यसकारण नै गणपतिलाई के भनिएको? ब्रह्म भनियो। जताततै गणेश मात्रै हुनुहुन्छ, यसर्थ सर्वम खल्विदम ब्रह्म। त्यो सर्वम खल्विदम ब्रह्म भनेपछि हजुरहरूले बुझ्नुहोस्, त्यहाँ गणपतिको कुरा आइरहेको छ, गणेशको कुरा आइरहेको छ। गणेशलाई प्रतिपादन, ब्रह्म रूपमा प्रतिपादन गर्नलाई प्रादुर्भाव गरिएको चाहिँ वेदवाक्य भनेको सर्वम खल्विदम ब्रह्म। त्यसले बुझाउन खोजेको गणपति नै हो भनेर बुझाउन खोजेको। मैले गणेशको शब्दको अर्थमा गएँ। यसले सबैले बुझाउन खोजेको एउटै कुरो, त्यो भनेको ब्रह्म गणेशलाई, ब्रह्म गणेशको ब्रह्म स्वरूपलाई बुझाउन खोजिएको। वेदको आधारमा मैले, मुद्गल पुराणको आधारमा लिएँ है। अहिले मैले वेद र होइन निगमको आधारबाट मैले गणेश भन्ने शब्दलाई ब्रह्म रूपमा मैले चिनाउने प्रयत्न गरेँ। हजुरहरूले हेर्नुभएको होला, गणेशको 21 नामहरू देखिन्छन्। 21 नाम के हुन्? गणेश, एकदन्त, चिन्तामणि, ढुण्डीराज, विनायक, मयूरेश, गजानन, हेरम्ब, वक्रतुण्ड, लम्बोदर, ज्येष्ठराज, निजास्थित, आशापुर, वरद, धरणीधर, सिद्धपति, बुद्धिपति, ब्रह्मणस्पति, माङ्गल्येश, सर्वपूज्य, विघ्ननाशक। गणेशका 21 नामको बारेमा व्याख्या हुन्छ। तथापि पनि गणेशको 8 अवतार पनि छन्। फेरि यो म हजुरहरूलाई बुझौँ, 8 अवतारको बारेमा नि व्याख्या गरिन्छ। यो गणेशको नामान्तर भयो। गणेशले तद्वत रूपमा अवतार पनि लिनुभएको छ। त्यो मध्येको 8 अवतारको बारेमा चर्चा हुन्छ। मुद्गल पुराणले भनेअनुसार 8 अवतारले चाहिँ 8 पाशरूपी जुन असुरहरू छन् त्यो असुरहरूको नाशको निमित्त 8 अवतार ग्रहण गर्नुभएको देखिएको छ। त्यहाँ आठवटा जुन अष्टपास भन्छ नि, अष्टपाससँग आठवटा यो मैले तादात्मा बनाएको होइन, आठ आठ मिलाउनु खोजेर व्याख्या गरेर नभन्नु होला, यो हजुरहरूले हेर्न सक्नुहुन्छ होइन। जस्तो मुह भनेपछि मुहासुरको वध गर्नुको निमित्त, वक्रतुण्ड भनेपछि मदासुरलाई वध गर्नुको निमित्त, गजानन भनेपछि क्रोधासुरलाई गर्नु भनेपछि, यसरी आठवटा अष्टावतार आठवटा देखिन्छ। विघ्नराज, विकट, लम्बोदर, गजानन, महोदर, मद होइन र लम्बोदर, यसरी जम्मा गरी आठवटा चाहिँ उहाँको अवतार भएको देखिन्छ। गणपतिको आठवटा अवतार, जसरी विष्णुको दशावतार, तर भागवतमा चाहिँ नि चौबिसवटा अवतार भनेर पनि व्याख्या गरेको छ भगवान् विष्णुको होइन। त्यसमा कपिल पर्नुहुन्छ, देवर्षि नारद पर्नुहुन्छ, ऋषिमुनिहरू पर्नुहुन्छ, दशावतार भइ नै हाल्यो। यसरी अवतारको रूपमा व्याख्या गर्दाखेरि चाहिँ, जसरी विष्णुको चौबिस अवतारको बारेमा व्याख्या हुन्छ भने, गणेशको मूल गाणपत सम्प्रदायबाट जसले गणेशलाई मूल आफ्नो इष्टदेवताको रूपमा पूजा गरिरहनु भएको छ, उपासना गरिरहनु भएको छ, उहाँहरूको निमित्त यो एउटा महत्त्वपूर्ण विषय हुनसक्ला। उहाँको आठवटा अवतार भएको छ, उहाँले आठचोटि अवतार ग्रहण गर्नुभएको छ, र त्यो प्रत्येक अवतारबाट एक एउटा असुरलाई मार्नुभएको छ, एउटा पासलाई मार्नुभएको छ, पास नष्ट गर्नुको निमित्त उहाँको प्रादुर्भाव गरिएको छ। यसर्थ उहाँ अष्ट पासलाई विनाश गर्ने ब्रह्म पनि हो, तर पास नष्ट गर्ने ब्रह्म शक्ति भनेकै गणेश हुन् भनेर पनि व्याख्या गरिएको छ। माया रूपी असुरलाई नष्ट गर्नलाई पनि गणेशको प्रादुर्भाव गरिएको छ। ल हेर्नुहोस्, माया अति नै दुष्कर होइन। भगवान् श्रीकृष्णले भन्नुहुन्छ नि, मेरो चाहिँ अति नै दुरत्यया भनेर त्यहाँ व्याख्या गरिएको छ, मेरो अत्यन्तै क्लिष्ट शक्ति हुन् माया भनेर व्याख्या गर्नुहुन्छ, यति दुष्कर शक्ति हुन् भनेर भनिएको छ, यति चाहिँ नि प्रतापीको रूपमा व्याख्या गरिएको छ मायालाई होइन। त्यो मायालाई पनि नष्ट गर्ने सामर्थ्य यदि कसैमा छ भने, त्यो माया रूपी असुरलाई नष्ट गर्ने सामर्थ्य यदि कसैलाई कसैमा छ भने पनि, त्यो छ केवल गणेश मा छ, गणपतिमा छ। यसर्थ गणपतिका उपासकहरू मायाबाट सहजै पार हुन्छन्, सहजै पार हुन्छन्। शान्तिनुको अर्थमा लिएको होइन है, भन्न त अब धुमावतीको कुरो गर्दाखेरि पनि त्यही भन्यो, बगलामुखीको कुरो गर्दा पनि त्यही भन्यो, मायाबाट होइन, अन्ततिर मायाबाट अलग हुने भन्ने कुरो हुन्छ, मायाबाट पार लाग्ने भन्ने कुरो हुन्छ, तर गणेशका उपासकहरूमा गणेश स्वयं आफैले के गर्नुभएको छ, माया रूपी असुरलाई नष्ट गर्न उहाँको प्रादुर्भाव भएको छ। शान्तिनु कुरो होइन, मायासुरको वध गर्नेवालाको गणेश होइन त, शास्त्र हेरौँ, पुराण हेरौँ, बकाइदा त्यसमा वर्णन छ, त्यत्तिकै त वर्णन। मैले शास्त्र प्रमाणलाई आफ्नो भाषामा आफ्नो भाष्य गर्न खोजेको होइन, यो भाष्य आफ्नो एउटा भाष्य छ, त्यो भाष्य तरिकाले गरिरहेको छ। अब यहाँ मैले आठवटा भने भनेर भन्नु होला, तर मुद्गल पुराणले के पनि भनेको छ भने, महागणपतिको आठ करोड अवतार छ भनेर व्याख्या गरेको छ। मूल अवतार भनेको चाहिँ आठवटा भनेर, त्यो मध्येको मूल अवतार भनेको आठवटा भनेर भनेको छ। मैले सङ्ख्यात्मक हिसाबमा एउटा जानकारी होस् भन्ने पनि हिसाबले मैले हजुरलाई राखेको हुँ। र कतै कतै गणेशलाई होइन, गणेशलाई गुणेश भनेर पनि व्याख्या गरेको छ। ब्रह्मणे सृष्टिकर्तृतु पालकाय च विष्णवे सहत्रैमे हरायैव गुणेशाय नमो नमः भन्ने छ, गुणेश लेखिया छ त्यहाँ। गुणका ईश भनेको सम्पूर्ण गुण मात्र होइन, गुण गुण भनेको तिनवटा गुण, सत्व, रज र तम, यी तिनै गुणको होइन, गुणका ईश्वर अधिष्ठान शक्ति पनि के हुन्, स्वयं गणेश हुन् भनेर पनि व्याख्या गरे, जो मुद्गल पुराणको मैले आधारले भनेको। गणेशलाई गुणको आधारमा पनि, साङ्ख्यको आधारमा पनि, वेदान्तको आधारमा पनि, सर्वम खल्विदम ब्रह्मको आधारमा पनि, त्यसपछि पाञ्चायन देवताको आधारमा पनि, यो चाहिँ एकदमै अनौठो विषय हो, किनभने सबैले के भन्छन् आफ्नो एकेश्वरवादको सिद्धान्तको निमित्त पनि गरिएको देखिन्छ, तथापि पनि यसले राख्ने साङ्केतिक अर्थको पनि हुन्छ। यत्तिकै आफ्नो इष्ट देवतालाई मूल रूपमा मान्नको निमित्त होइन, अरू देवताहरूलाई खण्डन गर्नको निमित्त मात्रै शास्त्रहरू प्रतिपादन गरेको हुँदैन, त्यसका भित्र अन्तर्निहित विषय पनि हुन्छन्। यो अन्तर्निहित विषयतिर पनि गर्दिनँ, र अर्को गणको अन्तिममा जाउँ। गणपति भनिसकेपछि गण गले सिद्धि बुझाइरहेछ र णले बुद्धि बुझाइरहेछ, दुवै का स्वामी पति होइन त, गणेशका दुईजना श्रीमती भनेर व्याख्या गरिन्छ नि, बुद्धि र सिद्धि, रिद्धि सिद्धि भन्यो त्यहाँ, त्यसको अर्थ बुद्धि र सिद्धि हो, सिद्धि र बुद्धि होइन, त्यो दुवैको स्वामीको भन्दाखेरि स्वयं गणपति। यसर्थ त्यहाँ सिद्धि र बुद्धि पनि व्याख्या गर्यो, त्यहाँ सिद्धि भनेको सिद्धि भइहाल्यो, त्यहाँ चाहिँ मोक्ष, किनभने सिद्धिको भागमा के पर्दछ, होइन मुद्गल पुराणलाई मैले आधार लिएँ भने धर्म अर्थ काम मोक्ष यो सिद्धिको जिम्मामा राख्नु भएको छ गणपतिले, बुद्धिको जिम्मामा 14 विद्याहरू र 64 कलाहरू चाहिँ बुद्धिको जिम्मामा छोड्नु भएको छ। यो दुवैको रिद्धि र सिद्धिको स्वामी को हो भने स्वयं गणपति हो। त्यही भएर यता सिद्धि मार्फतबाट उहाँ मुक्ति पनि दिनुहुन्छ, यता बुद्धि मार्फतबाट उहाँ भुक्ति पनि दिनुहुन्छ। यसर्थ उहाँ भुक्ति मुक्तिका स्वामी हुनुहुन्छ, उहाँ भुक्ति मुक्तिका स्वामी हुनुहुन्छ। इह लोकमै अन्त जानु पर्दैन, यही लोकमा गणपतिका उपासकहरू हजुरले देख्नुभएको छ भने बकायदा चाहिँ नि भौतिक रूपमा पनि सम्पन्न भएको देख्नुहुन्छ र आध्यात्मिक रूपमा पनि स्वयं गणपतिको बलद्वारा उहाँले उचाल दिनुभएको, उहाँको काम उचाल दिने हो, साधकको भार पनि खेप्न सक्ने क्षमता छ। यसर्थ त उहाँ गजानन भनिएको, गजाननका पनि अर्थ छन्, म त्यसको मेरो विषयमा जानेछु। होइन हात्ती किन देखाएको, हात्ती सबैभन्दा प्रबल, सबैभन्दा प्रबल, सबैभन्दा बलियो, सबैभन्दा शक्तिशाली भनिएको नि, सबैभन्दा शक्तिशाली शक्तिको रूपमा त्यहाँ व्याख्या गरेको, सर्वशक्तिमानको रूपमा व्याख्या गरेको। तर आफ्ना उपासकलाई के गर्नुहुन्छ, उचालिदिनुहुन्छ, आफ्नो शक्तिद्वारा आफ्नो सामर्थ्यद्वारा आफ्नो उपासकलाई उचालिदिनुहुन्छ। उचालिदिँदाखेरि त उहाँको हात परेको छ, उहाँको हात परिसकेपछि जतिसुकै जड होस्, हेर्नुहोस् त जतिसुकै जड होस्, भुक्ति पनि पाएको छ, मुक्ति पनि पाएको हुन्छ। त्यो स्वाभाविक गुण हो, भुक्ति र मुक्ति भनेर अन्ततिर सिद्धान्त त व्याख्या हुन्छ होला तन्त्रमा, तर भुक्ति र मुक्ति यदि सहजै तरिकाले अनुभूति गम्य तरिकाले यदि बुझ्ने छ भने अरू अरू भुक्ति र मुक्ति दिनुहुन्छ भनेर होइन त्यहाँ चाहिँ नि श्लोकमा पढेर गर्नु होला, तर त्यसको अनुभूतिमा उत्रिने हो भने त्यो सहज यदि हजुरहरूले महागणपतिको उपासकहरू देख्नुभएको छ भने सहजै भुक्ति र मुक्ति सहजै प्राप्त भएको देखिन्छ, सहजै प्राप्त भएको देखिन्छ। त्यो उहाँको विशेषता हो, किन उहाँ सर्वशक्तिमान हो, उहाँ गजानन हो, उहाँ भारी हो, भारी भनेको सर्वशक्तिमान। त्यो भारीमा उपासकहरू जतिवटा उपासक बसे पनि केही फरक पर्नेवाला छैन, जतिसुकै भारी भरकम संस्कारित होइन क्लिष्ट साधक बसे पनि गणपतिको त्यो जुन सामर्थ्य छ त्यो सामर्थ्यले ऊ जहिले पनि के हुन्छ उत्रिरहेकै हुन्छ, माथि उत्रिरहेको हुन्छ। त्यो अर्थको रूपमा पनि महागणपतिको रूपमा लिइन्छ। यो विषयमा हामी भोलि पनि चर्चा गर्नेछु, म दुईवटा तत्त्वबाट मैले गणपतिलाई बुझाउने यहाँहरूमा प्रयत्न गरिरहेको छु। आज नै श्रोता, फेरि पनि म यहाँहरूलाई भजनको श्रृङ्खलामा जोड्न चाहन्छु, स्वीकार्नुहोस् यो भजन।

कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 सम्म भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1 सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98511-0293, 98511-0293।

0: हजारमा दिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: दिस होम, खुसीको कनेक्सन।
2: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11:00 सम्म भजन श्रवण, 11:00 देखि 11:30 सम्म ध्यान साधना, 11:30 देखि 12:00 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12:00 देखि 12:30 सम्म भजन गायन। थप जानकारीका लागि 01437614 3 01437614 3 ओम आश्रम बुढानीलकण्ठ 1।
3: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
4: सुमिरन एफएम
3: 100.9 MHz।
5: आदरणीय श्रोता, यहाँहरू अहिले सुमिरन एफएम 100.9 MHz सुनिरहनु भएको छ। म प्रस्तुत नारद भण्डारी यहाँ समक्ष गणेशको चर्चा लिएर आइरहेको छु। आज कन्नरनाथ, उहाँको प्राकट्योत्सव, महागणपतिको प्राकट्योत्सव, प्राकट्यको महत्त्वको विषयमा चर्चा गरिरहेका छौँ। र चतुर्थी तिथि, होइन, हिजो हरितालिका तिज थियो, होइन, र आज चतुर्थी, आज गणेश, महागणपतिको प्रादुर्भाव भएको दिन। तन्त्रले पनि आजकै दिन, होइन, भाद्र मासको चतुर्थी तिथिमा महागणपतिको प्राकट्य भएको भनेर आगम रहस्यले पनि भनेको छ, शक्ति सङ्गम तन्त्रले पनि भनेको छ। है, यो शक्ति सङ्गम तन्त्रले व्याख्या गरेको कुरा मैले यहाँहरूलाई मैले भनिरहेको छु। गणेशको नाम विनायक पनि राखिएको छ नि। नायक भनेको नायकत्व भन्छौँ नि हामी, लिडर, होइन, नायकत्व भनेपछि लिडर भनेको त्यो अगुवा, त्यो अगुवाको रूपमा लिइन्छ। यदि देवताहरूका पनि अगुवा कोही हुनुहुन्छ भने त्यो भनेको विनायक। यसर्थ गणेशलाई विनायक भनिन्छ। दुईवटा अर्थ लाग्दछ, एउटा नायकत्व र अर्को बी भन्नेले के गरिरहेको छ भने विगतो नायको यस स्वेच्छाचारी विनायक भनेर भनिएको छ। जसको कोही स्वामी छैन, जसको कोही नायक छैन, उसको नाम के हो? विनायक हो। बुझ्नुहोस् है, विनायकको अर्थ हुन्छ बी भन्नेले। जस्तो हामी भन्छौँ नि बी भन्ने उपसर्ग त्यहाँ लाग्यो, त्यो बी भनेको छैन भन्ने अर्थमा नायक, जसको कोही नायक छैन, जो आफैमा स्वतन्त्र छ, पूर्ण रूपमा स्वतन्त्र छ, होइन, जसको कोही अरू स्वामी छैन, ऊ स्वयं के हो? विनायक हो भन्छ। जसको नायक छैन, विनायक भनेको यसले के देखाउनु भयो? यो संसारमा एउटा मात्रै तत्त्व स्वतन्त्र छ, एउटा मात्रै स्वतन्त्र तत्त्व छ, अरू सबै परतन्त्र हुन्, त्यही स्वतन्त्रको अधीनस्थ मात्रै हुन्, अरू सबै चाहिँ नि के हुन्? दास हुन्। केवल एउटा मात्रै स्वामी छ संसारको, त्यो स्वामी भनेकै विनायक हुन्। यसर्थ गणेश सम्पूर्णका के हुन्? सम्पूर्ण देवताका पनि, मैले भने अघि नै मैले अर्थ लगाइसकेँ, देवताका पनि, ब्रह्मलोकमा विचरण गर्ने देवताका पनि स्वामी यदि कोही हुनुहुन्छ भने को हुनुहुन्छ? महागणपति हुनुहुन्छ। उहाँको सामर्थ्य बेगर कसैले हल्लिने पनि सामर्थ्य राख्दैनन्। उहाँको निर्णय अन्तिम निर्णय हो, उहाँको निर्णय अन्तिम निर्णय, उहाँको इच्छा अन्तिम इच्छा हो। र उहाँले आँट्नु भएपछि, उहाँको कृपा छ भने नि, उहाँको कृपा दृष्टि यदि शिरमा छ भने कसैले पनि यो संसारमा कुनै त्यस्तो तत्त्व छैन, स्थावर जङ्गमदेखि लिएर ब्रह्मलोक पर्यन्त कुनै त्यस्तो चाहिँ तत्त्व छैन जसले उहाँको इच्छा बेगरको कुनै कार्य गर्न सकोस्। किन? किनभने सबै परतन्त्र छन्, सब जड हुन्, चेतना त केवल महागणपति मात्रै हो। कसैमा केही चेतना छ देखिरहनु भएको छ भने त्यो महागणपति हो। चैतन्यता छ भने महागणपति हो। याद गर्नुहोस्, जुन शब्द प्रयोग गरिन्छ श्वेता स्वरूप उपनिषद्ले, फेरि म हजुरहरूलाई सम्बन्ध गर्छु, जुन शब्द छ नि, प्रकृति पुरुष छ र ती दुइटैलाई प्रेरणा दिने प्रेरक तत्त्वको रूपमा जुन ब्रह्मको व्याख्या भएको छ, त्यो प्रेरक तत्त्व भनेको, प्रेरणा दिने तत्त्व भनेकै महागणपति हो। श्वेता स्वरूप उपनिषद्ले जुन प्रेरक तत्त्वको रूपमा व्याख्या गरेको छ, त्यो प्रेरक तत्त्व भनेको को? स्वयं महागणपति। किन? गणपतिको काम प्रेरणा दिने हो। प्रेरणाको बीज कहाँ हालिन्छ? बुद्धिमा हालिन्छ। यसर्थ उहाँ कसको स्वामी हो? बुद्धिको स्वामी हो। बुद्धिको स्वामी भनेर किन व्याख्या गरियो? किन सिद्धिका स्वामी भनेर व्याख्या गरियो? गणेशका 8 जुन रूपमा अष्ट पास मात्रै होइन, अष्ट सिद्धि पनि छन्। त्यो अष्ट सिद्धिका स्वामी पनि को हुन्? स्वयं महागणपति हुन्। त्यत्तिकै त्यसरी त्यो नाम दिएर आफ्नो भावावेशमा, मैले भने तन्त्रमा त्यत्तिकै भावावेशमा नाम दिँदैन, त्यत्तिकै भावावेशमा दिँदैन। यसो हामी भन्छौँ नि, तिमी नै मेरो आमा, तिमी नै मेरो पिता, भावावेशमा भन्नेको विषय हुनसक्ला कतैतिर भक्तितिर। भक्तिमा हुन्छ त्यो भावावेशमा, आफ्नो परमात्मालाई सम्पूर्ण आफ्ना सखा पनि तिमी हौ, माता पनि तिमी हौ, पिता पनि तिमी हौ भन्न सकेला। तर तन्त्रमा चाहिँ त्यस्तो व्याख्या भएको हुँदैन, व्याख्या गरिँदैन। किन व्याख्या गरिँदैन? किनभने प्रत्येकको कुनै न कुनै मौलिक त्यहाँभित्रको अर्थ हुन्छ, त्यसलाई गुढार्थ भन्छौँ कि हामी। त्यो गुढार्थ भनेको के हो भन्ने कुरा तन्त्रबाट हामीले हेर्नुपर्छ। तर बुद्धिलाई प्रेरणा दिने काम के गर्दछ, कसले गर्नुहुन्छ भन्दाखेरि गणपतिले दिनुहुन्छ। बुद्धि आफैमा जड हो, साङ्ख्यमा फेरि भन्दैछु, बुद्धि आफैमा जड हो, तर त्यो बुद्धिलाई प्रकाशित गर्ने जुन तत्त्व छ, प्रेरणा छ, त्यो प्रेरणा भनेकै चेतनाद्वारा महाचैतन्य तत्त्वबाट हुन्छ। त्यो चैतन्य भनेकै गणपति, ब्रह्मरूप गणपति, यसर्थ महागणपति भन्यो। किनभने उहाँलाई विनायक पनि भन्यो, किनभने उहाँको अर्को कुनै स्वामी छैन, अर्को कुनै नायक छैन, उहाँ स्वयं आफै पर स्वतन्त्र हुनुहुन्छ। उहाँ स्वेच्छाचारी हुनुहुन्छ भनेको उहाँ पूर्ण स्वतन्त्र हुनुहुन्छ, उहाँको अर्को कुनै स्वामी छैन, यसर्थ उहाँलाई गणपति भन्यो, गणेश भन्यो। शब्दको पछाडि ईश, शब्दको पछाडि पति त्यत्तिकै लाग्दैन, त्यसले अर्थ हो उहाँ अन्तिम स्वामी हो, केवल एक, एक हो ब्रह्म, द्वितीय हो नास्ति, केवल एक एउटा मात्रै ब्रह्म छ, त्यो ब्रह्म भनेकै महागणपति हुनुहुन्छ। र प्रेरित्वा भनेर जुन हुन्छ नि, प्रेरकको रूपमा जुन व्याख्या गरेको छ श्वेता स्वरूपनिषद्ले, र वेदले जुन भन्दछ सर्वम खल्विदम ब्रह्म भनेर जुन भन्दछ, त्यो भनेकै गणेशलाई बुझाउन खोज्यो। सम्पूर्णमा गणेश हुनुहुन्छ, किन सम्पूर्ण गणेशकै शक्तिद्वारा सम्पूर्ण जगत के भइरहेको छ, चालित भइरहेको छ। यो विषय महत्त्वपूर्ण हो, यसलाई एकदम महत्त्वका साथ हामीले बुझ्नुपर्छ। महागणपतिको साधना गर्दा के हुन्छ, उज्ज्वल बुद्धि प्राप्त हुन्छ, उज्ज्वल बुद्धि प्राप्त हुन्छ, सात्विक बुद्धि प्राप्त हुन्छ, बुद्धि सात्विक हुन्छ। उपासना गर्दा के हुन्छ, रिद्धि र सिद्धि दुवै प्राप्त हुन्छ, अर्थात् भुक्ति र मुक्ति दुवै प्राप्त हुन्छ। उपासना गर्नुहोस् अनि थाहा भइहाल्छ, मैले भनिरहनै पर्दैन। यदि चैतन्य मन्त्र प्राप्त गर्नुभएको छ, सद्गुरुबाट प्राप्त गर्नुभएको छ, र नियमपूर्वक उपासना गरिरहनु भएको छ भने आफ्नो मन्त्रले अथवा परमात्माले आफ्नो गुण आविर्भाव गर्न थाल्नुहुन्छ। यदि थाल्नुहुन्न भने मन्त्रशास्त्र झुटो हुन थाल्दछ। मन्त्रशास्त्र झुटो होइन, झुटो हुँदैन। उपासनामा उत्रिनुहोस्, यो सबै सम्पूर्ण चाहिँ गुणहरूको स्वयं के हुन थाल्दछ भने यसको सङ्केत हजुरहरूले पाउन थाल्नुहुन्छ। अर्को गणपतिलाई अथवा गणेशलाई के पनि भनिएको छ भने गणपति होइन, जीव र आत्माका पति भनेर भनिएको छ। जीव भनेको यो जीव समुदाय, यो सङ्ख्य नै अर्थ लाग्ला वेदान्तको अर्थमा लाग्ने भनेको, हरेक सम्प्रदायकोबाट, हरेक मार्गबाट गणेशलाई, हरेक मार्गको एउटै मात्रै प्रतिपाद्य विषय यदि छ भने त्यो स्वयं गणपति हुन् भनेर भन्न खोजेको। मुद्गल पुराणले वेदान्तबाट पनि गणपतिलाई प्रमाणित गरेको छ, शक्तिबाट पनि गरेको छ, साङ्ख्यबाट पनि गरेको छ, हेर्नु है, कथानक रूपबाट पनि गरेको छ, र पाञ्चायन देवताको मूलको रूप पनि व्याख्या गरेको छ। यो कुनै पनि अर्थ मेरो होइन, म कुनै पनि अर्थ मेरो चाहिँ नि अर्थमा मैले लिएको छैन। यो प्रत्येकमा हजुरहरूले मुद्गल पुराण हेर्नुभयो भने मुद्गल पुराण आफैमा महत्त्वपूर्ण पुराणको रूपमा लिइन्छ। स्वयं कृष्णद्वैपायनले रचना गर्नुभएको पुरा होइन, पुराण मध्येको एउटा विशिष्ट पुराण के हो, मुद्गल पुराण हो। त्यही भएर मुजगल पुराण हजुरले हेर्नुभयो भने त्यहाँ स्पष्ट रूपमा चर्चा आउँछ। आदरणीय श्रोता, फेरि पनि यहाँहरूलाई म भजनको श्रृङ्खलामा जोड्न चाहन्छु, स्वीकार्नुहोस् यो भजन।

कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 सम्म भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1, सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98511-0293, 98511-0293।

0: 3000मा
1: दिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
2: दिस होम खुसीको कनेक्सन।
3: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11:00 भजन श्रवण, 11:00 देखि 11:30 ध्यान साधना, 11:30 देखि 12:00 सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12:00 देखि 12:30 भजन गायन। थप जानकारीका लागि 01437614 01437614 ओम आश्रम बुढानीलकण्ठ 1।
4: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
5: सुमिरन एफएम
4: 100.9 MHz।
6: आदरणीय श्रोता, यहाँहरू अहिले सुमिरन एफएम 100.9 MHz सुनिरहनु भएको छ। म आज महा गणपतिको विषयमा चर्चा गरिरहेको छु। आज गणेश चतुर्थी, विशेष दिन, विशेष पर्व, गणेश उपासकहरूको निमित्त एउटा महत्त्वपूर्ण दिन। यो महत्त्वपूर्ण दिनमा मैले महा गणपति कन्नडनाथ नाथ परम्पराका आदिगुरु 84 सिद्धमध्येमा होइन नवनाथमा पर्नुहुन्छ, 84 सिद्धमा नि पर्नुहुन्छ। मैले उहाँको बारेमा आज चर्चा गरिरहेको छु। मैले एउटा विषय राखेँ, अनौठो विषय पनि राखेँ। हामी सामान्यतया गणेश भनेपछि हामीले पार्वती, शिव पार्वतीका पुत्रको रूपमा लिन्छौँ। यो विषय मैले प्रसङ्ग अगाडि पनि लिइसकेको छु, व्याख्या गरिसकेको छु। यदि हजुरहरूले श्रृङ्खलाबद्ध मेरो कार्यक्रम सुन्नुभएको हो भने, हामीले गणेशलाई सामान्यतया शिव र पार्वतीको सन्तानका रूपमा हामीले बुझेका छौँ। तर म हजुरहरूलाई जानकारी गराउँ, गणेश आदि गणपति, ब्रह्मस्वरूप गणपति हुनुहुन्छ। अघि मैले भने सबै पाञ्चायन देवताका पनि ईश हुनुहुन्छ, भनेको शिवको पनि ईश हुनुहुन्छ। मुद्गल पुराणका अनुसार शिव पनि स्वयं महागणपतिका अंशरूप कलामसँग हुनुहुन्छ भनेर भनिएको छ। मुद्गल पुराणलाई मैले आधार मानेर भन्यो भने, स्वयं पार्वती र शिव दुवैको उपासनाको फलरूप गणेश कुमारले उपासना गर्नुभएको छ, महागणपतिको उपासना गर्नुभएको छ, र महागणपतिले शिव र पार्वतीलाई वरदान दिनुभएको छ कि म तपाईँको पुत्र रूपमा जन्मिनेछु भनेर भनिएको छ। मैले मुद्गल पुराण लिएको है, मुद्गल पुराणलाई प्रमाण लिएको। त्यही भएर गणपति छोराको रूपमा त अवतरित हुनुभएको मुद्गल पुराणको अनुसार। त्यति मात्रै होइन, मुद्गल पुराण भनेर जुन मैले भन्छु, मुद्गल भनेको महागणपतिका अत्यन्तै विरलै चाहिँ उपासक भक्त, पराभक्तमध्येको एक भक्त होइन मुद्गल हुनुहुन्थ्यो। अनि उहाँको प्रसङ्ग किन आउँछ भने, हामीले मुद्गल पुराणमै पनि हामीले देख हेर्न सक्छौँ, जब दक्ष प्रजापति, जब सतीदेवीका पिता दक्ष प्रजापतिले, जब शिवले सम्मान नगरेको, ससुरालाई सम्मान नगरेको भन्ने भइसकेपछि एउटा ठुलो आयोजना गर्नुहुन्छ। त्यो आयोजना गर्दाखेरि होइन आयोजना गर्नुहुन्छ र त्यो आयोजना गरिसकेपछि त्यहाँबाट जुन विध्वंस भएर उहाँ हुन्छ नि, अब सहिदेवीले त्यहाँ होइन अग्नि समाधि लिनुभएको, अनि समाधि लिइसकेपछि शिव रिसाउनु भएको होइन, त्यसपछि रुद्रलाई पठाउनु भएको, अनि त्यसपछि दक्ष प्रजापतिको शिर काटिएको, यो सबै घटना छ नि। यो घटना किन भयो मुद्गल पुराणले, यो किन भयो घटना भन्दाखेरि, राम्रो काम थियो नि त, उपासना यज्ञ गर्नु भनेको नराम्रो काम हो त, यसो बुझ्नुहोस् त, यसो हेर्नुहोस् त, यज्ञ गर्नु, तप गर्नु, चाहिँ नि अनुष्ठान गर्नु भने नराम्रो हो त, नराम्रो हो त, होइन नि। एउटा शिवलाई मात्र नबोलाएको, अरू सबैलाई त बोलाइएको थियो नि त, देवी देवता त बोलाइएको थियो। त्यत्रो ठुलो अपराध त होइन, हेर्नुहोस् है, त्यत्रो ठुलो अपराध होइन। यज्ञ अज्ञाति गर्दा, भगवान्को कर्म गर्दा पनि कहीँ नराम्रो हुन्छ त, हुँदैन नि। हामीले केवल शिवलाई हेरेर मात्रै के गर्यौँ भने, हामीले व्याख्या गर्दै आएछौँ कि त्यो घटनालाई, त्यो घटना हेर्नुहोस् त, परमात्माको उपासना गर्ने, जहाँ ब्रह्मको उपासना भइरहेको छ त्यहाँ गलत हुन्छ, हुँदैन नि। तर किन त्यत्रो विध्वंस मच्यो, सतीदेवी किन गएर हाम फाल्नुभयो होइन, किन चाहिँ नि अग्नि समाधि लिनुभयो, अनि शिवले किन चाहिँ नि रुद्रलाई पठाएर उसको चाहिँ दक्ष प्रजापतिको शिर काट्यो, यसको घटनाको पछाडिको जुन कारण के हो थाहा छ? त्यो कारण भनेको, दक्ष प्रजापतिले उपासना गर्दा उहाँले उपासना अथवा सुरुवात, त्यो उपासनाको सुरुवात कसको गर्नु पर्थ्यो भने, गणेशको गर्नु पर्थ्यो। गणेशको साधनै नगरिकन, गणेशलाई आह्वानै नगरिकन, गणेशको अनुमति नै नलिकन के गरिएको छ, अनुष्ठान सुरु गरिएको छ। यहाँ त्यही भएर त तन्त्र खतरनाक हो भनेर भन्नेको त्यही त हो नि। यदि गुरु आज्ञा छैन भने, गुरु आज्ञा नलिकन गरिएको चाहिँ नि अनुष्ठानबाट के प्राप्ति हुन्छ, त्यो भनेको विघ्न नै प्राप्त हुन्छ, विघ्न नै प्राप्त हुन्छ। विघ्न भएन, त्यो विघ्नहर्ता तत्त्वलाई आज्ञा लिनु पर्दैन, त्यो विघ्नहर्ताको उपासना गर्नु पर्दैन, त्यो विघ्नहर्तालाई त्यहाँ आह्वान गर्नु पर्दैन। त्यही भएर आज हेर्नुहोस् त, हामी हरेक कर्मकाण्डमा के गर्छौँ, गणेश अनिवार्य रूपमा हामी गणेशको उपासना गर्छौँ। किन गरेको, आउने जुन विघ्न छ त्यो विघ्नको जिम्मा हजुरले लिनुहोस्, यो निर्विघ्न सम्पन्न होस् परमात्मा भनेर हामीले भन्छौँ नि। निर्विघ्न भन्ने शब्द, त्यो निर्विघ्नता दिनेवाला को हो नि त, त्यो निर्विघ्न दिनेवाला जुन शक्ति हुनुहुन्छ उहाँ महागणपति हुनुहुन्छ। महागणपति बेगरको उपासना निष्फल मात्रै भएर घाँटी नै काटिनु परेन दक्ष प्रजापतिको। दक्ष प्रजापति चान्चुन व्यक्ति थिएनन्, याद गर्नुहोस्, दक्ष प्रजापति चान्चुन व्यक्ति, जस्तै रावण चान्चुन व्यक्ति थिएनन्, महाज्ञानी थिए, त्यस्तै दक्ष प्रजापति नि महाज्ञानी थिए, त्रिपुरा सुन्दरीका साधक थिए दक्ष प्रजापति, शक्ति उपासक थिए, ज्ञानी थिए। कसरी ज्ञानी थिएनन्, त्यत्रा शक्तिहरूलाई पुत्री रूपमा ग्रहण गर्नको निमित्त कति तप थियो होला, कति चाहिँ ज्ञान थियो होला। हामी त्यो हामी एउटा कथामा मात्रै अल्झेका छौँ, त्यसको अन्तर्निहित विषयतिर हामी जहाँ गएकै छैनौँ। दक्ष प्रजापति स्वयंले गणेशको प्रार्थना नगर्ने भएको कारणले गर्दाखेरि, अज्ञानवश गुरु आज्ञा नलिएको कारणले गर्दाखेरि, होइन, गुरु आज्ञा नलिकन उपासना अथवा चाहिँ कुनै अनुष्ठान गर्ने भएको कारणले गर्दा त्यो अनुष्ठानले विपरीत फल दिएको, यसर्थ तन्त्र जिस्किने विषय होइन भनिएको। त्यहाँ तन्त्र उपासना भएको थियो, तन्त्र उपासना भएको थियो। कसैले भन्छ दक्ष प्रजापतिलाई वेद मार्गबाट जानुभएको भनेर भनिन्छ है, होइन, उहाँ वेद मार्गी हुनुहुन्थ्यो, शिव चाहिँ नि शाक्त मार्गी हुनुहुन्थ्यो, वेद मार्गीलाई मन परेन शाक्त मार्गीको, किनभने अगोरी शिव त्यो मन नपरेपछि ज्वाइँ मन नपरेको भनिने कथा पनि आउँछ, नआउने होइन। तर अन्तर्निहित रूपमा जे जति मार्ग गरिरहनु भएको छ, होइन, देखिन्छ, दक्ष प्रजापतिको पनि एउटा चाहिँ शक्ति साधनाका विषयहरू त्यहाँ देखा पर्दछ, देखा परेको देखिन्छ विभिन्न उसमा। अन्ततिर जान्न, उहाँले मुद्गल पुराण अनुसार मैले भनिरहँदा उहाँले के गर्नु बिर्सिनुभयो, गणेशको प्रार्थना गर्न बिर्सिनुभयो। प्रार्थना नभएपछि के हुन्छ, बुद्धिलाई आफ्नो स्वामीको, आफ्नो स्वामीको उपासना नभएपछि बुद्धिलाई रिस उठ्यो कि रिस उठेन, श्रीमतीलाई त रिस उठ्यो गणेशको श्रीमतीलाई, अनि बुद्धिले के गरिदिनु भयो, दक्ष प्रजापतिको बुद्धि भ्रमित गरिदिनु भयो। भ्रमित गरिदिइसकेपछि उसको भएको शिवसँग रिस त्यही भएर उठेको, त्यही भएर उठेको। त्यही भएर आफ्नै छोरीलाई त्यत्रो के भन्नुभयो होला, त हेर्नु त बुद्धिमा के प्रवेश, बुद्धि कसरी प्रवेश गरिदिनु भयो दक्ष प्रजापतिको, कि आफ्नै छोरीलाई सुन्न नहुने शब्दहरू बोलिदिनु भयो, जुन कुरो सुन्न नसकेर के भयो, गएर चाहिँ अग्निमा हाम फालिदिनु भयो। हाम फालिसकेपछि पनि आएर के गरिदिनु भयो, अब त्यो त्यसपछिको त परिणाम घाँटी नै काटिनु पऱ्यो। घाँटी काटेपछि जब उहाँलाई थाहा भयो यस्तो यस्तो भयो भनेपछि उहाँलाई मुद्गलले, मुद्गल ऋषिले के गर्नुभएको छ, महागणपतिको होइन बारेमा उहाँले के गर्नुभएको छ, ज्ञान दिनुभएको छ, जुन कुरा मुद्गल पुराणमा उल्लेख छ। यो विषय महत्त्वपूर्ण विषय हो, यो विषय धेरै चर्चा पनि भएको थिएन होला हजुरहरूले, सम्भवतः अब जान्नुभएको त जान्नुभएको होला, म यति चाहिँ विश्वस्त छु कि धेरै व्यक्तिहरूलाई यो पृष्ठभूमि छ, यो पृष्ठभूमि थाहा थिएन। तर गणपतिको साधना अनिवार्य रूपमा हरेक अनुष्ठानमा पहिला गणपतिको उपासना हुनैपर्छ, गणेशको आह्वान हुनैपर्छ, त्यो

यहाँ भौतिक गुरुको आज्ञा त लिने एउटा यो परिपाटी छ नै, तथापि पनि महागणपतिको पनि के लिएको छ, अनुमति लिएर हामीले के गर्ने गरेका छौँ। हाम्रा हरेक वेद हुन् कि निगम हुन् कि आगम हुन्, दुइटै मार्गमा गणपतिको आह्वान अनिवार्य मानिएको छ। किन? किनभने त्यसबाट हामीलाई विघ्न, हामीले जुन विघ्न छ त्यो विघ्नको हर्ता, विघ्नहर्ताको रूपमा कसलाई लिन्छ भने गणपतिलाई लिन्छ। यसर्थ गणेशको नाम विघ्नहर्ता पनि हो। आज महागणपतिको प्राकट्य भएको दिन, आज महागणपति कन्नडनाथको नाथ परम्पराका सिद्ध गुरु आदिगुरु कन्नडनाथको विशेष पूजन दशमा विद्या सिद्धपीठमा भइरहेको छ। उक्त कार्यक्रमको बारेमा यहाँहरूलाई मैले जानकारी दिँदै आजको यस कार्यक्रमबाट म बिदा माग्ने अनुमति माग्छु। अलख निरञ्जन, अलख निरञ्जन, अलख निरञ्जन आदेश।

कौलतन्त्र मार्गबाट ब्रह्म साक्षात्कारको अभिलाषा भएका जिज्ञासुहरूका लागि हाम्रो यस गृहकाली साधना सिद्धपीठ सदैव खुल्ला रहेको जानकारी गर्दछौँ। प्रत्येक शनिबार दिउँसो 2 बजेदेखि 2:30 भजन श्रवण, 2:30 देखि 3 बजेसम्म जप ध्यान, 3 बजेदेखि 3:30 सद्गुरुदेव कमलयोगीबाट प्रवचन, 3:30 देखि 4 बजेसम्म भजन गायन। थप जानकारीका लागि गृहकाली साधना सिद्धपीठ बुढानीलकण्ठ 1, सम्पर्क नम्बर 01-4376143, 01-4376143, 98511-0293, 98511-0293।

0: हजारमा डिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: डिस होम, खुसीको कनेक्सन।
2: योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11:00 सम्म भजन श्रवण, 11:00 देखि 11:30 सम्म ध्यान साधना, 11:30 देखि 12:00 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12:00 देखि 12:30 सम्म भजन गायन। थप जानकारीका लागि 01437614143 01437614143 ओम आश्रम बुढानीलकण्ठ 1।
3: बुढानीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
4: सुमिरन एफएम
3: 100.9 मेगाहर्ज।

0: तपाईँलाई फ्लेक्स प्रिन्ट, फ्लेक्स बोर्ड, भिनाइल प्रिन्ट, वान वे भिजन लाइट बोर्ड, 2D 3D लाइट बोर्ड, स्टिल लेटर बोर्ड, ब्रास लेटर सम्बन्धी सेवा चाहिएको छ?
1: ओहो, यति धेरै सेवा एकै ठाउँमा पाइन्छ र?
0: ल, किन नपाउनु? हाम्रै बुढा नीलकण्ठ भङ्गालमा रहेको कान्तिपुर आर्टमा यी सबै सुविधा पाइहालिन्छ नि।
2: त्यति मात्रै हो र, स्कुलका लागि आवश्यक सिल्ड, मेडल, कप, टोकन अफ लभ, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, प्रमाणपत्र प्रिन्ट लगायतका सेवा पनि एकै ठाउँमा पाइन्छ। साथै इभेन्टका लागि आवश्यक साउन्ड सिस्टमको पनि व्यवस्था छ।
0: सम्पर्क क्रान्ति कुमार महतो, कान्तिपुर 8, बुढानीकण्ठ 2, भङ्गालेश्वर चोक, भङ्गाल। फोन नम्बर 01-4371-498, 98-510-37-880, 98-010-37-880। कान्तिपुर 8, भङ्गाल।

0: आफ्नै हेचरीमा उत्पादित गुणस्तरीय चल्ला, आफ्नै दाना फ्याक्ट्री अनि हामीसँग छ आफ्नै पोल्ट्री फार्म, जहाँबाट हामी उत्पादन गर्छौँ स्वस्थ अनि गुणस्तरीय कुखुराको मासु। यससँगै आधुनिक चिकन प्रशोधन र बिक्री केन्द्र। अब हाम्रो उत्पादन लागतमा गुणस्तरीय कुखुराको मासु तपाईँको ठाउँमा। बीएनजी पोल्ट्री सप्लायर्सद्वारा सञ्चालित सक्सेस हाइजेनिक चिकन मिट मार्ट। हात्तीगौडाबाट टोखा जाने बाटो विष्णुमती खोलाको पुलसँगै सम्पर्क 01-4376-248-4376-248।
1: लेटेस्ट अपडेट्स के लिए अल्ट्रा चैनल्स को सब्सक्राइब करें और बेल आइकन को प्रेस करें।

0: अच्छा चलता हूँ। अच्छा अच्छा सरपंच जी चले।
1: अपना ख्याल रखना।

0: तपाईँलाई फ्लेक्स प्रिन्ट, फ्लेक्स बोर्ड, भिनाइल प्रिन्ट, वान वे भिजन लाइट बोर्ड, 2D 3D लाइट बोर्ड, स्टिल लेटर बोर्ड, ब्रास लेटर सम्बन्धी सेवा चाहिएको छ।
1: ओहो, यति धेरै सेवा एकै ठाउँमा पाइन्छ र?
0: ल, किन नपाउनु? हाम्रै बुढा नीलकण्ठ भंगालमा रहेको कान्तिपुर आर्टमा यी सबै सुविधा पाइहालिन्छ नि।
2: त्यति मात्रै हो र, स्कुलका लागि आवश्यक सिल्ड, मेडल, कप, टोकन अफ लभ, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, प्रमाणपत्र प्रिन्ट लगायतका सेवा पनि एकै ठाउँमा पाइन्छ। साथै इभेन्टका लागि आवश्यक साउन्ड सिस्टमको पनि व्यवस्था छ।
0: सम्पर्क क्रान्ति कुमार महतो, कान्तिपुर 8, बुढानीकण्ठ 2, भंगालेश्वर चोक, भंगाल। फोन नम्बर 01-4371-498, 98-510-37-880, 98-010-37-880। कान्तिपुर 8, भंगाल।

0: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
1: सुमिरन एफएम
0: 100.9 मेगाहर्ज।

आफ्नै हेचरीमा उत्पादित गुणस्तरीय चल्ला, आफ्नै दाना फ्याक्ट्री अनि हामीसँग छ आफ्नै पोल्ट्री फार्म, जहाँबाट हामी उत्पादन गर्छौँ स्वस्थ अनि गुणस्तरीय कुखुराको मासु। यससँगै आधुनिक चिकन प्रशोधन र बिक्री केन्द्र। अब हाम्रो उत्पादन लागतमा गुणस्तरीय कुखुराको मासु तपाईँको ठाउँमा। बिएनजी पोल्ट्री सप्लायर्सद्वारा सञ्चालित सक्सेस हाइजेनिक चिकन मिट मार्ट। हात्तीगौँडाबाट टोखा जाने बाटो विष्णुमती खोलाको पुलसँगै। सम्पर्क 01-4376-248, 4376-248।

0: तपाईँलाई फ्लेक्स प्रिन्ट, फ्लेक्स बोर्ड, भिनाइल प्रिन्ट, वान वे भिजन लाइट बोर्ड, 2D 3D लाइट बोर्ड, स्टिल लेटर बोर्ड, ब्रास लेटर सम्बन्धी सेवा चाहिएको छ?
1: ओहो, यति धेरै सेवा एकै ठाउँमा पाइन्छ र?
0: ल, किन नपाउनु? हाम्रै बुढा नीलकण्ठ भङ्गालमा रहेको कान्तिपुर आर्टमा यी सबै सुविधा पाइहालिन्छ नि।
2: त्यति मात्रै हो र, स्कुलका लागि आवश्यक सिल्ड, मेडल, कप, टोकन अफ लभ, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, प्रमाणपत्र प्रिन्ट लगायतका सेवा पनि एकै ठाउँमा पाइन्छ। साथै इभेन्टका लागि आवश्यक साउन्ड सिस्टमको पनि व्यवस्था छ।
0: सम्पर्क क्रान्ति कुमार महतो, कान्तिपुर 8, बुढानीकण्ठ 2, भङ्गालेश्वर चोक, भङ्गाल। फोन नम्बर 01-4371-498, 98-510-37-880, 98-010-37-880। कान्तिपुर 8, भङ्गाल।

0: ओ मेरी चांदनी तू मेरी चांदनी।
1: पुरानो सँग नयाँ बाइक साट्न, पुरानो बेच्न, नयाँ बाइक किन्न, सर्भिसिङ गर्न अब टाढा जानै पर्दैन।
2: जेन्युन पार्ट सहित बजाज बाइकको सर्भिसिङ, सेल्स तथा एक्सचेन्ज, साथमा फाइनान्सको सुविधा पनि। एनटी अटो हब, रुद्रेश्वर चोक, बुढा नीलकण्ठ। फोन 01-5925-597, मोबाइल 98-088-300071, 98-49-13-12-16, 98-49-13-12-16। एनटी अटो हब, रुद्रेश्वर चोक, बुढा नीलकण्ठ।

0: अय्या, यो ढाड कम्मर दुखेर म त हैरान भइसकेँ भने।
1: यति सानो समस्यामा पनि चिन्ता लिएर बस्नुपर्छ त भन्या। ल, यो सन्देश सुन्नुहोस् त।
2: कोरियन प्रशिक्षकबाट प्रत्यक्ष रूपमा तालिम प्राप्त, विगत 15 वर्षदेखि निरन्तर उपचार सेवा प्रदान गर्दै आउनुभएका वरिष्ठ थेरापिस्ट सुशील अर्यालबाट उपचार गराई ढुक्क हुनुहोस्।
1: आयुर्वेदिक मसाज, कोरियन मसाज तथा अकुप्रेसर विधिद्वारा कम्मर तथा मेरुदण्डको दुखाइ, थकान महसुस भइरहने लगायतका समस्याको सफल उपचार।
2: उपचारका लागि सम्पर्क वरिष्ठ थेरापिस्ट दृष्टिविहीन सुशील अर्याल, ओजस आयुर्वेदिक हस्पिटल, सामाखुशी चोकबाट रानीबारी जाँदा 10 घर पर। फोन 01-4963-161, 98-49-39-1232, 98-49-39-1232।

0: चप्ने बारे में
1: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
2: सुमिरन एफएम
1: 100.9 मेगाहर्ज।

ليلة عمره، قري ليلة عمره.

Please put your one finger up. Y'all.